0: जिल्लामा सोमबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकले अब पुननिर्माण र पुनर्स्थापनामा केन्द्रित हुने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति र प्राधिकरणको कार्यकारी समितिको सिफारिश तथा स्थलगत अवलोकनका आधारमा यस्तो निर्णय गरिएको बैठकले जनाएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले हजारौं घर, मानिस र अरबौंको भौतिक संरचना बगाएको छ। शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार बाढ़ीका कारण 5 जिल्लाका 7,570 निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भए। 8,317 घर परिवारका करिब 33,000 नागरिक विस्थापित भएका छन्। सबैभन्दा बढ़ी क्षति रसुवामा भएको छ, जहाँ 1,500 घर र नुवाकोटमा 1,472 घरमा क्षति भएको छ। धादिङ लगायत तटीय क्षेत्र पनि प्रभावित भएका छन्। प्राधिकरणको पछिल्लो विवरण अनुसार 1,456 जनाको शव फेला परेको छ भने 5,500 भन्दा बढ़ी मानिस अझै बेपत्ता छन्। 13,000 भन्दा बढ़ी नागरिकको जीवितै उद्धार गरिएको छ। यसअघि असोज 14 गते गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा बसेको कार्यकारी समितिको 37 औं बैठकले अत्यावश्यक स्थानमा खोजी जारी राख्दै पुनर्स्थापनालाई प्राथमिकता दिने निर्णय गरेको थियो। सुरक्षा निकायले प्रभावित क्षेत्रबाट अब कसैलाई जीवित उद्धार गर्ने सम्भावना 99.99% नरहेको समेत जानकारी दिएका थिए। भदौ 10 गतेदेखि परिचालित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोलीको प्रयासको समीक्षा समेत गरिएको थियो। निर्णय अनुसार अति संवेदनशील र अत्यावश्यक स्थान बाहेक अन्य क्षेत्रमा नियमित उद्धारको सट्टा शव तथा संरचनाको पुनर्प्राप्ति कार्य समेत अघि बढ़ाइनेछ। 5,500 बेपत्ता रहेकै बेला सरकारले खोज तथा उद्धार स्थगन गरेपछि परिवारजनमा अन्यल बढ़ेको छ। यसले सरकारप्रति पनि जवाबदेताको प्रश्न उठाएको छ। भोटेकोशी बाढ़ी खोज तथा उद्धार स्थगन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नदी किनारबाट कम्तीमा 100 मीटरको दूरी कायम गरेर मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता छ। नेपालमा भने यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै किनार सड़क निर्माण गर्ने प्रचलन छ, जसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मीटरको दूरीमा मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालका सन्दर्भमा विभिन्न परिस्थितिजन्य कारणले राजमार्ग र सड़क नदी किनारमा जग हालेर निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले नदीको प्राकृतिक वाहवलाई नियन्त्रण गरी निर्माण गरिएका सबै सड़क संरचनालाई सार्न सम्भव नभए पनि नदीले वर्षेनी कटान गरिरहेका क्षेत्रलाई पहिचान गरी सो ठाउँको समस्या समाधानका लागि छोटा सुरुङ मार्ग निर्माण गर्नुपर्ने सुझाव दिँदै अबका दिनमा सड़क पूर्वाधार निर्माण गर्दा क्षतिबाट जोगिन नदी किनारबाट कम्तीमा 100 मीटरको दूरीमा मात्र निर्माण गर्नुपर्ने मान्यतालाई अक्षरशः पालना गर्नुपर्ने स्पष्ट पार्नुभयो। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भए पुग्छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध भएपछि दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरोला नाकामै रोकिएका छन्। ठूलो परिमाणमा फेन्सी विद्युतीय लगायत सामग्री नेपाल चीनबीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोरोला नाकामा रोकिएका हुन्। दशैं तिहार र जाड़ोमा ल्याइएका सामान कोरोला नाकामा रोकिएको व्यवसायीहरूले बताएका छन्।
3: सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ़ाउन 2,000 भन्दा बढ़ी विद्यार्थी भएका विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तार गर्ने योजना अघि बढ़ाएको छ।
2: नेपालमा वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर हुने गरेको तथ्याङ्क फेला परेको छ। नेपालमा करिब एक दशक अघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर बढ़ी हुन्थ्यो, तर अहिले त्यो स्तन क्यान्सरले लिन थालेको छ। अहिले स्तन क्यान्सर महिलामा हुने क्यान्सर मध्ये पहिलो नम्बरमा रहेको तथ्याङ्कले देखाएको छ।
3: आफ्ना संस्थापक नेता स्वर्गीय बीपी कोइरालाले कल्पना गरेको लोकतान्त्रिक समाजवादको सैद्धान्तिक मूल्यलाई निरन्तरता दिँदै आएको नेपाली कंग्रेसले समुन्नत नेपालको आर्थिक तस्वीर, कुल गृहस्थ उत्पादन जीडीपी जस्ता सूचकमा भन्दा नागरिकको जीवनमा आउने परिवर्तनमा मापन हुनुपर्ने धारणा अघि सारेको छ।
2: यसपालि दशैंमा काठमाडौँ उपत्यकामा मात्रै 40,000 संख्यामा खसी बोका र च्याङ्राको खपत हुने भएको छ। दशैंमा मासुको उपभोग अत्याधिक हुने हुँदा खसी बोकाको खपत धेरै हुने गर्दछ।
3: नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा भुक्तानी सम्बन्धी व्यवस्थामा थप सहजीकरण गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र 2082 संशोधन गर्दै वस्तु तथा सेवा, आयात हवाई सेवा, विदेशमा उपचार, दूरसंचार, पर्यटन, विदेशी ऋण, डिजिटल सेवा, निर्यात र ब्यांकहरूको विदेशी मुद्रा लगानीसँग सम्बन्धित विभिन्न सीमा तथा प्रक्रिया खुकुलो बनाएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिस्को खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: चाड पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भिसामाथि गरिएको कडाईपछि फेरि जापानले भिसा शुल्कमा भारी वृद्धि गरेको छ। जापानको स्थायी भिसा पीआर शुल्कलाई 20 गुणा बढ़ाइएको छ भने स्थायी भिसा लिने नयाँ मापदण्डलाई अझ जटिल बनाइएको छ।
3: अब खेल र खेलाड़ीका खबर। कर्णाली प्रदेशमा तय भएको दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता मिति पाँचौं पटक तोकिएको छ। चार पटकसम्म आयोजककै कमजोरीले सारेको दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता तोकेकै मितिमा फेरि होला भन्ने प्रश्नले आम खेलाड़ी तथा खेलसँग सम्बन्धित सरकारवाला भने अझै विश्वस्त छैनन्।
2: अब विचार तथा विश्लेषण। अधिवेशन र कांग्रेसको भावी दिशा शीर्षकमा डाक्टर सुधाकर पराजुलीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। आज कांग्रेस सामु मूल प्रश्न नेतृत्वमा को आउने मात्र होइन कस्तो कांग्रेस बनाउने भन्ने पनि हो। कांग्रेसले जनतासँगको सम्बन्धलाई फेरि आत्मीय बनाउनुपर्छ। निर्वाचनका बेला मात्र घर दैलो गर्ने र बाँकी समयमा जनताको जीवनबाट टाढा रहने राजनीति अब पर्याप्त छैन। किसानको खेतमा देखिने समस्या, श्रमिकको पसिनामा लुकेको पीड़ा, युवाको भविष्यप्रति चिन्ता, उद्यमीको संघर्ष, विद्यार्थीको सपना, महिलाको आकांक्षा र विदेशमा रहेका नेपालीको मनमा रहेको देशप्रतिको सम्बन्ध, यी सबै कांग्रेसको राजनीति सरोकार बन्नुपर्छ।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Yes, ma'am.
1: I like hamburger, ma'am.
2: समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9141443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदि खुला 105.4।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुहुँदा हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा काठमाडौँमा रेडियो डारे 99.1 मेगाहर्ट्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। यतिखेर हामी कंग्रेसको 15 महाधिवेशन केन्द्रित छौं, किनभने विभिन्न पत्र पत्रिकाहरू र संचार माध्यमहरूले नेपाली कंग्रेसको महाधिवेशनलाई नै केन्द्र भागमा राखेर यतिखेर विचार विमर्श र बहसहरू चलाइरहेका छन्। त्यसैले गर्दाखेरि नेपाली बहसका एक दुईवटा श्रृंखलाहरू करिब कंग्रेसमय नै भनेका छन्, किनभने नेपालको ठूलो लोकतान्त्रिक पार्टी र नेपाली कंग्रेसको आसनमा यो 15 महाधिवेशन चलिरहेको 15 महाधिवेशनका पेरिफेरीमा रहेर त्यहाँका समग्र विषयहरूका वरिपरि रहेर हामी बहस र चर्चा गर्ने गर्दछौं। र अहिलेको अवस्थामा बीपीकै लाइनमा फर्किएका छन् गगन कुमार थापा, 25 सदस्यीय बन्दैछ पदाधिकारी संख्या र राष्ट्रिय लोकतन्त्र समाजवाद कंग्रेसको वैचारिक आधार हो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आफ्नो प्रतिवेदनमा भनेका छन् मूल्यमा निरन्तरता र व्यवहारमा परिवर्तन हुनुपर्छ। सभापति थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा आफ्नो वैचारिक धारणा कुनै बदलाव नआएको पनि स्पष्ट सन्देश दिएका छन्। त्यसैले गर्दाखेरि आज हामी नेपाली कंग्रेसकै पेरिफेरीमा र नेपाली कंग्रेसको 15 महाधिवेशनका वरिपरि रहेर कुराकानी गर्नेछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि हामी पुनः उपस्थित हुनेछौं।
1: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
2: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
1: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
2: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ विश्व जितौ।
1: एसई वास्तु भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्राक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नशिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
2: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिक्लेटुङ्गा पोखरा।
1: सम्पर्क मोबाइल 9800103260 र फोन 01357186।
2: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
5: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682023।
6: ए असरा, किन बोलाको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु तनी हि।
5: र 16823।
6: ए असरा, किन बोलाको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन।

0: हरेक असफलता मानसिक चिंता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
0: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
0: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
1: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066152।
2: रेडियो आदि खुला 105.4
3: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन। सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
4: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
4: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308029।
2: रेडियो आदिखोला 105.4
5: उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि 5 उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
6: खरो विषयमा चरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
7: डिस होम इन्टरनेट। नम्बर 20 नेपाली कंग्रेसका नेता जय बाबु शिवाकोटी हुनुहुन्छ। शिवाकोटीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार।
8: धन्यवाद।
7: होइन, तपाईँले सहमहामन्त्री पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्नु भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनले अजय बाबु शिवाकोटीलाई सहमहामन्त्रीमा जिताउनु पर्ने आधारहरू प्रस्तुत गर्नुहोस् न। किन महाधिवेशन प्रतिनिधिहरूले तपाईँलाई उम्मेद्वार मतदान गर्ने?
8: यस्तो छ, नेपाली कांग्रेसको सामान्य कार्यकर्ता भएर पनि त्यसैमा रमाउन सकिन्छ, त्यसैमा त्यो पनि हाम्रो लागि ठूलो नै कुरा हो। क्रियाशील सदस्य त्यो पनि धेरै ठूलो कुरा हो। हामीले हिजो अस्ति मात्रै मथुरा श्रेष्ठलाई काठमाडौँमा सम्मान गर्यौं, जसले 2007 सालमा क्रियाशील सदस्यता लिनुभएको थियो र अहिले नेपाली काङ्ग्रेसको जीवित यो क्रियाशील सदस्य लिएका मतलब सक्रिय सदस्य त यो अहिले हामी वितरण गरेका छौँ र सदस्यता लिएको मध्ये पनि सबभन्दा जीवित व्यक्ति हुनुहुन्थ्यो उहाँ हुनुहुन्छ र उहाँलाई पार्टीले अस्ति 15 महाधिवेशनको उद्घाटन समारोहमा स्वयं सभापतिले सम्मान गर्नुभयो। म आफैले उहाँलाई स्कटिङ गरेर स्टेजमा लिएर गएको थिएँ। भने मतलब हामी सामान्य कार्यकर्ता हुनुपर्ने नेपाली काङ्ग्रेसको एउटा त्याग परम्परा इतिहास विरासत भएको यो पार्टीको र सामान्य कार्यकर्ता जहाँ 5 पुस्ताले यो पार्टीमा आफ्नो भूमिका निर्वाह गरेको छ, आफूले यहाँ योगदान दिएको छ, त्यो पार्टीको करिब 9 लाख चाहिँ क्रियाशील सदस्य भएको यो पार्टीमा, लाखौं यसमा चाहिँ त्याग तपस्या बलिदान गरेको यो पार्टीमा र सामान्य कार्यकर्ता भएर बस्नुपर्ने एउटा गर्वको विषय हो। त त्यो हुँदाहुँदै म 14 महाधिवेशनमा केन्द्रीय समितिमा पुगेँ। विशेष महाधिवेशन गर्ने कुराहरूमा आवाज उठाइयो, त्यसको लिड गरियो र त्यसपछि फेरि विशेष महाधिवेशनबाट केन्द्रीय समितिमा पनि पुग्यो र अहिले 2 कार्यकाल केन्द्रीय समितिमा बसेपछि हामी कसरी पार्टी सञ्चालन हुँदो रहेछ, कहाँबाट योगदान अझ बढी गर्न सकेको रहेछ त्यो कुरा अनुभव गरेपछि मेरो पार्टी नेतृत्वहरूसँगको सल्लाह परामर्शपछि थप पार्टीमा एउटा भूमिका

0: निर्वाह गर्न सकिने, एउटा जिम्मेवारी लिएर काम गर्दा गर्दा त्यसमा थप योगदान पुर्याउन सकिने र एउटा हामीहरू हाम्रो पछिल्लो जुन पुस्ता छ यद्यपि अहिले 35 वर्ष मुनिको विधानले नै यो व्यवस्था गरेर उल्लेख्य मात्रामा हामी केन्द्रीय समितिमा युवा साथीहरू पनि पुग्ने अवस्था बनेको छ। हिजो 14 महाधिवेशनको बेलामा सबभन्दा कम उमेरका 3-4 जना मध्ये यो यद्यपि मेरो 35 नानिसकेको थियो त्यो बेलामा यो 3-4 जना मध्ये हामीहरू केन्द्रीय समितिमा पुगेर आफ्नो भूमिका निर्वाह गर्यौं। त्यो बेला के कति गर्यौं भन्ने कुराको सार्वजनिक त्यो मतलब त्यो संचार माध्यमदेखि लिएर त्यो सबै कुराहरू ओपन नै छ। त्यसकारणले हामीले हिजो गरेका कामलाई पनि आफ्नो नेता कार्यकर्ताले त्यो मूल्याङ्कन गर्नु भएकै छ र त्यो सबै हेर्दै गर्दा यो 15 महाधिवेशनमा आइपुग्दै गर्दा चाहिँ पार्टीले जुन किसिमले नयाँ साथीहरूलाई पुराना साथीहरूलाई पार्टीमा योगदान गरेकाहरूलाई मतलब प्रजातन्त्र सेनानी शहीद परिवारदेखि विभिन्न क्लस्टरलाई जसरी सम्बोधन गरेको छ र उहाँकै पार्टी युवाले मेरो पार्टी भन्ने अवस्था बनाएको छ। हिजो प्रजातन्त्रलाई लडेर पार्टीमा आबद्ध भए प्रजातन्त्र लडेकाहरूलाई यो मेरो पार्टी भन्ने अवस्था बनेको छ। शहीद परिवारका व्यक्तिहरूले पनि यो मेरो पार्टीमा मलाई पनि भूमिका दियो भन्ने छ। सबै सेक्टर अहिले हामीले यो ल्याटरल इन्ट्री मार्फत पेसागत बुद्धिजीवीहरूलाई यसमा विषयगत विज्ञहरूलाई जसरी यहाँ ल्याउने प्रयास भएको छ यी सबै हेर्दै गर्दा श्रमिकको पार्टी अपाङ्गता भएको पार्टी विभिन्न क्लस्टरहरू अब एउटा पनि क्लस्टर छैन कि जसले जसलाई चाहिँ हामीले त्यहाँ छुटायौं भन्ने खालको त्यो अवस्थामा अगाडि बढिरहेको यो बेलामा नेपाली काँग्रेसको केन्द्रीय नेतृत्वमा र पार्टी पदाधिकारीकै भूमिकामा रहेर नेपाली काँग्रेस थप योगदान पनि गर्ने योगदान गर्न सकिने अवस्था चाहिँ बनेको छ।
1: अजय बाबु सुब्बा गुरुजी तपाईँलाई देशभरका महाधिवेशन प्रतिनिधिहरू अहिले त जेएनजी पुस्ताका पनि कतिपय आएका छन् युवा पुस्ताका पनि आएका छन् होइन 7,000 भन्दा बढी इतिहासमै धेरै प्रतिनिधिहरू यतिखेर काठमाडौँमा छन्। अजय बाबु सुब्बा कोटीलाई कसरी चिन्छन् महाधिवेशन प्रतिनिधिहरूले?
0: मैले नेपाली काँग्रेसको केन्द्रीय कमिटीमा रहेर दुईपटक केन्द्रीय समितिमा रहेर गरेको कामका आधारमा पनि आम पार्टीका नेता कार्यकर्ता शुभेच्छुकहरूले चिन्नु भएको मैले व्यक्तिगत रूपमा महसुस गरेको छु। म आफै पनि म त एउटा कसरी चिन्नुहुन्छ होला भन्ने कुराको सन्दर्भमा चाहिँ मैले केन्द्रीय समितिको एउटा सदस्यको नाताले पार्टीको एउटा सामान्य कार्यकर्ताको नाताले मैले पार्टीमा आउनुभएका महाधिवेशन प्रतिनिधिहरूका बीचमा पुग्दै गर्दा उहाँहरूले मलाई यस बीचमा यो करिब 5 वर्षको अवधिमा नेपाली काँग्रेसमा रहेर मैले गरेको भूमिकाको आधारमा केन्द्रीय समितिमा प्रस्तुत र आफ्नो विचारको आधारमा मिडिया मार्फत पार्टीको लिएका नीति सिद्धान्त विचार कार्यक्रमलाई डिफेन्स गरेको हिसाबले त्यसलाई अगाडि लाने जनताको बीचमा पुर्याउन खोजेको त्यो प्रयासका कारणले पनि उहाँहरूले नोटिसमा लिनु भइरहेको रहेछ। मैले हिजो मात्रै पनि बन्द सत्रमा थुप्रै साथीहरू भेटेँ, उद्घाटन सत्रमा भेटेँ, हिजो खाना खाने बेलामा भेटेँ र जुन किसिमको मैले रेस्पोन्स पाएँ, जुन किसिमको चाहिँ उहाँहरूले उम्मेदवारीलाई एउटा अप्नाउनु भएको छ म त्यसका लागि पनि म उहाँहरूसँग धन्य छु र उहाँहरूले मलाई त्यसरी मलाई जसरी रिसिभ गर्नुभएको छ मलाई जसरी उहाँले अप्नाउनु भएको छ त्यो कुराले नै उहाँहरूले मलाई चिन्नु हुँदो रहेछ उहाँहरूले मलाई अप्नाउनु हुँदो रहेछ भन्ने कहिले मैले अनुभव गरेको छु र म आशा छ यो कुरा मतमा पनि रिफ्लेक्ट हो।
1: अब अन्तमा कसरी महाधिवेशन प्रतिनिधिहरूलाई वा चाहिँ देशभरिका चाहिँ नेता कार्यकर्ताहरूलाई यो 15 महाधिवेशनमा उपस्थितहरूलाई चाहिँ तपाईँको सन्देश के छ?
0: यो गत वर्ष भदौमा जुन किसिमको विद्रोह भयो त्यो विद्रोहको पछाडि हामीले फर्केर हेर्नुपर्छ त्यो विद्रोह किन भयो भन्ने कुरा। आज हामी जुन परिस्थितिमा छौँ यो एक किसिमले भन्नुहुन्छ देश पनि एउटा संक्रमणबाट गुज्रियो, यो एक वर्ष पार्टी पनि एउटा संक्रमणबाट गुज्रियो। हामी विशेष महाधिवेशनमा जुन किसिमले पुग्नु पर्यो, विशेष महाधिवेशन पुग्नुको पछाडि हामीले गत वर्ष भदौमा भएको विद्रोहलाई एउटा पृष्ठभूमिमा हेर्यो, पृष्ठभूमिबाट हेर्यो र त्यो भदौ मा भएको विद्रोहको पृष्ठभूमि चाहिँ यो संविधान जारी भएपछि यताको जुन 10 वर्ष छ 72 देखि 82 सम्मको यो 10 वर्ष यो 10 वर्षमा हामीले कहाँ गल्ती गर्यौं, कहाँ कमजोरी गर्यौं र त्यसले आम नागरिकमा कस्तो असर पर्यो भन्ने विषयमा पनि नेपाली काँग्रेसको यो आधिकारिक दस्तावेज जुन 15 महाधिवेशनमा स्वयं सभापतिले प्रस्तुत गरेको दस्तावेज छ त्यो दस्तावेजमा पनि यो कुरा उल्लेख छ। त्यसैले यो विषयलाई नेपाली काँग्रेसको तमाम नेतृत्व पार्टी पंक्ति कार्यकर्ता सबैले यसलाई मतलब अप्नाएर मतलब यो इन्टरनलाइज गरेर अगाडि बढ्ने अवस्था हुन्छ। यो कुराबाट हामी अगाडि बढ्नु भनेको चाहिँ यो संक्रमणकालीन अहिलेको पार्टीभित्रको अवस्थालाई पनि अब हामी अन्त गरेर देशलाई एक खालको सुशासनतर्फ समुन्नतितर्फ लिएर जाने चाहन्छ। पार्टीको लक्ष्य पनि त्यही छ, समुन्नत नेपाल, सम्मानित नेपाली। यो लक्ष्य पूरा गर्ने सन्दर्भमा नेपाली कांग्रेसको जुन राष्ट्रियता, प्रजातन्त्र, समाजवाद भन्ने जुन हाम्रो जुन विचारलाई हामीले यस अगाडि बोकेर आएको थियौँ स्थापना कालदेखि, त्यो विचारलाई अगाडि बढाउँदै गर्दा अबको लक्ष्य समुन्नत नेपाल र सम्मानित नेपालीको जुन लक्ष्य थियो त्यो लक्ष्यलाई पूरा गर्न पनि अहिलेको नेपाली कांग्रेस अब यो संक्रमण कालबाट बाहिर निस्कनुपर्छ। देशलाई पनि एक किसिमको संक्रमण कालबाट बाहिर निकाल्न पार्टी त्यही ढंगले बलियो रूपमा बदलिएको कांग्रेस, बलियो कांग्रेसको रूपमा अगाडि बढ्नुपर्छ। त्यो कुराका लागि अहिलेको नेतृत्व यो चाहिँ समयको चेतलाई बुझेर अगाडि बढ्ने हैसियत राख्छ। अहिलेको पार्टी सभापति र पार्टी सभापतिसँगको टिम यो समय चेतलाई बुझेर देशको यो उसको पक्षमा अब सुदृढ एक पार्टीभित्र पनि थप सुदृढ एकता गर्दै अगाडि बढाउन पक्षमा र आफूलाई उभ्याउन सक्छ र यसको नेतृत्व गर्न सक्छ भन्ने हामीलाई विश्वास छ। त्यसकारणले पनि अहिले हामी सबै जो जो पार्टीमा आबद्ध भएर काम गरिरहेका छौँ, पार्टीमा आबद्ध हुन नसकेकाहरूलाई पनि थप आउने वातावरण बनिरहेको छ। अबको यो बेलामा देशलाई एक खालको भरपर्दो नेतृत्व चाहिएको छ, लहरदो नेता चाहिएको होइन, मतलब भुलभुलैमा बनाउने खालको नेता चाहिएको होइन, हामीलाई बलियो नेता, भरपर्दो नेता र देशलाई लिड गर्न सक्ने नेता चाहिएको छ, पार्टी चाहिएको छ। त्यो पार्टी नेपाली कांग्रेस नै थियो, हो र रहनेछ भन्ने कुराको अस्तिको हाम्रो पार्टीको 15 मार्च उद्घाटन सत्रले पनि झल्को दिइसकेको छ। त्यसकारणले आम नागरिकलाई यही कुराको विश्वास दिलाउन पनि हामी अहिले पार्टी सभापति गगन थापाको नेतृत्वमा 15 मार्चसँग नयाँ नेतृत्व लिएर जान चाहन्छौँ। त्यसमा पार्टीको तमाम पंक्ति, पार्टी पंक्ति यसमा तयार छ र हामी त्यसको एउटा सहयात्री भएर काम गर्न चाहन्छौ। मलाई आशा छ नेपाली कांग्रेसका देशभरिबाट आउनुभएका 7,000 भन्दा बढी, विदेशबाट आउनुभएका भातृ सुविधि संस्थाहरूबाट आउनुभएका तमाम नेता कार्यकर्ताले यसलाई हृदयङ्गम गर्दै अहिलेको नेतृत्व चयनमा आफूलाई उभ्याउनु हुनेछ र हामीहरूले त्यहाँ थप काम गर्ने अवसर पाउँछौ। मलाई आशा छ नेपाली कांग्रेसको एउटा सहमहामन्त्रीको उम्मेद्वार खुल्लामा उम्मेद्वारको रूपमा यहाँहरूले मलाई समेत त्यो काम गर्ने अवसर दिनुहुनेछ, मेरो विश्वास छ।
1: अस्ति बाबु सुबाकोटीजी, यहाँको महत्वपूर्ण समयका लागि र आगामी दिनको शुभकामना पनि दिन चाहन्छौ। नमस्कार,
0: धेरै धन्यवाद रेडियो नेटवर्कलाई र तपाईँ खेमजी।
1: नेपाली कंग्रेसका सहमहामन्त्रीका उम्मेद्वार अजय बाबु सुबाकोटी आदरणीय श्रोता, हामी यतिखेर जान चाहन्छौ। गाउँपालिका महासंघका अध्यक्ष एवं उपसेकोट गाउँपालिकाका अध्यक्ष र 15 महाधिवेशनका केन्द्रीय सदस्यका उम्मेद्वार लक्ष्मी पाण्डेतर्फ लक्ष्मीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ लक्ष्मी पाण्डेजी, नमस्कार, स्वागत छ यहाँलाई नेपाली बहसमा। आदरणीय श्रोता, हामी नेपाली बहसमा यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशनकै पेरिफेरीमा रहेर बहस र चर्चा गरिरहेका छौं र विशेष गरी नेपाली कंग्रेसको यो 15 महाधिवेशनको उत्साहपूर्ण ढंगले र गगन थापाको नेतृत्वलाई स्थापित गर्ने ढंगले चाहिँ अगाडि बढ़ेको छ र नेपाली कंग्रेसमा देशभरिबाट 7,000 भन्दा बढ़ी प्रतिनिधिहरू अर्थात महाधिवेशन प्रतिनिधिहरू आएका छन् र इतिहासमै यो पहिलो पटक 7,000 बढ़ी प्रतिनिधिहरू आएको यो विषयलाई पनि हामी केन्द्रमा राख्न चाहन्छौ। लक्ष्मी पाण्डेजी हामीसँग हुनुहुन्छ। लक्ष्मीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर, धन्यवाद। आवाज एकदमै कम आएको छ,
1: अहिले ठिक छ? अडियो ठिक छ, मेरो सुनिरहनु भएको छ?
2: हजुर, एकदमै मधुर।
1: गाउँपालिका महासंघको अध्यक्ष, उपसेकोट गाउँपालिकाका अध्यक्ष र अब नेपाली कंग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार लक्ष्मी पाण्डेजी, होइन, केन्द्रीय सदस्यको उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँलाई किन मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूले, के छन् तपाईँका एजेण्डाहरू?
2: खेमजी, यो ऐतिहासिक 15 महाधिवेशनमा नेपाली कंग्रेसको यो मेरो केन्द्रीय समितिको उम्मेदवारी, स्थानीय तहको वास्तविकता, स्थानीय तहको भावना, मर्म, पार्टीको संगठनमा जोड्न र स्थानीय तहलाई अझ मजबूत, अझ बलियो बनाएर काम गर्नको लागि मेरो उम्मेदवारी हो र यो ऐतिहासिक महाधिवेशनमा देश विदेशबाट आउनुहुने सबै महाधिवेशनमा प्रतिनिधिहरूलाई मेरो अनुरोध छ। वास्तविक संघीयताको मर्म स्थानीय सरकारमा हुन्छ। हामी त्यहाँ काम गर्यौं, त्यहाँ एउटा अनुभव बटुलेका छौं। त्यहाँको सुशासन, विकास र सेवा प्रवाह अझ मजबूत गराउनको लागि र तल्लो तहसम्म, वडासम्म कांग्रेसको संगठनलाई अझ मजबूत गराउनको लागि मेरो उम्मेद्वार।
1: अब नेपाली कंग्रेसको 15 महाधिवेशनमा देश विदेशबाट, डायस्पोराबाट र अझ समग्र रूपमा नेपालबाट, नेपालका विभिन्न जिल्ला 70 जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ, होइन, उहाँहरूको एउटै ध्येय यतिखेर गगन थापाको नेतृत्वलाई स्थापित गर्ने, र पदाधिकारी संख्या पनि बढ़ाइएको छ। केन्द्रीय सदस्यहरूको संख्या पनि लमसम बढ़ने सम्भावना व्यापक देखिन्छ। त्यसमा तपाईँ बलियो उम्मेद्वार कसरी तपाईँले चिन्छन् महाधिवेशन प्रतिनिधिले देशैभरकाले?
2: धेरै धेरै साथीहरूले चिन्नुहुन्छ। मैले गाउँपालिका राष्ट्रिय महासंघमा बसेर यो काम गरिरहँदा मैले पूर्व मेची पश्चिम महाकाली मलाई लाग्छ 740 साथीहरू मात्रै होइन 753 हामीले संगठनलाई बलियो बनाउने र स्थानीय सरकारमा बसेर काम गर्दा नेपाली कंग्रेसले स्थानीय तहमा सुशासन र विकास बलियो बनाऊ भन्ने हामीलाई दिएको निर्देशन हामीले पालना गर्ने गरी हामी सबै राजनैतिक दलहरूसँग समन्वय गरेर सबै राजनैतिक दलहरूसँग यसको वास्तविकतामा टेकेर नागरिकको भावना अनुसार काम गर्नुपर्छ भन्ने कुरा हामीले बुझेका छौं। त्यसकारण पनि सबै साथीहरूले हामीले उम्मेदवारी गर्दा मैले उम्मेदवारी गर्दाखेरि जहाँ जगमा बसेर काम गर्ने संगठन गर्ने संगठनकर्ताहरूलाई नजिकबाट चिन्नुहुन्छ भन्ने विश्वास पनि हामीले लिएका छौं।
1: अब तपाईँको केन्द्रीय सदस्यमा बलियो उम्मेद्वारी छ होइन त्यसो भए?
2: हजुर एकदमै।
1: र अब के भन्न चाहनुहुन्छ महाधिवेशन प्रतिनिधिहरूलाई देश विदेशबाट आउनुभएका सबै प्रतिनिधिहरूलाई?
2: देश विदेशबाट आउनुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूले अहिले यसपटकको ऐतिहासिक महाधिवेशनमा हाम्रो युवा नेता कर्मठ र भविष्य उज्यालो बनाउन सक्ने ताकत भएको नेता गगन थापाको नेतृत्वमा रहेको यो विशेष महाधिवेशन ले सम्पन्न गरेको यो ऐतिहासिक 15 महाधिवेशनलाई उहाँकै नेतृत्वमा काम गर्ने अवसर हामीहरूले प्राप्त गर्नेछौ। र सबैलाई म नजिक छु म टाढा छु म विदेशमा छु म नेपालमा छु म दूर दराजमा छु म कुनामा छु म विपन्न छु म कमजोर छु भन्ने भावनालाई कतै पनि रहन नदिने गरी समतामूलक पार्टीको मूलधार निर्माण गर्नको लागि श्रद्धेय नेता गगन थापाले जुन अभियान ल्याउनु भएको छ त्यो भित्र बसेर काम गर्नको लागि सबैको सद्भाव रहोस् कसैको मनमा पनि कटुता नरहोस् र सबैलाई मिलाएर लैजाने यो विधानले जुन व्यवस्था गरेको छ एक व्यक्ति एक पदको अवधारणा समेत सार्वजनिक भएको छ सबैलाई काम गर्ने अवसर पुग्छ। त्यसकारण पनि हामी सबै रमाएर यो भित्र समाहित हुनको लागि सकारात्मक भावना सहित यो महाधिवेशनमा हामी भाग लिन्छौ र सबैले उत्तिकै बराबर ऊर्जा बोकेर हामी फर्कन्छौ। त्यसकारण सबै महाधिवेशन प्रतिनिधि साथीहरूलाई मेरो अनुरोध छ म पनि त्यसको एक अंश म पनि एउटा सदस्यको रूपमा काम गर्ने इच्छा जाहेर गरेको छु। कहिले पनि आफ्नो इमान्दारिता आफ्नो निष्ठा आफ्नो कर्तव्यलाई हामीले कहिले पनि भुल्ने छैनौं र सानैदेखि नेपाली कंग्रेसको छत्रछायामा काम गरेको अनुभव मसँग छ त्यो हिसाबले पनि सबैले मलाई यसपटक माया गर्नुहुनेछ र मतदान गर्नुहुनेछ र सबै रमाएर जाने वातावरण यो महाधिवेशनले सिर्जना गर्नेछ। त्यसकारण पनि सबैलाई हार्दिक अपील हार्दिक अनुरोध छ सबैको खुशीका साथ यो महाधिवेशन सम्पन्न गर्न महाधिवेशन प्रतिनिधिहरूको हात हुनेछ र सही नेतृत्व छनौट गर्ने तागत पनि सबैलाई मिलोस् भन्ने कामना गर्दछु।
1: अब एउटा कुरा जाँदा जाँदै चाहिँ स्थानीय तहदेखि केन्द्रसम्म आउँदै गर्दाखेरि स्थानीय तहमा चाहिँ नेपाली कंग्रेस र गगन थापाको नेतृत्वप्रतिको चाहिँ उल्लास उत्साह कतिको छ किनभने कंग्रेस अहिले तीन ठाउँमा विभक्त छ तैपनि संस्थापन कंग्रेसप्रतिको लगाव र कार्यकर्ताहरूको उत्साह कस्तो पाइयो?
2: अब यो त यो सबैले उत्साह बोकेको एक हिसाबले पुराना दलहरूसँग वितृष्णा जागेको पुराना दलहरूलाई नरुचाएको भावना यो गएको फागुन 21 गते हामीले जुन नतिजा देखेका छौं सबै यो चाहिँ भावना यो निर्वाचन हार्नु गाउँमा बसेर अथवा देश विदेशमा रहेर अब पुराना दलहरूको अब खैर्य छैन भन्ने जुन विकास भइसकेको थियो अहिले गाउँ गाउँ जन जन विद्यार्थी महिला सानो उमेर पाको उमेर सबैलाई हाम्रा 80 माथिका बुवाहरूले पनि गगन थापाको नेतृत्वले यो जुन तागत सृजित गरेको छ यसले देशलाई एकपटक नयाँ मोड दिन्छ भन्ने विश्वास जागेको छ। त्यो हिसाबले पनि स्थानीय तहमा त साँच्चै नै एकदमै कलेज कलेजका विद्यार्थीहरूमा हामी गाउँमा बसेर हेर्दाखेरि सबैलाई चाहिँ यो तरंगित भएको अवस्था छ। त्यसकारण पनि यो नेतृत्व सबल नेतृत्व अटल नेतृत्वको रूपमा सबैले हेर्नुभएको छ।
1: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। लक्ष्मी पाण्डेजी नमस्कार।
2: हस् धन्यवाद केमजी धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसको 15 महाधिवेशन केन्द्रीय सदस्यका उम्मेद्वार एवं गाउँपालिका महासंघका अध्यक्ष तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे आदरणीय श्रोता आज हामी नेपाली बहसमा नेपाली कंग्रेसको 15 महाधिवेशनका पेरिफेरीमा रहेर बहस र चर्चा गरिरहेका छौं। हामी छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
3: होइन, के भयो, किन बन्द भएको हो गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त?
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसआर, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल
7: कामना इलेक्ट्रिकल, वालिङ 8 जयसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 0364145002, मोबाइल 98560405002 र 98460151।
9: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
10: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
9: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
10: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
11: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
10: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
11: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
12: पर्वत जाने गेट, सहारा एग्रोभेट।
13: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
4: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ 9 भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ 9 भुम्रेमा सिलाएको, त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
13: हो र, मेरो पनि दाईको बिहे छ, दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
4: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र जे कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
13: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
4: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ 9 भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
13: मोबाइल 98451-63790 र 98191-29062।
14: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
15: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
14: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
15: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ, साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
14: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा। सम्पर्क नम्बर 0364-41-6696।
16: रेडियो आदिखोला 105.4।
17: यो नेपाली कंग्रेसको 15 ऐतिहासिक केन्द्रीय महाधिवेशनमा सर्वप्रथम देश र विदेशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य साथीहरूलाई स्वागत गर्न चाहन्छु. र यो महाधिवेशन पहिलाको महाधिवेशन योभन्दा पहिला गरिएका सम्पूर्ण महाधिवेशन भन्दा भिन्न ढंगको परिस्थितिमा हामीले गरिरहेका छौं. बीचमा हजुरहरू सबैलाई थाहा छ यो बीचमा हामीले विशेष महाधिवेशन पनि गर्न पुग्यौं. विशेष महाधिवेशन पश्चात यो 15 नियमित महाधिवेशनको अवसरमा अहिले हामी अधिवेशन गरिरहेका छौं. र यो अधिवेशन गरिरहँदा निश्चय पनि भदौ 23 र 24 गतेको जुन जेएनजी घटना भयो त्यस पछाडिको राजनीतिक अवस्था नेपालको अहिले परिवर्तित सन्दर्भमा उभिएको छ. यो परिवर्तित सन्दर्भमा विभिन्न आयामहरूले नयाँ बाछिट्टाका साथ अगाडि प्रस्तुत भएको सन्दर्भ छ. चाहे त्यो नेपालको राजनीतिक परिस्थिति होस्, आर्थिक नीतिको परिस्थिति होस्, त्यसै गरी विश्व राजनीतिक परिवेशको सन्दर्भको विषय पनि बदलिएको छ, फेरिएको छ. यो अवसरमा नेपाली कंग्रेसभित्र पनि नेपाली कंग्रेसको विधानलाई अझ धेरै फराकिलो बनाएर विभिन्न उमेर समूहका विभिन्न जात जाति भाषा धर्म संस्कृति नेपालको संविधानको आकार जे छ, नेपालको संविधानको जे खालको मूल मर्म छ त्यो मूल मर्मलाई समेत हुबहु हामीले अहिले यो विधानमा इन्ट्रोड्युस गरेका छौँ. त्यसै गरी
1: महाधिवेशन प्रतिनिधिले डाक्टर डीबी सुनारलाई चिन्छन्, कसरी चिन्छन् बताउनुहोस्.
17: त्यही त म मेरो विषयमा आउँदैछु. त्यसैले तपाईँले प्रश्नमा जसरी भनिराख्नु भएको छ तपाईँको उम्मेद्वारी किन र केका लागि नेपाली कंग्रेसको केन्द्रीय सदस्य बन्ने भन्ने विषय आउँदै गर्दा नेपाली कंग्रेसको पार्टीमा लामो समयदेखि विभिन्न विचारहरू सम्प्रेषण गर्दै विभिन्न विषयमा काम गर्दै र विभिन्न तह र तप्कामा र ओहदामा बसेर नेपाली कंग्रेस पार्टीको फाउन्डेशनल आस्पेक्टलाई निर्माण गर्ने र त्यसलाई चाहिँ थप मजबुत कसरी बनाउने भन्ने विषयमा काम गरिरहेको कर्म गरिरहेको एउटा योद्धाको रूपमा मेरो परिचय रहेको छ. त्यति मात्र नभएर नेपाली कंग्रेसभित्र लामो समयदेखि विचारको खडेरी भएको र विचारमाथि ठूलो प्रश्नहरू तेर्सिरहेको भएर त्यो बेला एउटा युवाको हिसाबले लेखन शैलीबाट होस्, पठन शैलीबाट होस्, चाहे तपाईँहरू जस्तो एउटा चर्चित यो आम संचारकर्मीहरूसँग विभिन्न विचारहरू सम्प्रेषण गर्ने कुरा होस्, त्यति मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि विभिन्न देशहरूमा नेपाली कंग्रेसको प्रतिनिधित्व गरेर नेपाली कंग्रेसका मुद्दा र मोडेलहरूको विकासका मोडेलहरू नेपाली कंग्रेसले अपनाइरहेको जति पनि यो राजनीतिक कार्यक्रमहरूको सन्दर्भका विषयहरू छन् ती कार्यक्रमहरूलाई पनि इन्टरनेसनल प्लेटफर्महरूमा पनि प्रतिनिधित्व गरेको र लगायत त्यति मात्र नभएर संगठनकै सवालमा पनि हेर्नुहुन्छ भने विगत 25 वर्षदेखि निरन्तर अनवरत रूपमा नेपाली कंग्रेसको भातृ संस्थादेखि लगेर नेवी संघदेखि लगेर नेपाल दलित संघदेखि लगेर त्यति मात्र नभएर हाल पनि अहिले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान आदरणीय विश्व प्रकाश शर्माज्यू उपसभापतिज्यू हुनुहुन्छ यसको संयोजक, त्यो संयोजक रहेको समितिभित्र सदस्यको रूपमा काम पनि गरिरहेको हुनाले नेपाली कंग्रेसभित्र थप अझ कसरी यो वैचारिक रूपमा अझ थप प्रष्टता कसरी पार्न सकिन्छ, पोलिसी लेभलमा कसरी काम गर्न सकिन्छ भन्ने कुरा म किन जोड्न चाहन्छु भने अहिले हामीले नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिभित्र रहेको मैले अघि नै जाहेर गरेको आदरणीय उपसभापति विश्वप्रकाश शर्माजीको नेतृत्वमा रहेको समितिले अहिले हामीले 35 जति उपसमिति निर्माण गरेर नेपालको समाजभित्र रहेका जकडिएर बसेका होस् या जकडिएर नबसेका होस् ती तमाम मुद्दाहरू आइडेन्टिफाई गरेर हामीले अहिले निरन्तर रूपमा यो विशेष महाधिवेशन पछाडि आएको जुन केन्द्रीय कार्य समिति छ त्यो भित्र निरन्तर रूपमा अनवरत रूपमा एक दिन पनि हामी थकान नमेटिकन अहिले विभिन्न पोलिसीमा काम गरिरहेका छौँ. त्यो पोलिसीलाई कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ भन्ने सवालमा पनि निरन्तर हामी अभ्यासरत भइरहेको
1: र जाँदा जाँदै नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई देशभरबाट आएका प्रतिनिधिहरूलाई के छ तपाईँको सन्देश?
17: सबैभन्दा पहिला त आम रूपमा जसरी अहिले यो महाधिवेशनमा होमिनु भएको छ महाधिवेशन प्रतिनिधिज्यू साथीहरू सम्पूर्णलाई आफ्नो विवेक प्रयोग गर्नका लागि सर्वप्रथम हुन त नेपाली कंग्रेसभित्र वैचारिक स्वतन्त्रता छ, आफ्नो छनौटको त्यो स्वतन्त्रता छ, त्यो बीचमा पनि कतिपय सन्दर्भमा विभिन्न ठाउँबाट यसलाई चाहिँ इन्टरभेन्सन गर्ने आफ्नो त्यो वैचारिक स्वतन्त्रता र तपाईँको छनौटको स्वतन्त्रतामाथि इन्टरभेन्सन गर्ने परिस्थिति कहिलेकाहीँ नेतृत्व तहबाटै देखिन्छ. त्योभन्दा मुक्त रहेर नेपाली कंग्रेस पार्टी भित्र रहेका आम तपाईँको चाहिँ नेता तथा साथीहरू खास गरेर महाधिवेशन विवेकपूर्ण ढंगले आफ्नो विवेक अप्नाउनुहुनेछ भन्ने विश्वास लिएको छु. र त्यो लिँदै गर्दा नेपाली कंग्रेसको बदलिएको परिस्थितिमा नेपाली कंग्रेसको आकार जे छ, नेपाली कंग्रेसको भावना जे छ, नेपाली कंग्रेसको मूल मर्म जे छ, त्यो सम्पूर्ण विषयहरूलाई क्यारी गर्न सक्ने, पोक्न सक्ने, ठेक्न सक्ने खालको नेतृत्व सहितको सिङ्गो केन्द्रीय कार्य समिति अहिलेको वर्तमान आवश्यकता हो. बदलिदो परिस्थितिमा हामीले देखिरहेका छौँ नेपाली कंग्रेसमाथि विभिन्न प्रहारहरू भइरहेको भएको छ. अन्य राजनीतिक दलहरूबाट खास गरिकन नेपालको पछिल्लो क्रममा उदाएको नवउदित राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी हामी सँगसँगै उनीहरूको वैचारिक तादम्यता मिलिरहेको कतिपय सन्दर्भ प्रिन्सिपली हामी एउटै ठाउँमा रहेको तर सांगठनिक धरातल उसको कमजोर भए पनि पछिल्लो क्रममा पपुलरिजमको अथवा पपुलिस्ट मुद्दाबाट ऊ चाहिँ अहिले उदाएको हुनाले यस्ता चाहिँ कुराले गर्दाखेरि जनताको प्रत्यक्ष जुन सरकार राख्ने मुद्दाहरू छन् ती मुद्दाहरू कहिलेकाहीँ डिरेल भइरहेको हुन्छ र मुद्दाहरू जनताको प्रत्यक्ष सरकार राख्ने मुद्दाहरूभन्दा माथि पपुलिस्टहरूले काम गरिरहेको यस परिस्थितिमा हामीले ती सम्पूर्ण विषयहरूलाई बडो मिहिन ढंगले बुझ्न सक्ने खालको नेतृत्व सहित केन्द्रीय कार्य समिति ती मिहिन ढंगले अहिले बदलिदो आयाममा जसरी जस्तो बदलिदो आयाममा अहिले विश्व राजनीतिक परिघटनाहरू घटिरहेका छन् यसको विषयमा पनि नेपाली कंग्रेस जस्तो एउटा जिम्मेवार दलले आफूले कसरी यस्ता विषयहरूमा पस्कन सक्छ त्यहाँभित्र रहेका केन्द्रीय कार्य समितिमा रहेका नेता तथा साथीहरूले कसरी पस्किन सक्नुहुन्छ किनभने नेपाली कंग्रेस एउटा चाहिँ पार्टी मात्रै होइन यो समग्र देशको जनताको भावना बोक्ने एउटा चाहिँ समष्टिगत विषय पनि हो त्यो भावना रूपी एउटा चाहिँ हामी सबैको एउटा भरोसा पनि हो राष्ट्रिय शक्ति पनि हो त्यो राष्ट्रिय शक्ति र राष्ट्रिय भरोसा बोक्न सक्ने पार्टीभित्र कस्तो खालको केन्द्रीय समिति बन्नुपर्छ कस्ता खालका नेतृत्व जानुपर्छ कस्ता खालको वैचारिक व्यवस्थामा आफूलाई उभ्याउन सक्ने प्रखर ढंगले नेपाली कंग्रेसको यो पछिल्लो क्रममा जति पनि यो च्यालेन्जेसहरू छन् च्यालेन्जेसहरूलाई बोक्न सक्ने र त्यसलाई चाहिँ सम्प्रेषण गर्न सक्ने जनता समक्ष होस् अन्तर्राष्ट्रिय इन्टरनेसनल प्लेटफर्महरू समक्ष होस् यी सबै कुरामा आफूलाई प्रखर ढंगले उभ्याउन सक्ने नेतृत्व चयन गर्नुपर्नेछ. यी सम्पूर्ण चुनौतीका बीचबाट नेपाली कंग्रेसलाई पुनर्जागृत गर्नुपर्नेछ. नेपाली कंग्रेसभित्र रहेका जति पनि विगतमा आएका प्रश्नहरू छन् ती प्रश्नहरूको जवाफ दिन सक्ने खालको नेतृत्व र केन्द्रीय कार्य समिति रहेका सदस्यहरूमा त्यो खालको ताकत हुनुपर्नेछ. त्यसैले सबै जात जाति भाषा धर्म संस्कृति वर्ण लिंग संविधानले परिकल्पना गरेको जुन खालको समावेशता चरित्र भएको हाम्रो अहिले विधान छ त्यो विधानभित्र सबै त्यो समावेशी क्लस्टरबाट आउने साथीहरू पनि अत्यन्तै यसका विषयमा पार्टीको विषयमा संगठनको विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाहरूको विषयमा पढे लेखेको होस् अथवा संगठनिक धरातलमा उसले चाहिँ निरन्तर अनवरत रूपमा संगठनगत ढंगले काम गर्न सकोस् यी सबै विषयहरूमा पोख्त परिपक्व भएको व्यक्तिलाई नै अहिले केन्द्रीय कार्य समितिमा ल्याउन जरूरी छ र यसका लागि आम विवेकी सम्पूर्ण विवेकी मतदाता महाधिवेशन प्रतिनिधिज्यू साथीहरू देशभरिबाट आउनुभएका र विदेशभरिबाट आउनुभएका सम्पूर्ण साथीहरूलाई राम्रो र एकदम कुशल नेतृत्व छनौट गर्नका लागि म हार्दिक अपील गर्न चाहन्छु. यो बीचमा तपाईँसँग संवाद गरिरहँदा मेरो पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी रहेको कुरा तपाईँले जसरी जाहेर गर्नुभएको छ त्यसैमा केन्द्रित रहेर म सम्पूर्ण आम मतदाताहरूलाई म पेसाले इन्जिनियर पनि हो अछाम क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएको छु. अहिले नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यको रूपमा पनि काम गरिरहेको त्यति मात्र नभएर म अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा कलम चलाउने त्यसकै म विद्यावारिधि गरेको विद्यार्थी पनि र एउटा अनवरत सिकाइको एउटा सहयात्री पनि र पार्टीको विभिन्न संगठन मोर्चामा काम गरेको विभिन्न आन्दोलनमा सहभागी भएको र नेपाली कंग्रेस पार्टीलाई दुःख पर्दा एउटा योद्धाको रूपमा एकल भए पनि साथीहरूको साथमा सदैव अगाडि उभिएको अग्रमोर्चामा उभिएको एउटा युवालाई र दलित कलस्टरबाट नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिमा सदस्यको रूपमा निर्वाचित गराउनु हुनेछ भन्ने विश्वास छ.
1: हस् दिपजी, यहाँको महत्वपूर्ण सबै र आगामी दिनको शुभकामना. नमस्कार, धन्यवाद. उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार डाक्टर दिवीकृष्ण आदरणीय श्रोता. यतिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसका नेता युवराज पाण्डे. पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
18: नमस्कार,
1: धन्यवाद. अब यतिखेर नेपाली कंग्रेसको 15 महाधिवेशनमा तपाईँको उम्मेद्वारी केमा पाण्डेजी?
18: मेरो उम्मेद्वारी यो पटक नेपाली कांग्रेसलाई पुनर्संगठित गर्न पुनर्जागृत गर्नका लागि बृहत्तर रूपमा एकताबद्ध गर्नका लागि र कांग्रेसप्रति जनताको जुन हिजो भरोसा टुट्दै गएको शाख अलिकति गिर्दै गइरहेको अवस्था छ यसलाई चाहिँ पुनस्थापित गर्नका लागि खुल्ला 45 तर्फ म चाहिँ नेपाली कांग्रेसको केन्द्रीय सदस्यको उम्मेद्वार हुँदैछु. आज मनोनयन दर्ताको तयारी गर्दैछु.
1: अब केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँका जित्ने आधारहरू तपाईँका एजेन्डाहरू महाधिवेशन प्रतिनिधिले तपाईँले किन मतदान गर्ने युवराजी?
18: पहिलो कुरा त हामी कांग्रेसलाई रूपान्तरित कांग्रेसलाई चाहिँ पुनर्जागृत पुनर्संगठित गर्न चाहन्छौ. यो यात्रा चाहिँ विगतमा भएको विशेष महाधिवेशन जुन करिब एक वर्ष अगाडि भयो त्यो विशेष महाधिवेशनबाट नै यो यात्रा हामीले शुरू गरेका छौं. यति मात्रै होइन, विद्यार्थी राजनीतिबाट लामो अनुभव बोकेर करिब तीन दशक को विद्यार्थी राजनीति को अनुभव मेरो आफै पनि सामान्य एउटा माध्यमिक तत्कालीन समय में माध्यमिक विद्यालय को अध्यक्ष हुने त्यहाँको समिति को अध्यक्ष हुने कुरा देखि क्याम्पस में पढ़ा फिर त्यहाँको क्याम्पस को इकाई को अध्यक्ष हुने कुरा केन्द्रीय समिति में रहकर काम करने कुरा केन्द्रीय महामंत्री सम्म को जिम्मेवारी बुकेको जुन मेरो विगत छ त्यसको अनुभव त्यो समयको संघर्ष त्यो समयसम्म हामीले गरेका विभिन्न आन्दोलनहरू विभिन्न खालका सामाजिक राजनीतिक शैक्षिक अभियानहरूसँग जोडिएर समाज रूपान्तरणका निम्ति र देशमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि हामीले जसरी संघर्ष गर्यौं ती उपलब्धिहरूलाई रक्षा गर्दै तिनलाई संस्थागत विकास गर्दै देशलाई समुन्नतितर्फ लानु हाम्रो आजको जिम्मेवारी हो. त्यसका लागि हाम्रो पुस्ताले पहिला कांग्रेसलाई बदल्ने हामीले संकल्प गर्यौं त्यो बदलिएको कांग्रेसबाट देशलाई फेरि समुन्नतिको बाटोतर्फ लाने हाम्रो उद्देश्य हो. त्यसका लागि हामीले कांग्रेसभित्र के कुरामा बदलाव ल्याउने त के कुरामा परिवर्तन ल्यायो भने हामी वास्तवमै कांग्रेसलाई समयसँग जनताको आकांक्षा र भावनालाई सम्बोधन गर्ने पार्टीका रूपमा पुनस्थापित गर्न सक्छौं त भन्दा हामीले पहिलो कुरा हाम्रो नेतृत्व हामीले नेतृत्वमा जुन खालको कुशलता हुनुपर्छ जुन खालको दृष्टिकोण हुनुपर्छ नेतृत्व भनेको भिजनले ड्राइभ गर्ने हो. नेतृत्व भनेको त्यसको व्यवस्थापन क्षमता पनि हुनुपर्छ त्यससँग केही न केही अनुभव पनि हुनुपर्छ त्यो अनुभव व्यवस्थापन क्षमता र त्यसले जनतालाई जनताका भावनालाई आफ्नो पार्टीको भावना बनाउने जनताको भावनालाई पार्टीको मुद्दा बनाउने र जनतासँग एकाकार भएर अगाडि बढ्ने त्यो भावना पार्टीले बोक्नुपर्छ. नीति निर्माण तहमा जब हामीले विषयहरू उठाउँछौ कुनै पनि विषय उठाउँदाखेरि पार्टीले नै नीति कार्यक्रम रणनीतिहरू त्योबाट मात्रै पार्टीले कसरी आफूलाई अगाडि बढाउँछ भन्ने कुराको जनताले मूल्याङ्कन गर्ने गर्दछन् त्यो कसीमा पछिल्लो केही समय नेपाली काङ्ग्रेस कहीँ न कहीँ कमी कमजोरी गर्न पुग्यो. नेपाली काङ्ग्रेसको नेतृत्वले कहीँ न कहीँ आफूलाई अब्बल ठहराउन सकेन प्रतिस्पर्धामा. अहिले प्रतिस्पर्धाको समय पनि हो. हामीले भन्ने गर्दछौ अत्यन्तै धेरै यो प्रविधि मैत्री बहु समाज जनता अत्यन्तै जागरूक भए जनताहरूमा अत्यन्तै चेतनाको स्तर छ तत्काल कुनै पनि कुराको सूचना विश्वव्यापी रूपमा जान्छ त्यो सूचनालाई पनि सही ढंगले विश्लेषण मनन गर्ने जमात तयार भइसकेको छ भन्ने हाम्रो जे पनि बुझाइ छ. सँगसँगै एउटा अनुभवी पुस्ता अर्को चाहिँ संघर्षको मैदानमा विभिन्न चुनौतीहरू सामना गरिरहेको पुस्ता युवा पुस्ता र सँगसँगै फेरि हामी देशका लागि केही नै योगदान गर्छौं भनेर ऊर्जा बोकेको नवयुवा यो तीनवटै पुस्तालाई समेटेर लानु आजको काङ्ग्रेसका निम्ति एउटा चुनौतीको विषय हो. त्यो पनि हामीले गर्न सक्छौँ.
1: पाण्डेजी एउटा कुरा के छ महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ तपाईँको अनुरोध के छ देशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरूलाई.
18: महाधिवेशन प्रतिनिधिहरू नेपाली काङ्ग्रेसभित्र अत्यन्तै स्वच्छ ढंगले अत्यन्तै लोकतान्त्रिक ढंगले निर्वाचित भएर आउनुभएको छ सबैलाई म हार्दिक बधाई दिन चाहन्छु र पार्टीमा वृहत्त रूपमा एकता कायम गर्नका लागि समेट्ने प्रयासहरू पनि भएका छन्. छिटफुट कुराहरू बाहेक अत्यन्तै राम्रो ढंगले सौहार्द ढंगले भव्यतापूर्वक महाधिवेशन प्रतिनिधिहरू छनौट भएका छन् प्रक्रियामा सामेल हुनुभएको छ. यो अवस्थामा नेपाली काङ्ग्रेसलाई हामीले जसरी पुनर्जागृत गर्ने पुनर्संगठित गर्ने जनताको भावना बोक्ने पार्टी बनाउने भनेर जसरी एजेण्डा बोक्ने पार्टी बनाउने भनिरहेका छौं यो सन्दर्भमा महाधिवेशन प्रतिनिधिहरूले परम्पराका दलले आफ्नो समूहगत आबद्धता कहाँ थियो भनेर हेरेर होइन खुल्ला भएर अन्तर्मनदेखि अब यो पुस्ताले यो यति योगदान गरेको अनुभवी र यो समयसम्म संघर्षबाट खारिएर आएको पुस्ताले नेपाली काङ्ग्रेसलाई सही दिशा दिन सक्छ सही गति दिन सक्छ र नेपालको राजनीतिलाई दिशा निर्देश गर्न सक्दछ लिड गर्न सक्दछ भन्ने जुन विश्वास भरोसा लिनुभएको छ अहिलेको पुस्तासँग त्यो पुस्तासँग नजिक रहेर सन्निकट रहेर जस्तो अहिलेको सभापति र यो नेतृत्व गरेको पंक्तिसँग विद्यार्थी राजनीतिदेखि नै दुई दशक अगाडिदेखि नै सन्निकट रहेर हामीले पार्टीको रूपान्तरण पुनर्जागरण सँगै राष्ट्रिय स्तरमा नीति निर्माणको तहमा पनि काम गरेका छौं. त्यसले गर्दा काङ्ग्रेसलाई बदल्ने कुरा र बदलिएको काङ्ग्रेसले देशको नेतृत्व गर्ने कुरा, देशलाई पनि फेरि नयाँ दिशामा लाने, एउटा सुसंस्कृत राजनीतिक पद्धतिमा लाने, त्यो व्यवहार संस्कार नेतृत्व देखाउनका निम्ति अहिलेको हाम्रो पुस्ता अब्बल छ। हामी त्यो सक्छौ, यो सामूहिकतामा विश्वास गर्दै यो पुस्ताको एउटा प्रतिनिधि पात्र म नेपाली काङ्ग्रेसको खुल्ला तर्फको केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा छु। मैले तपाईँहरूको सञ्चार माध्यमबाट पनि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दछु देशभरिका प्रतिनिधि साथीहरूलाई। अहिलेको सभापति गगन थापाको नेतृत्वमा नेपाली काङ्ग्रेसले हिजभन्दा सक्षम ढंगले, सबल ढंगले जनताका आकांक्षाहरूलाई सम्बोधन गर्ने गरी नेपालको राजनीतिको मियो बनेर अन्य प्रतिस्पर्धी पार्टीहरूलाई पनि सही ट्र्याकमा ल्याएर नेपालको राजनीतिलाई सही बाटोमा दिशा निर्देश गर्न सक्दछ, गर्नुपर्दछ भन्ने म विश्वास राख्दछु। खास गरी जनताका समस्याका विषयहरू छन्, सुकुम्बासीको समस्याको कुरा होस्, मजदुरको समस्याको कुरा होस्, विद्यार्थीको समस्याको कुरा होस्, पछाडि परेको वर्ग समुदायको कुरा होस्, महिलाको कुरा होस्, उपेक्षा गरिएका विभिन्न समुदायहरूको कुरा किन नहोस्, तिनलाई देश राज्यको मूल पर्वमा ल्याएर संविधानले व्यवस्था गरेका धेरै कुराहरूलाई पनि हामीले संस्थागत गर्न सकेका छैनौं। त्यसलाई संस्थागत विकास गर्न पनि काङ्ग्रेस पार्टी दरिद्र हुनुपर्छ। अहिले भले प्रतिपक्षमा होला, यो लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनका निम्ति, यो गणतान्त्रिक व्यवस्थालाई अझै राम्रो ढंगले अगाडि बढाउनका निम्ति, यसका संस्थाहरूलाई बलियो बनाउनका निम्ति, संस्थाहरूको विकास सही ढंगले गर्नका निम्ति र नेपालमा उन्नत खालको लोकतान्त्रिक अभ्यास छ भन्ने कुरा विश्व समुदायमा देखाउनका निम्ति नेपाली काङ्ग्रेस बलियो बनाउन जरुरी छ। त्यसका लागि हाम्रो पुस्ताले सक्छ, म त्यसमा सामेल भएर सहभागी भएर मेरो प्रतिनिधित्वले पनि काङ्ग्रेसलाई योगदान दिन सक्छ र देश निर्माणमा योगदान दिन सक्छु भन्ने मलाई विश्वास छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। युवराज पाण्डेजी नमस्कार।
18: थ्याङ्क यू
1: अफिसरका लागि। अब त्यसपछि हामी जान चाहन्छौ नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार प्रकाश तिवारी तर्फ। प्रकाशजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। प्रकाश तिवारीजी, नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि तपाईँ त स्थानीय तहमा पनि पोक्त हुनुहुन्छ होइन, अर्जुन चौपारी गाउँपालिकाको अध्यक्षका रूपमा पनि हुनुहुन्छ। स्थानीय तह र केन्द्रमा कंग्रेसलाई जोड्नका निम्ति कस्तो खालको भूमिका निर्वाह गर्नुभयो यो बीचमा, र केन्द्रीय सदस्यको उम्मेद्वारी किन?
19: सर्वप्रथम धन्यवाद। नेपाली कंग्रेसको यो आसन्न 15 अधिवेशनमा खसारे तर्फबाट चाहिँ तपाईँको केन्द्रीय सदस्यको उम्मेद्वार छु र अहिले चाहिँ हामीले मेनली चाहिँ दुईटा एजेन्डामा चाहिँ हामी फोकस गरिरहेका छौँ। एउटा चाहिँ जुन नेपाली कंग्रेसप्रति चाहिँ हजुरको जनताको विश्वास अथवा नेपाली कंग्रेस जनकै विश्वासलाई चाहिँ हामीले फर्काउनु पर्ने अवस्था छ। यो देशमा सम्भव छ, यो देशमा नै काम हुन्छ, यो देशमा भएर इन्भाइरोमेन्टमा चाहिँ हामी चाहिँ आफ्नो जीवनयापन गर्न सक्छौ भन्ने एउटा विश्वास पनि डगमगाइरहेको अवस्था छ, विशेष गरी युवा पुस्ताहरूमा, र त्यसलाई पनि हामीले चाहिँ पुनस्थापना गर्नेछ। त्यसैले देश र नेपाली कंग्रेसको चाहिँ तपाईँको प्रतिको विश्वासलाई पुनस्थापना गर्नको लागि गर्ने उद्देश्यका साथ हजुरको मेरो चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी हो। र अहिले यो पोपुलिजम र पर्फर्मेन्सको कुराहरू चाहिँ बढी उठिरहेको छ, जुन यो पोपुलिजमको ट्रेन्ड आएको छ, त्यसले गर्दा चाहिँ पर्फर्मेन्स काम गर्नुपर्छ, डेलिभरी दिनुपर्छ, साँच्चै कर्म गर्ने र गरेपछि चाहिँ देश बन्छ अथवा के भन्छ भन्ने कुरालाई चाहिँ हामीले स्थापित गर्नु छ। अहिले पोपुलिजमको ट्रेन्डले गर्दाखेरि यी कुराहरू छायामा परेका छन्। स्थानीय सरकारको प्रमुखको रूपमा काम गर्दै गर्दा हामीले 5 वर्षमा के गर्यौं, के कसरी परिवर्तन गर्न सम्भव भयो, हामीले दूरदराजको स्थानीय पालिका जुन गुमनाम थियो त्यसलाई चाहिँ तपाईँको एउटा उत्कृष्ट पालिकाको रूपमा लानको लागि के कसरी चाहिँ हजुरको सम्भव भयो, सफल भयो भन्ने कुरालाई चाहिँ तपाईँको अनुसरण गर्दै त्यहाँबाट सिकेका कुराहरूलाई सिकेर त्यही एक्सपर्टिजलाई चाहिँ तपाईँको यो पार्टी

0: चाहिँ जुन गगन थापा सरज्यूले जुन समर्थन गर्नुभयो साँच्चै उहाँले कल्पना गरेको र देशको आवश्यकता अनुसार कंग्रेस बन्छ कि बन्दैन भन्ने कुरोको चाहिँ यो चाहिँ अब 15 अधिवेशनले तय गर्छ। हामीले अब कस्तो खालको चाहिँ हजुरको कार्य समिति निर्वाचन गरेर निर्वाचित गरेर लिएर आउँछौँ हामी यसपालिको चाहिँ जुन यो अधिवेशनमा युद्धता एकदम दुवैको चाहिँ हजुरको कदर गरेर पार्टीमा योगदान दिनुभएका पार्टीमा चाहिँ हजुरको संघर्ष गर्नुभएका क्षमतावान प्रतिभावान सबै साथीहरू र चाहिँ तपाईँले अब चाहिँ यो समय सापेक्ष अहिलेको परिवेश अनुसार अहिलेको आवश्यकता अनुसार चाहिँ तपाईँको योग्यता भएका क्षमता भएका जसले चाहिँ एउटा डेलिभरी दिन सक्नुहुन्छ। मैले अघि पनि जोडेँ पब्लिजमको चाहिँ हजुरको फन्दाबाट बाहिर निस्केर डेलिभरी दिन सक्ने पार्टीभित्र पनि र पार्टीले चाहिँ बाटो चाहिँ अरू अन्य भूमिकामा गइसकेपछि चाहिँ तपाईँको देश निर्माणमा पनि दिन सक्ने सही नेतृत्व त्यसमा चाहिँ तपाईँको युवाहरू पनि हुन सक्छन् हाम्रो चाहिँ यो तरुणहरू र चाहिँ हजुरको अलिकति अग्रजहरू सबैको यो सम्मिश्रणमा एउटा डेलिभरी गर्न सक्ने मैले चाहिँ भने पुस्तान्तरण भनेको चाहिँ तपाईँको पर्फर्मेन्स दिन सक्ने खालको एउटा चाहिँ क्षमतावान टिम 15 अधिवेशनबाट आयो भने चाहिँ जुन गगन थापा सभापतिज्यूको सङ्कल्प र उहाँले चाहेको परिवर्तन चाहिँ सम्भव छ। त्यही भएर हामीले चाहिँ त्यो आफ्नो चयन गर्न सक्यौँ भने चाहिँ तपाईँको त्यो उहाँको इच्छाअनुसार कसै कार्य समिति आयो भने अथवा त्यो तरिकाले चाहिँ अब परिवर्तन हामीको उमा छ दौरानमा छ कङ्ग्रेस र यसले कङ्ग्रेसले चाहिँ जुन देश बनाउनलाई जुन पब्लिकको अपेक्षा छ त्यो पूरा गर्न सक्छ भनेर चाहिँ भन्न सक्छु।
1: हस् प्रकाश तिवारीजी यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आगामी दिनको शुभकामना नमस्कार। उहाँ नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार प्रकाश तिवारी आदरणीय श्रोता यतिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसका केन्द्रीय सदस्यकै उम्मेद्वार एवं पाँचखाल नगरपालिकाका मेयर महेश खरेल। खरेलजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ महेश खरेलजी। नमस्कार, स्वागत छ यहाँलाई नेपाली बहसमा।
2: नमस्कार।
1: नेपाली कंग्रेसको 15 महाधिवेशनको उत्साह कस्तो छ, कस्तो पाउनु भएको छ महेशजी?
2: अब धेरै नै उत्साह मैले पाएको छु। मैले अहिले काठमाडौँमा जुन किसिमको मेचीदेखि महाकालीसम्म साथीहरू आउनुभएको छ र बन्द सत्रमा र उद्घाटन सत्रमा देखियो एउटा ऐतिहासिक महाधिवेशन जुन उद्घाटन सत्रमा आजसम्म चाहिँ कुनै पनि पार्टीको यत्रो चाहिँ धेरै उत्साह र यति धेरै जनसहभागिता नभएको चाहिँ आम नागरिकले देख्नु भएको छ। एकदम उत्साह छ।
1: तपाईँको उम्मेद्वारी केन्द्रीय सदस्यमा छ होइन महेश खरेललाई केन्द्रीय सदस्यमा महाधिवेशन प्रतिनिधिले किन मतदान गर्ने, के छन् तपाईँका एजेन्डाहरू?
2: हजुर, मैले चाहिँ अब दुई कार्यकाल नगर प्रमुखको रूपमा पाँच सालमा काम गरेँ र पाँच सालमा काम गरिरहँदाखेरि हिजो नेकपाको दुई तिहाईको सरकार हुँदाखेरि पनि कार्य सम्पादन मूल्याङ्कनको आधारमा 77 सालमा चाहिँ मलाई उत्कृष्ट पाँच साल नगरपालिका उत्कृष्ट नगरपालिका बनाउन सफल भएर एउटा हामीले राम्रो काम गरेर त्यहाँका चाहिँ जनताको मन जितेर दोस्रो कार्यकालमा पुग्दाखेरि दुई तिहाई मतद्वारा चाहिँ नि त्यहाँका जनताले हामीलाई जिताएका छन्। त्यहाँका खानेपानीदेखि लिएर त्यहाँका स्वास्थ्य शिक्षा बाटोहरूका कुराहरूमा हामीले एकदम चासो दिएर हामीले काम गऱ्यौँ, धेरै मेहनत गरेर काम गऱ्यौँ। अहिले साउथ एसियाकै सबैभन्दा ठुलो चाहिँ खानेपानी योजना पाँच खालमा चाहिँ आइसक्यो, सम्पन्न भएर त्यहाँका नागरिकले चाहिँ ड्रिङ्केबल वाटर चाहिँ आफ्नो धाराबाट चाहिँ पिउन सक्नुहुन्छ। त्यो किसिमको हामीले कामहरू मेहनतहरू गरेका छौँ र त्यसले गरेर पनि एउटा अनुभव छ। म 14 वर्ष अमेरिका बसेर आफ्नै देशमा केही ल्याउँ भनेर चाहिँ फर्केर आएको म जस्ता 50 लाख युवाहरू अहिले पनि विदेशमा बसिरहनु भएको छ। त्यो 50 लाख युवाहरूको आशा र भरोसाको चाहिँ केन्द्र हो महेश खरेल, किनभने मलाई यहाँ असफल हुने छुट छैन। मैले यहाँ राम्रो गरेको देखेर पार्टीमा चाहिँ नीति निर्माणमा अब ती युवाहरूलाई कसरी चाहिँ देशमा स्वेच्छाले, जबरजस्ती होइन, स्वेच्छाले यहाँ गरिखाने वातावरण छ, आफ्नै देशमा केही गर्न सकिन्छ भनेर चाहिँ हामीले नीति निर्माण नेपाली काँग्रेसले बनाउनु जरुरी छ र नेपाली काँग्रेसले त्यो नीति निर्माण बनाएर युवाको पक्षमा जेएनजीको आन्दोलन पछिको चाहिँ उहाँहरू युवाहरूले के चाहनुहुन्छ त्यो कुराहरूलाई अगाडि बढाउनलाई पनि पार्टीमा चाहिँ हामी जस्तो एकाडेमिकली साउन्ड, मैले अमेरिकाबाट एमबीए डिग्री पनि गरेर आएको छु र मैले धेरै सेक्टरमा काम तलदेखि पार्टीमा चाहिँ हिजो कृष्णप्रसाद भट्टराई सन्त नेताको पालामा बाल काङ्ग्रेस हुँदै मैले काम गरेको, मेरो पिता राजेन्द्र खरेल स्वर्गीय राजेन्द्र खरेलको चाहिँ एउटा निष्ठाको राजनीतिलाई मैले अगाडि बढाइरहेको छु र यो सबै विविध कारणले मैले स्थानीय उसमा काम गरेँ, बाल काङ्ग्रेस, नेभी सङ्घ, तरुण दल, जनसम्पर्क समिति हुँदै चाहिँ नि अहिले चाहिँ पार्टीको केन्द्रसम्म एउटा तलदेखि नै एक्सपिरियन्स हुँदै आएको छ र मलाई लाग्छ म त्यहाँ पुगेँ भने साथीहरूले मलाई निर्वाचित गरिदिनु भयो भने मैले यो सबै भावनाहरू समेटेर चाहिँ त्यहाँ पार्टीको नीति निर्माण बनाउन अगाडि मद्दत हुन्छ र नेताहरूले जे भने पनि हिजोको दिनमा जुन जेएनजी आन्दोलन हुनुभन्दा अगाडि पार्टीको नेतृत्वले के भन्छ सबै

0: कार्य समितिले पनि त्यसमा ल्याप्चे लाउने त्यसलाई सदर गरिदिने चलन थियो, त्यो किसिमको परिपाटी थियो। तर महेश खरेलले त्यहाँ निर्वाचित भयो भने सशक्त रूपमा युवाहरूको आवाज उठाउँछ, यदि नेतृत्वले गलत गरेर छ भने खबरदारी गर्छ र आफ्नो चाहिँ नि यो युवाहरूको जनताको चाहिँ नि आवाजलाई चाहिँ पार्टीमा बुलन्द गर्दै त्यसैको पक्षमा चाहिँ माहौल बनाउँछ। किनभने नेपाली काँग्रेसलाई अब असफल हुने छुट छैन, नेपाली काँग्रेस अब फेरि चाहिँ नि गुमेको साखलाई फर्काउनु छ, गुमेको साख फर्काएर फेरि नेपाली राजनीतिको केन्द्रबिन्दुमा नेपाली काँग्रेसलाई स्थापित गर्नु छ। यो सबको लागि चाहिँ नि हाम्रो सदस्य सभापति गगन कुमार थापाज्यूलाई एउटा चुस्त दुरुस्त एउटा चाहिँ काम गर्न सक्ने कार्य समितिको आवश्यकता छ र मलाई लाग्छ म एउटा सिपाही हुन सक्छु त्यो कार्य समितिको जस्तो लाग्छ। त्यही भएर पनि म तमाम नेपाली काँग्रेसका अग्रज र युवा साथीहरू सबैलाई म भन्न चाहन्छु, तपाईँहरूले त्यहाँ गएर ल्याप्चे मात्रै लाउने, दास र लासको चाहिँ भिड मात्रै बनाउने त्यस्तो किसिमको कार्य समिति नचुन्नुहोला। विवेकको प्रयोग गरेर चाहिँ एकाडेमिकली साउन्ड यही केही चाहिँ स्वरोजगारको अवधारणा बनाइरहेको व्यक्तिहरू र पार्टीमा भिजन दिन सक्ने व्यक्तिहरूलाई चाहिँ उहाँहरूले चुनिदिनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु र त्यसैको लागि महेश खरेलको उम्मेद्वारी छ केन्द्रीय सदस्यमा।
1: र नेपाली कंग्रेस अहिले नयाँ बन्यो अब गगनको नेतृत्वमा कंग्रेस?
0: हो, नेपाली कांग्रेस सधैँ एउटा चाहिँ ऊर्जाशील पार्टी नै थियो, तर विगतमा लामो समयसम्म चाहिँ नेतृत्व वर्गले पार्टीलाई चाहिँ एउटा अनिर्णायक बन्दी बनाएर राखे र त्यतिखेरका नेतृत्वहरूले चाहे नेपाली काँग्रेस भनौँ चाहे अरू दलहरू भनौँ जनतालाई वितृष्णा भयो, उहाँहरूले म्युजिकल चेयरको सिर्जना गर्नुभयो। आलो पालो प्रधानमन्त्री हुने, छ महिना एउटा हुने, छ महिना काले काले मिलेर खाउँ भाले भने जस्तो गर्नुभयो, आफन्तहरूको भर्ती केन्द्र जस्तो गर्नुभयो र विभिन्न समयमा चाहिँ यहाँ कुराहरू आइरहेको थियो कि बाहिर व्यापक आइरहेको थियो मिडियामा कि समानुपातिकमा पनि चाहिँ आर्थिक चलखेल भयो, मन्त्री बनाउँदाखेरि पनि चलखेल भयो, विभिन्न निकायहरूमा नियोगहरूमा नियुक्ति गर्दा राजदूतहरूको भागभण्डाहरू चाहिँ।
2: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्ज जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org.bat लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भर पर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। जिल्ला प्रहरी कार्यालय पहिचान गर्न सहज होस् भन्ने हेतुले स्याङ्जा युथ क्लबको सहयोगमा कार्यालयको गेटमा 3D लाइट बोर्ड जडान। विभिन्न कसुरका 5 जना फरार प्रतिवादीहरू स्याङ्जामा पक्राउ। अर्जुन चौपारीमा गोठ भत्किँदा चौपायामा छेती। र नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रद्वारा विद्युतीय संरचना सुरक्षित बनाउने काममा तीव्रता। आधी खोला खबर अब विस्तारमा। स्याङ्जा सदरमुकाममा रातको समयमा टाढैबाट जिल्ला प्रहरी कार्यालय पहिचान गर्न सहज होस् भनेर स्याङ्जा युथ क्लबले कार्यालयको मुख्य गेटमा 3D लाइट बोर्ड चढान गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी परीक्षक रंजित सिंह राठौरले कार्यालयको मूल गेट टाढाबाट र विशेष गरी रातको समयमा प्रष्ट नदेखिने समस्या रहेकाले युथ क्लबसँगको सहकारीमा बोर्ड राखिएको बताउनुभयो। बोर्ड निर्माणमा सहयोग गरेकोमा वहाँले स्याङ्जा युथ क्लबका अध्यक्ष बाबु थापा सहित क्लबका सम्पूर्ण सदस्यलाई जिल्ला प्रहरी कार्यालय र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। क्लबका अध्यक्ष बाबु थापाले रातको समयमा सदरमुकाममा हिँड्ने मानिसले प्रहरी कार्यालय कहाँ छ भन्ने सहजै थाहा पाउन सकुन् भनेर बोर्ड राखिएको बताउनुभयो। थापाका अनुसार स्याङ्जा युथ क्लबले पछिल्लो समय सामाजिक मानवीय तथा पर्यटन प्रवर्धनका विभिन्न काम गर्दै आएको छ। क्लबले सदरमुकामको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा चिकित्सक सहितको वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। त्यसपछि पोखरा स्थित बाल आश्रमका लागि सहयोग जुटाउन कार्यक्रम गरेको क्लबले असार 15 गते छैटौं खेली जात्रा पनि आयोजना गरेको थियो। बालाश्रममा पुगेर सहयोग गर्न आफ्नो सामाजिक दायित्व भएको क्लबको भनाइ छ। भदौ 10 गते आएको ठूलो बाढ़ीबाट प्रभावित क्षेत्रमा क्लबका सदस्यहरू राहत सहित श्रमदानका लागि समेत पुगेका थिए। बाढ़ी प्रभावित क्षेत्रमा 5 दिन श्रमदान गरेको राउजाउ सहित करिब 6 दिन समय बिताएको थापाले बताउनुभयो। क्लबले स्याङ्जाको पहिचानलाई उजागर गर्ने उद्देश्यले सदरमुकामको टावरमा स्याङ्जा लेखिएको 3D लाइट बोर्ड समेत जडान गरेको छ। त्यस्तै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भालु पहाड़मा कलात्मक संरचना निर्माण गरेको थापाले बताउनुभयो। उहाँका अनुसार अब क्लबले गाउँफर्क अभियान सञ्चालन गर्ने तयारी गरेको छ। आगामी मंगसिर 6 गते नेपथ्यको लाइभ कन्सर्ट आयोजना गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो। स्याङ्जा प्रहरीले विभिन्न मुद्दाका 5 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। अदालतबाट कैद र जरिवाना ठहर भई फरार रहेका उनीहरूलाई सादा पोसाकका प्रहरीले पक्राउ गरी कार्यवाहीका लागि जिल्ला अदालत स्याङ्जा पठाएको हो। पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान मुद्दाका 1 पुरूष, सवारी ज्यानका 1 पुरूष, कुटपीटका 1 पुरूष तथा लागू औषध र बैंकिङ कसुरका 1-1 जना महिला रहेका छन्। उनीहरूबाट कुल 2 वर्ष 9 महिना 6 दिन कैद र 1,21,040 रूपियाँ जरिवाना असूल गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। त्यस्तै प्रहरी चौकी बिरूवा अर्चले स्याङ्जाबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपुसार गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ। बिरूवा 7 यादी भन्ज्याङ स्थितमा लु 1871 नम्बरको जेसीबी र लु 3T 9232 नम्बरको ट्र्याक्टरले अवैध रूपमा बालुवा रोडा उत्खनन तथा ओसारपसार गरेको फेला पारे प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त सवारीलाई आवश्यक कार्यवाहीका लागि बिरूवा गाउँपालिकाको कार्यालयमा पठाइएकोमा पालिकाले जेसीबीलाई 15,000 र ट्र्याक्टरलाई रू 10,000 जरिवाना गरी छाडेको छ। संयुक्त कर्सन चौपारी गाउँपालिका चार ताकमारेमा गोठ भत्किदा चौपायामा क्षति भएको छ। स्थानीय दिलबहादुर गुरूङको ढुंगा माटोले बनेको गोठ अचानक भत्किदा गोठ पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। गोठमा रहेको छवटा बाख्रा मध्ये एकवटा बाख्रा मरेको प्रहरी चौकी रापाकोटले जानकारी दिएको छ। नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले विद्युतीय संरचना सुरक्षित बनाउने काममा तीव्रता दिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका नाङ्गो तारलाई हटाएर पाल्पा वितरण केन्द्रले कालो सुरक्षित तार बिछ्याउने कार्यलाई तीव्रता दिएको हो। पाल्पा वितरण केन्द्रले जिल्लाको हाईटेन्सन र एलटी लाइनमा कालो तार बिछ्याउने काम भइरहेको जानकारी दिएको छ। केन्द्र प्रमुख निश्चल अधिकारीले अघिल्लो वर्षदेखि शुरू गरिएको सुरक्षित कालो तार बिछ्याउने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको बताउनुभयो। नाङ्गो तारका कारण विभिन्न स्थानमा करेन्ट लाग्ने दुर्घटना भएका, हावाहोरी र पानी आउँदा विद्युत अवरोध भएको, चराचुरुङ्गी करेन्ट लागेर मरेका कारण यस्तो काम गर्नु परेको हो। बजार क्षेत्रमा तार जथाभावी लत्रिनु, सौन्दर्यमा समस्या देखिनु, घर नजिकै रहेका तारबाट जोखिम बढ़ेकाले सुरक्षित कालो तार लगाइएको हो। यसबाट पटक पटक विद्युत अवरोध नहुने समस्या हट्ने विश्वास गरिएको छ। तानसेनका मुख्य बजार, दमकडा, माथागढ़ीको सराई लगायतका बजारमा पनि कालो तार जडान गरिएको छ। पाल्पामा बुटवलबाट 90 किलोमिटर

0: टेन्सन र एलटी लाइनमा गरी 21 किलोमिटर दूरीमा कालो तार लगाइएको छ। त्यसका लागि 1,90,00,000 इस्टिमेट गरिएको थियो। तार बिछ्याउने काम ठेकेदार मार्फत गरिएको र तार तथा आवश्यक पुल प्राधिकरणले उपलब्ध गराएको जानकारी कार्यालयले दिएको छ। पाल्पामा विद्युतका 53,000 भन्दा बढ़ी ग्राहक रहेका छन्। सामुदायिक विद्युतमा आबद्ध 15,000 भन्दा बढ़ी ग्राहक रहेका छन्। पोखराका विभिन्न क्षेत्रमा पर्यटक दुःख दिने 5 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्यटकलाई सस्तोमा होटल मिलाइदिने भन्दै झोला तान्ने, करकाप गर्ने तथा दुःख हैरानी दिनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज 17 गते र 18 गते कार्यालय तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले पोखरा महानगरपालिका अन्तर्गत पृथ्वी चोक, सभागृह चोक र सृजना चोक क्षेत्रमा स्वीप अपरेशन गरेको थियो। पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरी अनावश्यक दुःख हैरानी दिने तथा अवांछित गतिविधि गर्ने व्यक्तिमाथि निगरानी र कार्यवाहीलाई प्रहरीले निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले बताउनुभयो। रेडियो आदि खुलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, थाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। म्याग्दीमा मनसुनजन्य विपदबाट प्रभावित 26 वटा पहिरोग्रस्त क्षेत्रको भूगर्भविदको टोलीले स्थलगत अध्ययन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजका भूगर्भविदको टोलीले बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेको हो। असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण ती क्षेत्रमा पहिरो खस्दा मानव बस्ती उच्च जोखिममा परेको समाजका अध्यक्ष भास्कर खतिवाड़ाको नेतृत्वमा रहेको भूगर्भविदको टोलीले बेनी नगरपालिकाका 22 र रघुगंगा गाउँपालिकाका 4 स्थानमा पहिरोको अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। समस्त स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा 6 जना भूगर्भविदको 3 समूहले शनिबार र आइतबार अध्ययन गरेको थियो। टोलीले बेनी नगरपालिकाको भसभसे, खबरा, लभली हिल, हाँडेभिर, तल्लो मुसुङ, छिनाखेत, भुकभुके, छेपा, सिंगा, तातोपानी, आगे बगर, अर्थुंगे, अधेरी गैरा, जमरेनी, जामुना खर्क, महारानी थान, भ्याउनी खोला, बराहा पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर, चोरीपानी र माटे बिसौना लगायतका क्षेत्र तथा रघुगंगा गाउँपालिकाका हरखर्क, बरखर्क, मासखर्क र कल्लेनीमा पहिरोको अध्ययन गरेको हो। अध्ययन टोलीमा समाजका अध्यक्ष भास्कर खतिवाड़ा, भूगर्भविद डाक्टर सम्पक बाबु सिलवाल, दीपक गौतम, रूपक ग्यावाली, जानकी खत्री र मिरास जीसी लगायत सहभागी रहनु भएको थियो। दशैं तिहार र छठ लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको चाप बढ़ेको छ। बागलुङमा संचालनमा आएको पसलबाट दस दिनमै झण्डै 23 लाख रूपियाँका दैनिक उपभोग्य वस्तु बिक्री भएका छन्। साल ट्रेडिङ कर्पोरेशन बागलुङले गत असोज 5 गतेदेखि संचालन गरेको सुपथ मूल्य पसलबाट 10 दिनमा 18,104 किलो चिनी, 13,642 किलो नुन, 482 लिटर तेल र 723 प्याकेट आटा लगायतका सामग्री बिक्री भएको हो। कर्पोरेशनका प्रमुख मनोज कुमार श्रेष्ठका अनुसार उक्त अवधिमा 4,300 जनाले सेवा लिएका छन्। दैनिक करिब 500 उपभोक्ताले पसलबाट सामान खरिद गर्दै आएका छन्। बजार मूल्यभन्दा सस्तोमा सामग्री उपलब्ध गराइएकाले उपभोक्ताले सहज रूपमा सेवा पाएका छन्। दशैं तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी कर्पोरेशनले हरेक वर्ष सुपथ मूल्य पसल संचालन गर्दै आएको छ। यस वर्ष चिनी र नुनसँगै तेल

आटा समेत बिक्रीमा राखिएको श्रष्टले बताउनुभयो। बागलुङ बजारमा प्रति किलो 115 रूपियाँसम्ममा बिक्री भइरहेको चिनी कर्पोरेशनले प्रति किलो 100 रूपियाँमा बिक्री गर्दै आएको छ। पछिल्लो समय सड़क अवरूद्ध हुनुका साथै मालढुङ्गाको पुल निर्माण सम्पन्न नहुँदा सामान ढुवानीमा समस्या भए पनि बेनी हुँदै सामान ल्याएर सस्तो मूल्यमा बिक्री गरिएको श्रष्टले बताउनुभयो। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। जिल्ला प्रहरी कार्यालय पहिचान गर्न सहज होस् भन्ने हेतुले स्याङ्जा युथ क्लबको सहयोगमा कार्यालयको गेटमा 3D लाइट बोर्ड चढ़ान। विभिन्न कसुरका पाँचजना फरार प्रतिवादीहरू स्याङ्जामा पक्राउ। अर्जुन चौपारीमा बोर्ड भत्किँदा चौपायमा क्षति। र नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रद्वारा विद्युतीय संरचना सुरक्षित बनाउने काममा तीव्रता। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

दिखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भएकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्र एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल असोज महिनाको 20 गते मंगलबार तदनुसार सन् 2026 अक्टोबर 6 तारीक आश्विन कृष्ण पक्षको एकादशी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा प्रक्रिया नमिल्दाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। हिस्सेदारसँग असमझदारी बढ़नाले सम्झौता भंग हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउला। घरायसी आवश्यकता बढ़नाले संचित रकम खर्चनु पर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। वृष राशि हुनेहरूको लागि सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हात लागि होला। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सफल पाइनेछ। मिथुन राशि हुनेहरूको लागि निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। समाजमा आफ्नो प्रभाव कमजोर बन्नेछ। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचे जस्तो प्रगति नहुन सक्छ। काम बनाउन निकै मेहनत गर्नुपर्ला। परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। सजग रहनुहोला। कर्कट राशि हुनेहरूको लागि महत्वाकांक्षी कार्य प्रारम्भ हुनेछ। रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्व आकर्षित तुल्याउन सक्छ तर बेसुरको अलमलले काम रोकिन सक्छ। खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ। अवसरले पछि आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला। सिंह राशि हुनेहरूको लागि कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ। अरूबाट फाइदाको आशा गर्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा खर्च गराउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौड़धूप गर्नुपर्ला। थैली नहेरी किनमेलमा लाग्दा अधिक खर्च भएको थाहा नहुन सक्छ। उपकरण बिग्रनाले मरमतमा खर्च गर्नुपर्ला। कन्या राशि हुनेहरूको लागि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ़ने र उठ्नुपर्ने रकम हात लागि हुने समय छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनज्ञ फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।
तुलाराशि उनीहरूको लागि आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ, राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, अरूलाई प्रभावित पारेर काम बनाउने समय छ, तारीफ योग्य कामले लोकप्रियता दिलाउनेछ, नयाँ कामका लागि केही भौतिक साधन पनि जुटाउन सकिनेछ। वृश्चिक राशि हुनेहरूको लागि परिस्थितिवश धेरै फाइदा नहुने काम अल्मलिनु पर्ला, श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ, नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला, रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुहोला, धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ, मेहनत गर्दा राम्रै फाइदा हुनेछ, भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। धनुराशि हुनेहरूको लागि सानातिना काममा अल्झनु परे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ, तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ, दिगो फाइदा हुने योजना बन्न सक्छ, प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला, स्वास्थ्यका लागि औषधि जुहो गर्नुपर्ला, यात्रामा अधिक खर्च हुनेछ, अरूको विश्वास गर्दा काम रोकिन सक्छ। मकर राशि हुनेहरूको लागि घुमफिर तथा मनोरञ्जनमा अल्मलिनाले काम बन्न समय लाग्नेछ, केही चुनौती अंगाल्दै अघि बढ्नु पर्ला, श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ, समस्या पन्छ्याउँदै अघि बढ़ने समय छ, अनावश्यक किनमेलमा फजुल खर्च बढ़ने र लेनदेनमा पनि केही नोक्सान पुग्ने देखिन्छ, सजग रहनुहोला, पछिका लागि विशेष काममा जग बसाउने मौका छ। कुम्भराशि हुनेहरूको लागि पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ, प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनज्ञ फाइदा उठाउन सकिनेछ, परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ, शत्रु परास्त हुनेछन् भने रूपबाट उन्मुक्ति मिल्नेछ, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ, प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि हुनेहरूको लागि आजको दिनमा छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ, अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला, समय तालिका नमिल्दा योजना अधुरै रहनेछ, हल्लाको पछि लाग्दा व्यर्थीमा दुःख पाइनेछ, आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्, स्वास्थ्य चिन्ताले सताउन सक्छ, अध्ययनमा बाधा पुग्न सक्छ, परिस्थिति र समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4।
1: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो। हो, त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98560 51068 र 98673 70771।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 98560 29440।
1: प्रसन्न मेडिको फर्मा भिरकोट बाहिर घारीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खतिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्नी, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नु
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट वायर खारी मेन बजार। प्रोप्राइटर प्रदीप आले, मोबाइल 98560 27971 र 98461000866।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार। होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364415502 मोबाइल 9850405502 र 9840501 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
6: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
3: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
6: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
6: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
3: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
6: सम्पर्क मोबाइल 9842698145

0: भाइले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने।
1: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
0: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
1: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
0: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
2: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
3: नवदुर्गा मिष्ठान्न भण्डार, ग्वालिङाट मोड, फोन 063-4141-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।
6: चिया कस्तो सास गनाएको तिम्रो त,
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट 1 घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट 1 घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98-465-48-622 र 98-241-4049। वालिङ सिटी पोली क्लिनिकमा डाक्टर आउने सूचना।
8: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज GMC पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ।
6: डाक्टर आउने स्थान,
3: वालिङ आठ मोड।
8: डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
3: सम्पर्क फोन नम्बर 0364415494, मोबाइल 9856320804, 9842448690।
8: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
10: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
9: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
10: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
9: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
10: हाम्रा सेवाहरू:
9: दाँत तथा मुखको परीक्षण,
10: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
10: दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार,
10: दाँत रङको सिमेन्ट भर्ने,
9: दाँतको जरेदेखिको उपचार,
10: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
9: साधारण दाँत निकाल्ने,
10: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
9: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
10: गिजाको शल्यक्रिया,
9: कृत्रिम दाँत राख्ने,
10: दाँत रङको वा मेटल को खुल लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार
10: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
3: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
9: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
10: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-90-025, मोबाइल 9860-4078-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: यस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9894918921 र 9862439399 छाय क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही असोज 24 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरुम विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो बात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा बाथरुम सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
0: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ
2: उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो विनाश टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो फोन 0364140044 मोबाइल 9874713173
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार
3: कफी त मलाई असाध्यै मन पर्छ तर भविष्यमा के गर्ने होला कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो
4: अनि कफीको त्यत्रो सोख छ त त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी
3: कसरी र कहाँ
4: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन् त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ
3: यो त मलाई चाहिएकै कुरा हो कहाँ छ त यो एकाडेमी
4: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि वालिङ आठ जैसी पदरामा
3: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9790501
4: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरूआत
0: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट
5: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड
0: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो
5: कफी बनाउने सिप सिकौ करियर आफ्नो उज्यालो पारौ डाफे हस्पिटालिटी एकाडेमी सिप सिकौ विश्व जितौ
0: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस् प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट
5: कफीको सिप विदेशको अवसर डाफेसँग करियरको नयाँ सफर डाफे हस्पिटालिटी एकाडेमी सिक्लेढुङ्गा पोखरा
0: सम्पर्क मोबाइल 9910302060 र फोन 0167531866
5: डाफे हस्पिटालिटी एकाडेमी स्यापिङ हस्पिटालिटी लिडर्स
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दे करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0364403031 मोबाइल 9856655331
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
9: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
4: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
9: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए, हामी भने जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
2: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
3: सम्पर्क फोन नम्बर 0363414624।

0: यति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: छोरी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असुल 24 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथम राज अन्त आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
4: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिल्चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: साथै उक्त दिन नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364140051, मोबाइल 9850752949।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
5: वरिष्ठ न्यूरोलोजिस्ट नसा तथा मस्तिष्क रोग विशेषज्ञ डाक्टर कृष्ण ढुङ्गाना यही असोज 24 गते शनिबार एस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला। जाँच गरिने समस्याहरू
6: माइग्रेन,
5: छरे रोग,
6: पक्षघात, प्यारालाइसिस,
5: पार्किङ सिनिजम,
6: नसा सम्बन्धी समस्या,
5: हात खुट्टा झमझमाउने, निदाउने,
6: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा। फोन 0615524995254 र 582778।
4: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा। सम्पर्क फोन 0364250000, मोबाइल 9850652191।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9864168251।
7: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
7: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
8: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
8: मुटुको जाँच, ECG सेवा,
7: भाँचिएको हड्डी प्लास्टर सेवा,
8: डिजिटल एक्सरे सेवा,
7: चिरफार गर्ने,
8: थाइराइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
8: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
8: फोन नम्बर 7364140087, मोबाइल 9849701740। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
8: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
8: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर, वालिङ बजार,
8: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
9: मोबाइल नम्बर 98460 86005।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888। प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। यस भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु स्याङ्जा।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल कटिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल शपिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 9135564396।
4: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
5: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
4: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
6: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
4: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
6: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
4: मोबाइल 9845163790 र 9891912062।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
3: उहाँबाट दिने सेवाहरू ज्यादै छ कि नै तर्सने, मुठु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, सो प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 063-4141-163, मोबाइल 98-4161-98-870।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे थर्ड लाइन, फोन नम्बर 063-412-133।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
7: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को
4: एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।

0: थान क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथ्रो विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364-41-044, मोबाइल 98460-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364-41-469 र 0364-41-268।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नु पर्ने भयो, कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको बुपु सैनिक गान खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
3: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै चाहिएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502271।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम, अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849618921 र 9862439399।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0863691004,
4: सम्पर्क मोबाइल 97484।
8: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।

0: सुमित नहीं, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता। महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक। केन्द्रीय कार्य समिति 297 सदस्य रहने। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने। पर्सीदेखि मौसम क्रमिक सुधार हुने। कालीगण्डकी करिडोरको बेनी जोमसुम कोरला सड़क मरमत कार्य तीव्र। 5,737 परिवारलाई लाल पूर्जा वितरण। भूमिहीनको समस्या समाधानमा केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। थाइल्याण्डमा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 31 जना पुग्यो। 35 लाख भन्दा धेरै मानिस प्रभावित। र युईएफए नेशन्स लीगमा फ्रान्सले बेल्जियमलाई 4-1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ़नेछ। मतदाता नामावली प्रकाशन, नामावली उपर दावी विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो सकिएको छ। आज दिउँसो 4 बजेसम्म मनोनयन दर्ता, त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। त्यसै गरी भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। पर्सी 22 गते बिहान 7 देखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको पार्टी केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा हुनेछ। बागमती प्रदेशको लागि सभागृह र गण्डकी र लुम्बिनी प्रदेशको लागि प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुला मंचलाई मतदान स्थल तोकिएको हो। पछिल्लो पारित संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 297 सदस्य रहनेछ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित व्यवस्था अनुसार केन्द्रीय कार्य समितिमा वरिष्ठ उपसभापति सहितका पदाधिकारीको व्यवस्था गरिएको छ। केन्द्रीय कार्य समितिमा सभापतिबाट 66 जना मनोनित हुनेछन्। निर्वाचन हुने पदमा सभापति 1, वरिष्ठ उपसभापति 1, उपसभापति 4, महामन्त्री 3, सहमहामन्त्री 11 तथा विभिन्न समूह र क्षेत्रबाट केन्द्रीय सदस्य पद रहेका छन्। सभापतिले मनोनित गर्ने सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता तथा अन्य मनोनित सदस्य भने निर्वाचनबाट चयन हुने छैनन्। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि, मतदाता तथा सम्बन्धित सरकारवालालाई निर्वाचन हुने पद, समूह र संख्याबारे जानकारी गराएको छ। कांग्रेसको 15 महाधिवेशन अस्ति आइतबारदेखि काठमाण्डको खुल्ला मंचमा चलिरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली पनि प्रकाशित गरिसकेको छ, जसमा कुल 7,114 जना मतदाता रहेका छन्। थप छुटफुट भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जनाएको छ। प्रकाशित नामावलीमा कुनै दावी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरिएको छ। देशका धेरै जस्तो ठाउँमा आज र भोलि पानी पर्ने भएको छ। हिजोभन्दा आज र भोलि केही ठाउँमा अझै ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहालले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले मनसुनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरै जसो भागमा मध्यम तथा 1-2 ठाउँमा ठूलो पानी परेको छ। भोलिसम्म 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झरी भने नपर्ने महाशाखाले जनाएको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भागका पश्चिमी वायुको प्रभाव कायम छ। कोशी, मधेश र बागमती प्रदेशको सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। पर्सीदेखि क्रमिक रूपमा मौसम सुधार हुने अनुमान छ। गैराती, बागमतीदेखि पश्चिमका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। दैलेख, कैलाली, बर्दिया, जाँजरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की आसपास क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको हो र यी क्षेत्र भई बहने ससाना नदीमा जलसतह बढ़न सक्ने भएकोले सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पछिल्लो पटक गएको असोज 9 देखि 11 सम्म परेको ठूलो वर्षाले छेदविच्छेद बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरला अन्तर्गत म्याग्दी खण्डको मरमत थालिएको छ। पर्वतको कुस्मा नगरपालिका 1 पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमानामा रहेको कोरला नाका जोड्ने 202 किलोमिटर दूरीको बेनी जोमसोम कोरला सड़क बाढ़ी पहिरोले 50 भन्दा धेरै ठाउँमा अवरूद्ध भएको थियो। विभिन्न ठाउँमा कालीगण्डकीले कटान गरेर बगाएको र भत्काएको छ। बेनी जोमसोम कोरला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले आउँदो सोमबारसम्म
गाड़ी संचालन गर्न सकिने गरी म्याग्दीको रघुगंगा गाउँपालिका दुई कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरी बगर खण्डको झण्डै 12 किलोमिटर दूरीमा अहिले मरमत कार्य चलिरहेको जानकारी दिनुभयो। मालडुंगातर्फ बेनी भैसरी हुँदै कुनौटासम्म झण्डै 25 किलोमिटर सड़क हिजो बेलुकासम्म मरमत सकिएको छ। कुनौटामा कालीगण्डकी नदीको बाढ़ीले झण्डै 250 मिटर सड़क कटान गरेको हो। अन्नपूर्णको पोखरी बगर रातो पानीमा सड़कको नयाँ ट्र्याक खोलेर महावीर र भीरकाटे खण्डमा पनि काम भइरहेको छ। सड़क विभाग र निर्माण व्यवसायका 15 वटा एस्कावेटर 12 वटा टिप्पर र 15 वटा लोडर सहित जनशक्ति परिचालन गरेर सड़क निर्माणको कामलाई तीव्रता दिएको संघीय सड़क सुपरिवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो। रसुवा र तातोपानी नाका बन्द रहेकोले चीनसँगको व्यापारका लागि कोराला नाका महत्वपूर्ण बनेको उहाँले बताउनुभयो। कोराला नाका जोड्ने सड़कलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको पनि जनाएको छ। मुस्ताङको स्याउ र भेडाच्याङ्रा बजारमा पठाउने समय मुख्य चाड़पर्व अनि पर्यटकीय याम समेत शुरू भएकोले बेनी चोमसोम सड़क छिटो सञ्चालनमा ल्याउन दबाव पनि बढ़ेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सटाई सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ। संशोधन मार्फत केन्द्रीय बैंकले व्यवसायी तथा सेवा गराईले गर्न पाउने विदेशी मुद्रा सटाईको सीमा बढ़ाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र 2082 संशोधन गर्दै आयात सेवा भुक्तानी, हवाई जहाजका पाठ पूर्जा, सेटेलाइट सेवा, भारतमा गरिने भुक्तानी लगायत विभिन्न कारोबारमा विदेशी मुद्रा भुक्तानी लगायतमा सटाईको सीमा बढ़ाएको हो। संशोधित एकीकृत निर्देशन अनुसार हवाई जहाजका इन्जन वा पाठ पूर्जा विदेशमा लगेर मरमत गरी ल्याउने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट गर्न सकिने अग्रिम भुक्तानीको सीमा अमेरिकी डलर 1 लाखबाट बढ़ाएर 5 लाख पुर्याइएको छ। त्यस्तै विदेशका अस्पतालमा उपचार गर्न जानको लागि नेपाली नागरिकलाई वार्षिक 30,000 अमेरिकी डलर बराबरको सटाई सुविधा हुने भएको छ। यससँगै यस्तो सुविधा 16,000 अमेरिकी डलरसम्म थियो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सटाई सुविधा उपलब्ध गराउन सक्ने वार्षिक सीमा पनि बढ़ाएको छ। यससँगै वार्षिक 15,000 अमेरिकी डलरसम्म रहेको यस्तो सीमा अब 30,000 डलर पुर्याएको छ। त्यसैगरी विदेशी सेवा प्रदायकसँग सम्झौता गरी सेटेलाइट सेवा भाड़ामा लिने नेपाली दूरसंचार सेवा प्रदायकले सेवा शुल्क बापत बैंक तथा वित्तीय संस्था मार्फत गर्न सक्ने वार्षिक भुक्तानीको सीमा 1 लाख अमेरिकी डलरबाट बढ़ाएर 5 लाख डलर पुर्याएको छ। नियामक निकायबाट सम्झौता, सहमति वा सटाई सिफारिश प्राप्त भएका कारोबारमा पनि प्रतिपटक सटाई सुविधा उपलब्ध गराउन सकिने सीमा 15,000 डलरबाट बढ़ाएर 30,000 डलर पुर्याएको छ। यस्तै नियामक निकायको सिफारिश आवश्यक पर्ने निश्चित प्रकृतिको भुक्तानीमा समेत सीमा बढ़ाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: रंजाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले अहिलेसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरण गरेको जनाएको छ। विभिन्न जिल्लामा सोवासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी 5,737 परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण भइसकेको प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको र अहिलेसम्म 5,337 परिवारलाई लाल पूर्जा वितरणको काम भइसकेको उहाँले उल्लेख गर्नुभएको छ। भूमि समस्या समाधान समिति मार्फत देशभरका तथ्याङ्क एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेको र अहिलेसम्म 13,11,197 निवेदन प्रविष्ट भइसकेका छन्। ती निवेदनको अध्ययन र प्रमाणीकरणको काम भइरहेको सरकारले जनाएको छ। सशस्त्र प्रहरीका एआईजी बंशीराज दाहाल संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको आरोपमा निलम्बनमा पर्नु भएको छ। गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल नेपालबाट कार्यवाहीका लागि मन्त्रालयमा सिफारिश प्राप्त भएको आधारमा निलम्बन गरिएको हो। दाहाललाई निलम्बन गरेर 3 दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा पेश गर्न समिति बनाइएको छ। एआईजी दाहालको पदावधि थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गएको बुधबार मन्त्रालयमा सिफारिश गरेको थियो। उहाँ यही असोज 27 चार वर्ष पदावधि पूरा गरेर अवकाशमा जाने तयारीमा हुनुहुन्थ्यो। अब विदेशको खबर। पछिल्लो बाढ़ीबाट थाइल्याण्डमा 31 जनाको ज्यान गएको छ। थाइल्याण्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढ़ीको जोखिमबारे चेतावनी पनि दिएका छन्। थाइल्याण्डको मौसम विज्ञान विभागले भोलिसम्म चट्याङसहितको ठूलो वर्षा हुन सक्ने जनाएको छ। राजधानी बैंकक सहित मध्य, पूर्वी र दक्षिणी क्षेत्रका केही भागमा धेरै ठूलो वर्षाको सम्भावना रहेको छ। गएको हप्ता लगातारको मुसलधारे पानीपछि बैंककका धेरै क्षेत्र डुबानमा परेका थिए। बाढ़ीका कारण हजारौं मानिस विस्थापित हुनुका साथै जनजीवन गम्भीर प्रभावित बनेको थियो। विपद रोकथाम तथा न्यूनीकरण विभागका अनुसार हिजोसम्म देशभर 35 लाख भन्दा धेरै मानिस बाढ़ीबाट प्रभावित भएका समाचार संस्था एपीले जनाएको छ। अब खेल खबर। यूएफए नेशन्स लीग फुटबल अन्तर्गत समूह एको खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ। बेल्जियम 4-1 गोलले पराजित भयो। बेल्जियमले खेलको 35 मिनटमा डोडी लुकाबायुको गोलबाट अग्रता बनाएको थियो तर बेल्जियमले अग्रतालाई जोगाउन सकेन। जितसँगै फ्रान्स चाल खेलमा 10 अंकसहित समूह एकको शीर्ष स्थानमा छ। बेल्जियम 6 अंकसहित तेस्रो स्थानमा छ। अर्को खेलमा इटालीले टर्कीलाई 3-1 हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। चारभन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता। महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक। केन्द्रीय कार्य समिति 297 सदस्य रहने। देशका धेरै जसो ठाउँमा आज र भोलि पानी पर्ने। पर्सीदेखि मौसम क्रमिक सुधार हुने। कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरेला सड़क मरमत कार्य तीव्र। 5,737 परिवारलाई लाल पूर्जा वितरण। भूमिहीनको समस्या समाधानमा केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। थाइल्याण्डमा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 31 जना पुग्यो। 35 लाख भन्दा धेरै मानिस प्रभावित। र यूएफए नेशन्स लीगमा फ्रान्सले बेल्जियमलाई 4-1 गोलले हरायो।

0: रेडियो आधी खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो पो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टीभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर

0: पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469 18921 र 98462 39399।
4: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
4: ए हो र, तर लिङ्कमा के पाइन्छ नि?
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015 23050 र सहयोगका लागि मोबाइल 98028 35715 र 98015 23051।
6: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
7: अनि कफीको त्यत्रो सोख छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
6: कसरी र कहाँ?
7: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
6: यो त मलाई चाहिएकै कुरा हो, कहाँ छ त यो एकाडेमी?
7: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
6: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41131।
7: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दिक करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63443331, मोबाइल 98560553331।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: Us Bank Limited, access to all.
1: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0 63 590 440 र 98 560 29 440।

0: होइन के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेनामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसआर, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
3: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460514001।
0: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाओ लुक्स दिने सलन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 98462-98145।
0: छ्या, कस्तो सास बनाएको तिम्रो त,
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
2: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
3: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4709।

0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 0363-44-46-600।
4: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
7: पर्वत जाने गेट, सहारा एग्रोभेट।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
9: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
9: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
9: हाम्रा सेवाहरू:
6: दाँत तथा मुखको परीक्षण,
9: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
9: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
9: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखिको उपचार,
9: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
6: साधारण दाँत निकाल्ने,
9: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
9: गिजाको शल्यक्रिया,
6: कृत्रिम दाँत राख्ने,
9: दाँत रङको वा मेटलको
10: खोल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
6: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
10: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: सुनिए अहिले हाम्रो गर्नेमा 10 बजे छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: होइन यो त साँच्चै 105.4 मेगाहर्जको रेडियो आदि खोले रहेछ क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगाहर्ज।
2: अहिले छोराको बिहे गरेको दही कुराउने लैजानु पर्ने
3: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
2: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको दही कुराउने लैजानु पर्ने, तर कुराउनेका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
3: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउने सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
2: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त। दही पनि पाइने, कुराउने पनि पाइने, झन्झटै सखाप।
4: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नव दुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रत बन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0360-41-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
7: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
7: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स 2 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भयो।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर

0: 8009 and 9550-2071.
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरे, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0363-41-143, मोबाइल 9841-98870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
6: सम्पर्क मोबाइल 97484-34484।
7: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443482।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
3: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0364416624।
1: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
5: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
5: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
5: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770071।

0: वरिष्ठ न्यूरोलॉजिस्ट नसा तथा मस्तिष्क का रोग विशेषज्ञ डॉक्टर कृष्ण ढुंगाना यही असोज 24 गते शनिवार इस सड़क मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउन हुने भएकोले समय में आफ्नो स्वास्थ्य परीक्षण करी स्वास्थ्य लाभ गर्नुहोला। जांच गरिने समस्याहरू
1: माइग्रेन,
0: छारे रोग,
1: पक्षघात, प्यारालाइसिस,
0: पार्किंग सिनिजम,
1: नसा सम्बन्धी समस्या,
0: हात खुट्टा झमझमाउने, निदाउने,
1: मस्तिष्क सम्बन्धी समस्याहरूको उपचार। थप जानकारीका लागि सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493, 552-494 र 582-778।

0: First Bank Limited. Access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861790076 र 9917162823।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुःखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
4: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन हाट जोडी नसा तथा पात्र विशेषज्ञ डाक्टर प्रथम राज अन्त आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोडी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामी सम्पर्क गर्न सक्नुहुनेछ।
4: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिल्चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: साथै उक्त दिन नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान: मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364140051, मोबाइल 9850752949।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार। होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
4: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
4: फोन नम्बर 0364141502, मोबाइल 9850640502 र 9860501।
6: नाक छोडी कान छोडी नाक बिमारले नै कहिले नछोड्ने भयो।
4: हैन ए दाई, बिमारले फेरि च्यापे भी क्या हो, गुनगुनाइ रहनु भएको छ त।
6: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
6: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
6: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 9849701740।
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 9856309888।
1: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असु 24 गते शनिबारका दिन हाड जोर्नी नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो बात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन
2: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 9860601173।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
4: मोबाइल 9835556496।

0: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
1: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङनौ भुमरेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङनौ भुमरेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
0: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
2: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
0: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
1: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङनौ भुमरे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
0: मोबाइल 9845167790 र 9811929062।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङनौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813969611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम
9: काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98 560 54 963, 98 560 55 104 र 98 028 47 723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98 469 18 921 र 98 462 39 399।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
6: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63 40 33 31। मोबाइल 98 560 55 331।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
0: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682223।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856029440।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमार कहिले नछोड़नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेकै क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565686
2: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही 24 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रेमराज पङ्गेनी आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रोशन पङ्गेनी द्वारा भिडियो एक्सरे गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98565266 स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार
1: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
3: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
1: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
3: सम्पर्क मोबाइल 98462 98145

0: अहिले छोराको बिहे गरेको दही कुराउने लैजानु पर्ने
1: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
0: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
2: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
0: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउटै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
3: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज व्रतबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेरी उत्पादन कम्पनी सुजल डेरीबाट उत्पादित सम्पूर्ण डेरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
4: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड फोन 0363 41 246 मोबाइल 98560 50 119 र 98560 33 246
5: सुन्नु न
6: भन त
5: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
6: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98560 31 966
5: नौहेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
6: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
5: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
6: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
5: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
6: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
5: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
6: मोबाइल नम्बर 98467 21380

0: छ्या कस्तो सास बनाएको तिमीले त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना यही असोज 24 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने निल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाट जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
0: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट वैरघारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9856279071 र 9846100867
2: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार
0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005

0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0360 44 600।
3: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ सिटी पोलिक्लिनिकमा डाक्टर आउने सूचना।
6: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
1: सम्पर्क फोन नम्बर 0364415094, मोबाइल 9856302804, 9472448669।
6: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइन का कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओरालोमा।
0: मोबाइल 9815 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन। अब त जान्नमा कहीँ पनि
3: ल, अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा। त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-44-146-258।

0: कृष्णा, अहिले हाम्रो गाउँमा दिउँसोको 12 बजे सक्छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4
3: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया शुरू। 7114 जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने। गोटे कोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी। अहिलेसम्म 7 खर्ब 23 अर्ब रूपियाँको क्षति अनुमान। माता तीर्थ चोबार 132 केवी प्रसारण लाइन निर्माण सम्पन्न। काठमाडौँ उपत्यकाको विद्युत आपूर्ति व्यवस्थापन थप सहज हुने। नाइजेरियामा सैन्य विमान दुर्घटना 32 जनाको ज्यान गयो। राष्ट्रपति टिनुबुद्वारा दुःख व्यक्त। र घरेलु टोली भारत र वेस्ट इण्डिज बीचको 5 खेलको T20 श्रृंखला आजदेखि शुरू हुँदै नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि उम्मेद्वारी दर्ता प्रक्रिया शुरू भएको छ। कुल 7114 महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेद्वारी फारम वितरण र उम्मेद्वारी दर्ता प्रक्रिया शुरू गरेको समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। अहिले 12:30 बजेदेखि 4 बजेसम्म उम्मेद्वारीका लागि मनोनयन दर्ता हुने तारिका। कांग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढ़ाएर 297 सदस्य बनाइएको छ। हिजो संशोधित विधान पारित गरी पदाधिकारी संख्या 14 बढ़ाएर 26 पुर्याएको छ। कांग्रेस विधानको नयाँ व्यवस्था अनुसार 1 वरिष्ठ उपसभापति र 1 महिला उपसभापति थपिएको छ। उपसभापतिको संख्या 4 पुगेको छ। महामन्त्रीको संख्या 3 पुर्याइएको छ। 1 महिला महामन्त्री अनिवार्य गरिएको छ। त्यस्तै 2 खुल्ला सहमहामन्त्री थपिएको छ। यससँगै सहमहामन्त्रीको संख्या पनि 11 पुगेको छ। प्रवक्ता पद पनि थप गरिएको छ। आवश्यकताका आधारमा सहप्रवक्ताको संख्या थप हुने पनि पार्टीले जनाएको छ। सरकारले भोटेकोशीको बाढ़ीमा बेपत्ता भएका नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी गरेको छ। गृह सचिव केदारनाथ शर्माले भोटेकोशी र त्रिशुली नदी क्षेत्रमा गएको भदौ 10 आएको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानूनी मान्यता दिन 2 ऐन संशोधनको प्रस्ताव अघि बढ़ेको बताउनु भएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा गृह सचिव शर्माले विपदको शुरूआती चरणमा भौगोलिक जटिलता र विषम परिस्थितिका कारण उद्धारमा केही चुनौती देखिए पनि अहिले सरकारी संयन्त्र, सुरक्षा निकाय र पालिकाको समन्वयात्मक प्रयासबाट प्रभावकारी काम भइरहेको बताउनु भएको छ। पुनर्निर्माणका विषयमा वहाँले राष्ट्रिय योजना आयोगको ऱ्यापिड ड्यामेज एण्ड निड एसेसमेन्ट अनुसार तत्कालका लागि 7 खर्ब 23 अर्ब रूपियाँको क्षति अनुमान गरिएको बताउनुभयो। गृह सचिव शर्माले विपदको यो घटना नेपाल अनुभव गरेको अहिलेसम्मकै भयावह र अकल्पनीय क्षति भएको भन्दै यसले सरकारको पूर्व तयारी क्षमतामा पनि प्रश्न खड़ा गरेको बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरूपयोग गरी गोप्य वा संवेदनशील सूचना चुहाए कार्यवाही हुने चेतावनी दिनुभएको छ। वहाँले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको र पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरूपयोग गर्ने अधिकार नदिने बताउनु भएको छ। गृहमन्त्री गुरूङले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भूलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस् कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ। सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाल हिजो निलम्बनमा पर्नु भएको थियो। काठमाडौँ उपत्यकाको विद्युत आपूर्तिलाई थप सुदृढ भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट चापागाउँ भक्तपुर 132 केवी प्रसारण लाइन आयोजना अन्तर्गतको माता तीर्थ चोभार खण्डको निर्माण सम्पन्न भएको छ। माता तीर्थ सब स्टेशनबाट चोभार सब स्टेशनसम्मको झण्डै 6 किलोमिटर लामो 132 केवी प्रसारण लाइन यही शुक्रबारदेखि चार्ज गरिने भएको छ। लाइन चार्ज भएपछि माता तीर्थ चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित रूपमा विद्युत प्रवाह हुनेछ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले माता तीर्थ चोभार प्रसारण लाइन र चोभार सब स्टेशन सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका तथा आसपासको क्षेत्रमा विद्युत माग र आपूर्ति बीचको सन्तुलन कायम गर्न थप सहज हुने बताउनुभयो। उहाँले चोभार सब स्टेशनबाट पाटनसम्मको झण्डै 4.5 किलोमिटर 132 केवी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढ़ाइएको जानकारी दिनुभयो। प्राधिकरणले आउँदो हिउँद याममा काठमाडौँ उपत्यकाको बढ़दो विद्युत माग व्यवस्थापन गर्न गएको असोज 8 गते माता तीर्थ चोभार प्रसारण लाइनलाई 15 दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तनहुँको करुवाटार र नवलपरासीको बौद्धिक काली जोड्ने पुलमा क्षति पछि आवत जावतमा समस्या, आज सुनको भाव घटबढ़ भएन, चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेद्वारी दर्ता प्रक्रिया शुरू, भोटेकोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी लगायतका खबर प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। गएको असोज 9, 10 र 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले तनहुको घिरिङ गाउँपालिका 4 करुवाटार मौतीघाट र नवलपुरको बौद्धी काली गाउँपालिका 1 मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि आवत जावतमा समस्या भएको छ। पुलमा क्षति भएपछि करुवाटार बटौलीटार लगायत क्षेत्रका स्थानीय बासिन्दालाई नदी वारपार गर्न समस्या भएको हो। झोलुङ्गे पुल अवरूद्ध हुँदा सबैभन्दा धेरै असर विद्यार्थीलाई परेको छ। करुवाटार र बटौलीटार क्षेत्रबाट नदी पारी रहेको बौद्धी काली 1 मचेडी धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने 15-20 जना विद्यार्थी विद्यालय जान पाएका छैनन्। कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका 4 का वडाध्यक्ष भीम बहादुर कुमारले बताउनु भएको छ। यसैबीच चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ़ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्। नदीको कटान र बाढ़ीका कारण नारायणगढ़ बजार सहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनको टोलीले सभापति लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन तटबन्धन सहित तत्काल आवश्यक पहल गर्न माग गरेका हुन्। टोलीले चितवन क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ़ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो। आज सुनको भाव घटबढ़ भएको छैन, चाँदीको भाव भने घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज हिजो सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। यसै गरी आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,430 रूपियाँ रहेको चाँदी आज घटेर तोलाको 4,415 रूपियाँमा झरेको महासंघले जनाएको छ। अब विदेशको खबर। नाइजेरियामा सैन्य विमान दुर्घटना भएको छ। राष्ट्रपति बोला टिनुबुले दक्षिण पश्चिमी ओन्जो राज्यमा हिजो भएको सैन्य विमान दुर्घटनामा विमानमा रहेका 32 जनाको ज्यान गएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस केयामी का अनुसार 25 जना यात्रु र 7 जना चालक दलका सदस्य रहेको सैन्य विमान ओन्जो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको 9 सैनिक आधार नजिक दुर्घटना भएको हो। नाइजेरियाका राष्ट्रपति टिनुबुले यो दुर्घटना सैन्य बल तथा सम्पूर्ण देशवासीका लागि अत्यन्तै दुःखद क्षण भएको बताउनु भएको छ। नाइजेरियाली वायुसेनाका अनुसार शुरूमा हेलिकप्टर दुर्घटनाको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस केयामी का अनुसार 25 जना यात्रु र 7 जना चालक दलका सदस्य रहेको सैन्य विमान ओन्जो

अब खेल खबर। घरेलू टोली भारत र वेस्ट इण्डिज बीचको पाँच खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला आजदेखि शुरू हुँदैछ। पहिलो खेल आज राति सभा सात बजे लखनऊको एकाना रंगशालामा शुरू हुनेछ। टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र वेस्ट इण्डिज बीच अहिलेसम्म 31 पटक प्रतिस्पर्धा भएकोमा भारत 20 र वेस्ट इण्डिज 10 खेलमा विजयी भएको छ। यसैगरी एक खेल नतिजा विहीन रहेको छ। भारतले एकाना रंगशालामा टी ट्वेन्टी क्रिकेटमा अहिलेसम्म हार बेहोरेको छैन। यहाँ भएका तीनवटै खेल भारतले जितेको छ। यसअघि भएको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला भारतले 2-1 जितेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेद्वारी दर्ता प्रक्रिया शुरू। 7114 जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने। भोटे कोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी। अहिलेसम्म 7 खर्ब 23 अर्ब रूपियाँको क्षति अनुमान। माता तीर्थ चोबार 132 केबी प्रसारण लाइन निर्माण सम्पन्न। काठमाण्डु उपत्यकाको विद्युत आपूर्ति व्यवस्थापन थप सहज हुने। नाइजेरियामा सैन्य विमान दुर्घटना 32 जनाको ज्यान गयो। राष्ट्रपति टिनुबुद्वारा दुःख व्यक्त। र घरेलू टोली भारत र वेस्ट इण्डिज बीचको पाँच खेलको टी ट्वेन्टी श्रृंखला आजदेखि शुरू हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

नमस्ते, म हो तपाईहरुको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ साङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आर्ट्स बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
2: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
3: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
2: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
3: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
2: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
3: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिपेढुङ्गा पोखरा।
2: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531360।
3: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
5: र मिर्दे करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-440-331, मोबाइल 9855551-331।
6: साथै एसडब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
7: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
1: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
0: कसरी र कहाँ?
1: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनूनलाई व्यावसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
0: वाओ, यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
1: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ आठ जैसी पदरामा।
0: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
1: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
5: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
0: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
4: सम्पर्क मोबाइल नम्बर 98462 25767 र 98067 1137।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
6: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
6: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
7: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
6: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ECG सेवा,
6: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
6: चिरफार गर्ने,
7: थाइरा जाँच,
6: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
6: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 63441407, मोबाइल 98469071747।
8: छ्या, कस्तो सास गनाएको तिम्रो त!
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
8: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
8: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर त खुलेको छ, उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
7: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465 48 622 र 98241 47 49।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाछामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।
2: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
3: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
2: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
1: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
2: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
3: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
2: मोबाइल 9841 63790 र 9891 29062।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
0: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुन्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 0364-41-258।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र। आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आए। भएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भुपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बयरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
3: मोबाइल नम्बर 9806641870 र 9865494497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: लौहेर आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
6: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
5: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारीको थाहा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
6: ए हो र, ल ल के के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
3: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
3: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
4: मोबाइल नम्बर 9847621380।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
8: होइन के भयो र किन हल्लाखोर गरेको हो?
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
8: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्कार, म लोक गायक अर्जुन गैरे। तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदिखोला FM 105.4।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछु साथमा सांगीतिक अभिवादन चक्राउँछौं कार्यक्रम दाम्बसीका भाकाको यस सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम दाम्बसीका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सबैका अवस्थाहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजे आइसकेको छ अनि हामी यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेका विशेष गरी आजको व्यवसायमा पनि म उपस्थित भएकी छु आरती कार्यक्रम दाम्बसीका भाका यहाँहरूले स्याङ्जे जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम दाम्बसीका भाका साताको छ दिन अर्थात्

0: शनिबार बाहेक अन्य दिन भिन्नवार भिन्न व्यवसायको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौं। आज हामी कार्यक्रम गाम्बुसिका भाकाको अर्को भिन्न श्रृंखला अनि तेस्रो श्रृंखला मंगलबारीय श्रृंखलाको यस सुन्दर व्यवसायमा छौं। आजको यस सुन्दर व्यवसायमा रहेर हामी तपाईहरू समक्ष तपाईहरूको रोजाईमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईहरूसँगै सहयात्रा गर्नेछौ। करिब करिब दुई बजेसम्म एक घण्टाको समय अवधिभर रहनेछौ हामी तपाईहरूसँग। हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 0364142185 हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखेका छौं तपाईहरूको लागि। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला हामी तपाईँहरू समक्ष भन्दै थिए यति बेला हाम्रो टेलिफोन सम्पर्क मात्रै हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छौं। कुन ठाउँबाट बोल्दै हुनुहुन्छ त? हेलो हजुर नमस्कार।
1: हजुर हजुर नमस्ते हजुर।
0: नमस्कार हजुर, आराम हुनुहुन्छ?
1: हजुर म ठिक छु, अनि हजुरलाई कस्तो छ?
0: हजुर हामी पनि ठिकठाकै छौँ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ, कस्तो छ मौसम गालिङ चौधतिरको?
1: घरि घाम लाग्ने घरि बाबा लाग्ने गरिरहेछ, अहिले चाहिँ घाम लागिरहेछ भनौँ न।
0: घाम लागिरहेछ। घरमा हुनुहुन्छ कि बाख्रा चलाउँदै हुनुहुन्छ कि? छ
1: बाख्रा चलाउँदैछु अनि हजुरलाई सुन्दैछु भनौँ न।
0: अचेल त सुन्न मिल्छ है?
1: हजुर आज भोलि यतै घर साइडतिर हो कि हेरेको, जंगलतिर जाने भने टिप्दैन, तर घर साइडतिर हेर्दाखेरि चिर्छ मजाले, सुन्न मजाले पाइरहन्छ भनौ न।
0: अनि अन्य कुन कुन बेला रेडियो सुन्नुहुन्छ यहाँले?
1: गुड मर्निङ आदिवाला सुन्छु, अनि फेरि बेलुका साँझको 6:30 बजेको न्युज सुन्छु, त्यो नै भनौ न। घर हल्का फुल्का मिल्ने भने सुनिरहन्छु,
0: समय मिल्दा र रेडियो टिप्दा चाहिँ सुनिराख्नुहुन्छ भन्ने चाहिँ बुझौँ है?
1: हजुर एकदमै।
0: भनेपछि अहिले घाम लागिरहेछ, पानी चाहिँ पर्छ कि जस्तो पनि गराएको थियो होइन अघि?
1: हजुर अहिले फेरि बादल लागिसक्यो, अघि भर्खर घाम लाग्छ, बादल लाग्ने घाम लाग्ने भइरहेछ।
0: मौसम चाहिँ आज धुम्म हुने खुल्ने भइरहेछ होइन त?
1: हजुर एकदमै।
0: हुन्छ, बिस्तारै चिसो बढ्दैछ, आफ्नो ख्याल गर्नु होला है त।
1: हस् हुन्छ, अनि हजुरले नि है।
0: हुन्छ हुन्छ सौगातजी, आज कुन भाका रोज्नुहुन्छ? के होला नाम पुरै भन्नु त राम्रोसँग? छुट्टी नभन भन्नुभएको?
1: हजुर।
0: हुन्छ साथीहरूलाई सम्झनुहोस्।
1: फर्स्ट अफ अल त हजुरको लागि
0: धन्यवाद,
1: अनि मभन्दा पछि अनि साथीको लागि, जति पनि साथीहरूले गाउँ सिक्यो भएको सुनेर भन्नुभयो, सम्पूर्णको लागि अनि मलाई सौगात कुमार भनेर चिन्नुहुन्छ, चिन्नुहुन्छ सम्पूर्णको लागि, अनि तिलक दाईको लागि, अनि के भन्छ अरे, अनि शिव आले दाईको लागि, अनि फेरि लोकप्रसाद ढकाल मलाई सौगात कुमार भनेर चिन्नुहुन्छ, चिन्नुहुन्छ सम्पूर्णको लागि है, सबैको लागि है।
0: हुन्छ धन्यवाद छ। अनि भाका चाहिँ अझै एकचोटि भनिदिनु भए हुन्थ्यो।
1: छुट्टी नभन मलाई, रुकिन्छु नभन, के भन्ने गीत थियो कि अघि सुन्न थिएँ, बिर्सिहालेँ।
0: ठिक छ, हामी भेट्यौँ भने चाहिँ बजाउँछौँ त। धन्यवाद कार्यक्रममा सहभागिताको लागि, अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ। आज भने छुट्टिन्छौँ है त, नमस्ते।
1: नमस्ते।
0: सौगात कुमारजी हुनुहुन्थ्यो वालिङ चौध हुगीदेखि, उहाँसँग हामी कुराकानी गर्यौं। उहाँले छुट्टी नभन भन्ने भाका चाहिँ रोजाइमा पार्नु भएको छ, सम्भव रहेसम्म चाहिँ हामी बजाउनेछौँ पक्का पनि। नाम चाहिँ अलिकति फरक भएर पनि आउन सक्छ, कता कता सुने जस्तो पनि लागिरहेछ। यद्यपि हामी भेट्नेछौँ, यो विश्वास पनि दिलाउन चाहन्छौँ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला हामी जोड्छौँ हाम्रो रोजाइमा रहेको भाका, सोही भाकासँगै हामी पनि उपस्थित हुने नै छौँ। यहाँ भने हामीसँगै रहनुहोला।

0: हा सुटुक्क दिन छोड्यो मेरो छोरले हाइडी बेलाको हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा. हेलो हजुर नमस्कार. हेलो हजुर नमस्कार. नमस्कार आराम हुनुहुन्छ?
1: एकदम ठिक ठाक हजुर. तपाईँहरू?
0: हजुर हामी पनि ठिक ठाकै छौँ नि. अनि के गर्दै हुनुहुन्छ? के कस्तो छ खबर हाम्रो रुखमा गजीको?
1: एकदम खबर बिन्दास छ. अनि धेरैमा चाहिँ कुराकानी गरियो, कार्यक्रम चाहिँ सुनेर हो. कहिले तपाईँहरू आउनु भएन, कहिले हामी आइएन, बिचमा यस्तै भयो. अस्तिको लागि कार्यक्रममा चाहिँ कोसिस गरिरहेको थिएँ अनि त्यो दिन चाहिँ सब बिजी हुनुभयो. एडभर्टाइज पनि बज्न पाएन, समय त्यति बिजी भयो. त्यसो भएर चाहिँ मैले डिस्टर्ब चाहिँ गरिनँ.
0: अस्ति त मित्र केसीजीसँग मात्रै बोलियो, बिचमा चाहिँ सुरुमा हाम्रो टेलिफोनमा समस्या देखियो अनि मित्र केसीजीसँग लामै संवाद भयो हाम्रो चाहिँ. त्यस पछाडि अन्य कलर लिने चाहिँ समय नै भएन.
1: अनि त्यस अनि अस्ति गएकोमा त्यसपछि चाहिँ मित्र केसी पछि त्यो अघिल्लो कार्यक्रममा पनि विज्ञापन बज्ने समय पनि भएन त्यतिखेर.
0: व्यस्त भयो. व्यस्त भयो.
1: अनि म सुन्न त सुनिरहेको ठिक छ. अनि साथीभाइको पनि पालो आउनु पर्यो भन्ने सोचाइ.
0: एकदमै होइन, हामी खुसी छौँ नि हजुरहरू रेडियो सुने पनि हुन्छ, हामीलाई पुग्छ. तर कहिलेकाहीँ कुराकानी गर्दाखेरि हजुरहरूको हालखबर, हजुरहरूको गाउँ ठाउँतिरको खबर चाहिँ हामीले मात्रै नभएर रेडियो सुन्ने सम्पूर्ण श्रोताहरूले चाहिँ थाहा पाउनुहुन्छ. आज फल्लो ठाउँमा चाहिँ यस्तो बारे छ है भन्ने खालको कुरा हो, नत्र भने तपाईँहरू सुनेर साथ दिनुहुन्छ, त्यसमा हामी ढुक्क छौँ फेरि.
1: हजुर.
0: अनि घरतिरै व्यस्त हुनुहुन्थ्यो कि कतै?
1: बिचमा यस्तो भयो, मेरो बाख्राको जनसङ्ख्या थपिने अवस्था.

0: de la thiyo ni ta yo teso bhayera ma sarai busy bhaye yati bichma ma lagbhag 15 20 din jati
1: ho ta ni byasta hunu bhaye tei bhayera hami samjhi chai rakhya thiyau man dekhi नाम लिने फुर्सद पनि कहिले काही नमिल्दो रहेछ कहिले काही सम्झेर पनि त्यस्तै हुँदो रहेछ कि कन्डिसन फेरि
0: हजुर यो असोजमा भनम न अहिले सम्म भनम असोजको स्टार्टिङबाट अहिले सम्म 35 वटा संख्या थपिएको छ के
1: ओहो ओहो
0: भने तिनीहरु सब एक लेभलको छ कसैलाई कपडा बान्ने कसैलाई माउ र बच्चाको एउटै कलर गराएर कसैलाई रङ लगाउने कसैलाई के गर्ने हामी आफैले नचिन्ने समस्या त्यस्तो भएर अनि एकछिन साह्रै बिजी भयो
1: है एकैचोटि धेरै बाख्रालाई एकैचोटि पाउँदाखेरि त कुन कस्तो भने छुट्याउन गाह्रो मुस्किल पर्यो है
0: माउहरूले चाहिँ चिन्छ तर हामीलाई चाहिँ गाह्रो हुन्छ
1: सबै उस्तै उस्तै खालको हुन्छन् र
0: सब एक कलरको छ सबै एकै कलरको छ तँ पनि 35 वटा
1: ओहो 35 वटा है भनेपछि अब कति भयो बाख्राको संख्या ठुलो नभए पनि सानो ठुलो गरेर
0: सबै गर्दाखेरि लगभग 90+
1: झन्डै 100 पुग्न लागेछ है
0: हजुर
1: अझै फेरि ब्याउने छन् कि छैनन्
0: अब 18 वटा
1: अब 18 वटा अझै अब कहिले ब्याउँछ त
0: अब यो चाहिँ अघिल्लो महिनाबाट लिएर 3 महिना+ सम्ममा हो 18 वटा चाहिँ अहिले अहिले जति चाहिँ बिजी चाहिँ भइँदैन कार्तिक मङ्सिर र पुसमा गरेर
1: हो हो एउटा बाख्राले कतिसम्म पाउँछ
0: नर्मल्ली 2टा हो एभरेज अनि कुनैले 3टा 4टा पनि पाउँछ जसले 3टा यो लटमा 3टा पायो भने त्यसलाई म बेचिहाल्छु राख्दिनँ 3टा पायो भने दुःख हुन्छ सकिँदैन
1: माउलाई नै बेच्दिनुहुन्छ
0: माउलाई नै बेचिदिन्छु राख्दिनँ 3टा पाउनेलाई
1: ओहो हामी लोकल खरिजातको बाख्रा पाल्नेलाई पो रमाइलो हुन्छ होइन हजुरलाई त धेरै हुँदा त अप्ठ्यारो त भइहाल्छ
0: हजुर
1: ठिक छ हुन्छ भनेपछि 3टा पाए कि पाएनन् त
0: अहिले चाहिँ होइन छैन सुरु सुरुमा थियो त्यो सुरु सुरुमा पाउने खालेहरू त मैले बेचिसकेँ अहिले त छैन 2टा एउटा
1: पक्कै पनि
0: 20 वटाको 35 हो अहिले
1: 20को 35 भयो भनेपछि कुनैले एउटा पाए कुनैले 2टा पाए है
0: हजुर हजुर
1: बाग्यमानी रहेछन् नत्र भने फेरि रुखमागजीले पठाइदिइहाल्ने
0: यो ठाउँबाट तिनीहरूको चाहिँ भिसा चाहिँ सकिन्थ्यो
1: नसकिने रुखमागजीसँगै बाख्रा मतलब चर्न जाने अनि फेरि घर आउने भनेर चाहिँ त्यो तय गरेर बस्नु भएको रहेछ अनि निस्किनु भयो फुत त दुईजना मात्रै दुईवटा मात्रै है
0: हजुर अहिले फेरि चराउन सुरु गरिएको छ तर चराउने त सधैँभरि माउ मात्रै हो अब पाठाहरू अलगै घरमै हुन्छ अब यो दसैँको लागि पाठाहरू लगभग 25-26 वटा तयारी छ त्यो 25-26 वटा गएपछि अलि हल्का हुन्छ भन्ने हो यो फेरि यो 35 वटा बढी भ्याउँछ नि त
1: हजुर बढ्छन् बढ्छन् अब त्यही खाना त्यही प्रकारको खाना भए पछाडि अनि स्याहार सुसार भए पछाडि बढिहाल्छन् अनि बाख्राको दुध पनि पुसिलो हुन्छ नि त त्यही भएर बढिहाल्छन् फेरि
0: हजुर हजुर
1: भनेपछि 20-25 वटा बोका बेच्ने तयारीमा हुनुहुन्छ कति कति केजीका छन्
0: लगभग 40 केजी जिउँदो 40-50 केजीका सम्म छन् ठुलो भनेको नर्मल्ली भनेको 25 वटा माथिको
1: हजुरको मार्केटिङ गरिदिनु पर्यो कि बाख्राको विज्ञापन गरिदिनु पर्यो
0: मार्केटिङ यस्तो छ मलाई त खासै छैन अहिले त यो लोकलमा चाहिँ यो दसैँमा लोकलमा एरियामा पूजाको लागि मागिहाल्छन् अनि मेरो भनेको कन्ट्याक्ट भनेको चाहिँ त्यो मिर्दीमा छ नि पिकलेक मासु पसल ऊ हो मेरो कन्ट्याक्ट अनि खर्च चाहियो बिचमा खर्च चाहियो भने पनि ल 1-1.5 लाख रुपियाँ चाहियो भन्यो भने पनि एडभान्स सुरुमै पैसा लिइहाल्ने अनि भएको चाहिँ गाउँघरमा बिकेको बिकेको नबिकेको चाहिँ टोटल्ली उहाँसँग पुर्याइदिने हो
1: त्यही त ठिक छ भनेको उहाँले चाहिँ गर्नुहुन्छ अलिकति ठुलो मूल्यकै गर्नुहुन्छ कोही त्यस्तो इच्छुक हुनुभयो भने होइन रेडियो हुनुहुन्छ भने दसैँको बेलामा कहाँ किन्ने होला बोका भनेर त्यो एकदमै चिन्ता भएर परिरहेको अवस्थामा चाहिँ यहाँ सुन्दै गर्दाखेरि फल्नु ठाउँमा रहेछ नि त वालिङ 10 रहेछ कसरी जाने होला कहाँ होला लोकेसन यताउति सबै थाहा भयो भने चाहिँ आउनुहुन्छ नि भन्ने कुरा यद्यपि तपाईँलाई त्यस्तो आवश्यकता त छैन तर आवश्यकता पर्ने कोही मान्छेहरू हुनुहुन्छ भने पक्कै पनि सम्पर्क गर्नुहुन्छ भनेर चाहिँ मैले त्यस्तो भने है
0: हजुर हजुर हजुर धन्यवाद यसको लागि तपाईँलाई
1: पक्कै पनि किनकि हजुरको पनि बाख्रा बिक्री हुने अनि उहाँहरू चाहिएको मान्छेलाई पनि धेरै टाढा जानु नपर्ने अवस्था पनि आउन सक्छ भनेर चाहिँ अलिकति बाठो भइदिएको कि तर यद्यपि हजुरले चाहिँ त्यो सबै सक्नुहुन्छ भन्ने विश्वास पनि राखौँ है र आज बाख्रा हेर्दै हुनुहुन्छ कि
0: हजुर अहिले चाहिँ सुरु गरियो अहिलेको पानीपछि
1: पानी
0: अहिलेको जुन बर्सात झरी लाग्यो त्यो झरीपछिको चाहिँ समय चराउन सुरु गरियो अब
1: हुन्छ त राम्रोसँग चढाउनुहोला बाट पनि एकदमै धेरै नै देखिआएको छ भन्नुहुन्छ हामी नि बाटोमा जाँदाखेरि
0: धेरै छ यता चौधको अर्खलबासतिर पेखु साइडतिर यतातिर धेरै हुन्छ हाम्रोतिर त्यस्तो त्यति डर चाहिँ छैन हामी फेरि दुईजना अनि दुईजनाको बिचमा बाख्रा राख्ने यो सिस्टम अहिलेसम्म मैले बाख्रा पाल्न लगाएको 8 वर्ष पुरा भइसक्यो अब 9 वा सुरु हुने बेला छ यतिको बिचमा बाघको आक्रमणमा परेको भनेको मेरो जम्मा 4 वटा हो हाम्रो एउटा बाख्रा पाल्ने साथी हुनुहुन्छ कि अर्खलबासमा तेजबहादुर कुँवर भनेको उहाँले चाहिँ लगभग महिनामा एउटा दुईटा हरेक महिना वर्ष वार्षिक रूपमा 15-20 वटा चाहिँ उहाँको गाएकै हुन्छ बाघको आक्रमणमा त्यसो भएर त्यस्तो चाहिँ हामीमा छैन
1: पक्कै पनि त्यतातिर अलिकति बेसी लाग्छ अनि चराउने ठाउँ पनि त्यस्तो राम्रो छैन कि भिरपाखा मात्रै छन् त्यही भएर पनि हो
0: हजुर
1: भिरपाखा अनि जंगलहरूको नजिक नजिक चराउनु पर्छ नि त अनि त्यसो भए पछाडि आक्रमण भइहाल्छ
0: जंगल त त्यतातिर त 14 को भन्दा हाम्रोतिर बढी छ तर हाम्रोपट्टि बाघ अलि कम्ती छ त्यतातिर जति
1: चरण क्षेत्र पनि राम्रो छ होला हजुरहरूकोतिर फेरि
0: हजुर
1: त्यही भएर पनि अलिकति छेकेर पनि चढाउन सक्ने स्थिति छ नि त हाम्रो फेरि एकदमै भिड छ कि त्यता साइडतिर फेरि
0: हजुर
1: त्यही भएर पनि अब एक्लैले अनि धेरै बाख्रा हेर्नु पर्दा समस्या त भइहाल्छ नै
0: हिजो बेलुकी मात्रै उहाँसित मेरो कुरो भएको थियो कि 4 वटा भोटे कुकुर छ उहाँसँग अनि त्यो 4 वटा भोटे कुकुरलाई मा पनि एउटा भोटे कुकुरलाई एकदम घाइते बनाइदिएछ
1: कहिलेको घटना
0: अहिले भर्खरै हाल्छ रे 4-5 दिन भयो
1: ओहो भनेपछि कुकुरलाई समेत आक्रमण गरेछ है
0: हजुर
1: हामीले चाहिँ थाहा पाइएन हाम्रै गाउँको दाई हुनुहुन्छ कि त्यस्तो राम्रोसँग चाहिँ खबर भएन हजुरसँग चाहिँ कुराकानी हुँदो रहेछ
0: होइन हामी चाहिँ कुराकानी भइरहन्छ हामी त धेरै पुरानो साथी हो नि त
1: पक्कै पनि त्यो खालको साथी सर्कल चाहिँ हुन नै पर्यो फेरि हुन्छ रूपमागजी भाका कुन रोज्नुहुन्छ फेरि आज मैले हजुरको ब्यालेन्स सम्पिनु भए
0: अनि आज चाहिँ यो अहिले यो अस्तिको बाढी पछिको भनौँ न भदौ 10 गतेकै बाढी पछिको सायद म पहिलोचोटि
1: हो
0: त्यसो भएर आज पश्चिमतिरको देउडा जस्तो गीत फरमासी गर्न चाहेँ मैले चरी लैजा समाचार हामी भयौँ बेघरबार भन्ने
1: हुन्छ साथीहरूलाई सम्झनुहोस्
0: मित्र केसी लोकप्रसाद सौगात शिव लगायत सम्पूर्ण आदिखोला युनिट प्लस
1: हुन्छ धेरै धन्यवाद स्वरूप मागजी कार्यक्रममा सहभागिता जनाउनु भयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज भने छुट्टिन्छ है त नमस्ते रूपमागजी हुनुहुन्थ्यो उहाँले सुमधुर खालको भाका पनि रोज्नु भएको छ अलिकति बाढीले चाहिँ हामीलाई धेरै नै ठूलो क्षति गरेको अवस्था थियो भदौ 10 अनि असोज 10 पनि क्षति नै भयो कति जनधनको क्षति भयो मानव बस्तीमा बाढी पस्यो बस्ती नै बगायो एकदमै यो चाडपर्वको बेलामा एकदमै पीड़ा थपेको अवस्था छ सोही सन्दर्भलाई चाहिँ उहाँले मध्यनजर गर्दै भनौं अथवा त्यो परिवेशलाई बुझ्दै उहाँले सोही भाका चाहिँ रोज्नु भएको छ फरमाइस गर्नु भएको छ हामीले छुच्ची नभन भन्ने भाका त सुनेका हौं तर नाम अलिकति फरक परेका कारण हामी भेट्न चाहिँ सकेनौं यद्यपि कार्यक्रमको अन्तिमसम्म भए पनि भेट्यौं भने स्थान अवश्य पनि दिनेछौं सौगाछी एकदमै माफी माग्छौ हामी तपाईँले रोज्नु भएको भाकालाई चाहिँ भेट्न सकेनौं यद्यपि विश्वास दिलाउँछु आज नभेटे अर्को श्रृंखलामा यद्यपि अहिले नभेटे पनि अन्तिमसम्म भए पनि भेट्छौ कि भन्ने आशा चाहिँ लागेको छ र अन्य साथीहरू पनि हामीलाई फोन सम्पर्क गर्दै गर्नु होला हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला राखेका छौं तपाईँहरूको लागि यति बेला हामी जोड्छौं भाका भन्दै कि फेरि टेलिफोनको घण्टी बजिसकेको छ उहाँलाई कार्यक्रममा लिन्छौं कुन ठाउँबाट बोल्दै हुनुहुन्छ त हेलो हजुर नमस्कार
2: हजुर पवित्रजी नमस्कार
1: नमस्कार हजुर तिलकजी आराम हुनुहुन्छ
2: एकदम आरामै भन्नुपर्छ अनि तपाईँहरू
1: हजुर हामी पनि ठिकठाकै छौँ केही छ अर्जुन चौपारीतिरको खबर
2: यो यतातिर मजासँग घाम लागिराखेको छ नि, अब एकछिनपछि पानी पर्छ फेरि,
1: पानी पर्छ त,
2: हिजो हिजो हिजो पनि 5 बजेपछि पानी परेर आकाशे ज्यानजी आए, आज पनि आउने सम्भावना छ।
1: ओहो, आज पनि पानी आउँछ त त्यसो भए तिलकजीले भनेपछि?
2: हजुर हजुर, आज पनि पानी पर्ने सम्भावना छ, अब अँध्यारो अँध्यारो हुन लाग्यो छ।
1: त्यतातिर भनेपछि अलिक घाम लागेको छैन र अहिले?
2: अहिले लागेको छैन, अब अलि पहिला लागेको थियो 12 बजेसम्म घाम थियो, अहिले बिस्तारै बिस्तारै घाम ढल्दै गर्छन्।
1: हाम्रो यतातिर भने घाम लागेको अवस्था छ, त्यही भएर सोधेको मैले।
2: त्यतातिर कतिको पानी पर्यो?
1: पर्यो, तर हाम्रो यतातिर खासै पानी परेन,
2: चर्दन त चढ्यो है,
1: एक दुईचोटि चाहिँ आकाश गर्जेको थियो, त्यस्तो चट्याङै बढेको अवस्था त थिएन, आकाश चाहिँ मजाले त्यो चाहिँ गर्जिनी भन्ने हुन्छ नि, त्यो चाहिँ गरिरहेको थियो।
2: हजुर हजुर हजुर,
1: हुन्छ, एकदमै सुरक्षित रहनु होला तिलकजी। अनि अरू के छन् नयाँ ताजा खबर? दसैँको माहौल अब त बिस्तारै बिस्तारै नजिकिँदैछ है, धान पाकिछन्?
2: हजुर, अब बिस्तारै बिस्तारै दसैँ नजिकिँदैछ, चाडबाड आउँदैछन्, अब विदेशी पनि गाउँतिर चाड दसैँ मनाउन फर्किँदैछन्, अब धान झुलेको छ, अब गड्याङ गुडुङ गर्छ, अब क्या क्या भन्ने बनाउँछ कि जस्तो छ।
1: पक्कै पनि धान काट्ने समयमा चाहिँ सधैँको यस्तै हुन्छ, अब हामी प्रकृतिसँग लडेर पनि भएन, चिच्चाएर
2: कराएर भएन, हजुर भएन, अब लडेर उनीबाट भोटेपछि बिहाल बनाएर गयो,
1: हो त नि, त्यही त, त्यही भएर अलिकति हामी नै सचेत भएर अनि कुन समयमा काट्ने भन्ने कुरा चाहिँ ख्याल गरेर धान गहुँ कोदो है यो बिग्राउने बेलामा चाहिँ ख्याल गर्नु पर्ने चाहिँ हामीले नै, अब प्रकृतिसँग लड्न सकिएन भनेपछि हामीले नै ख्याल गर्नुपर्ने स्थिति चाहिँ रहे है।
2: हजुर हजुर,
1: हुन्छ तिलकजी, भाका कुन रोज्नुहुन्छ?
2: आज अक्षतामा दही जनता त भयो नि, झल्को माया के भन्ने बजाइदिनु न।
1: हुन्छ, साथीहरूलाई सम्झनुहोस्।
2: सर्वप्रथम हजुरको लागि अनि हाम्रो वालिङमा बस्ने सौगात भाइ उहाँको परिवारको लागि अनि धौखोलाको आउने दाजुको लागि अनि लोकप्रसाद ढकालको लागि भन्दै जति नि स्याङ आधी खोला यहाँसम्म सुनेर बस्नुभएको छ उहाँ सम्पूर्णको लागि भन्दै छुट्टिन्छु।
1: तिलकजी हुनुहुन्थ्यो अर्जुन चौपारीदेखि, उहाँसँग हामी कुराकानी गर्यौं र उहाँले अक्षतामा दही भन्ने भाका चाहिँ रोजेर विदाई भइसक्नु भएको छ। यहाँहरू पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ, हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखेका छौं। यति बेलाको क्रममा हामी जोड्छौं यो भाका, सोही भाकासँगै पुनः उपस्थित हुने नै छौं, यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जयसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-5502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
4: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
1: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
4: कसरी र कहाँ?
1: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
4: यो त मलाई चाहिएकै कुरा हो, कहाँ छ त यो एकाडेमी?
1: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जयसी पदरामा।
4: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-050-41-131।
1: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।
5: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
6: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम, कहाँ हो?
5: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
6: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
5: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
6: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98-560-51-068 र 98-673-70-771।

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोट व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रमका विशिष्ट भागमा आज हामी तपाईँहरू समक्ष सुमधुर खालका तपाईँहरूको रिजाइमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गर्ने कोशिशमा जुटिरहेका छौं। यहाँहरू हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँहरूको लागि खुला राखेका छौं, 0364442585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हामीलाई तिलकजीले फोन गर्नुभएको थियो अर्जुन चौपारीदेखि, उहाँले अक्षतामा दही भन्ने भाका रुझाइमा पार्नुभएको छ। यति बेला हामी उहाँको रुझाइमा रहेको भाकालाई कार्यक्रममा सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: हामी भागालाई केही समयमा निरन्तरता दिनेछौ। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा को हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छौ। हेलो हजुर, नमस्कार।
1: नमस्ते दर्शन, गुड आफ्टरनुन म्याम।
0: हजुर नमस्कार दर्शन, गुड आफ्टरनुन। आराम हुनुहुन्छ?
1: हजुर एकदम आराम छ म्याम। हजुर आराम हुनुहुन्छ?
0: एकदमै ठिक ठाक छौ नि। अनि के गर्दै हुनुहुन्छ? शिवजी रेडियो सुन्नुको अलावा?
1: हजुर रेडियो सुनेर बसेको म्याम। अनि हजुर आवाज अलिक सानो आएको छ नि किन?
0: सानो सुन्नु भएको छ। अहिले कस्तो सुन्नु भएको छ?
1: हजुर भन्नु,
0: अहिले कस्तो सुन्नु भएको छ आवाज?
1: हजुर अहिले सुनेछु म्याम।
0: अहिले राम्रो सुन्नुभयो?
1: हजुर।
0: अनि के छ छाङसाङतिरको खबर शिवजी?
1: यता म बसेको छाङतिर म्याम, घरि बादल लाउने घरि घाम लाउने भइरहेको छ म्याम। सिक्सिरे अब त चलिरहेको छ, मन्दा मन्दा हावा एकदम ठिक छ म्याम। मौसम अलिकति पनि पानी आउँछ भन्नुभएको छ, मौसम बिक्री हुँदै तपाईँ हेरौँ के हुन्छ।
0: त्यही त है। अनि दसैँको चहल पहल त नौदुर्गाबाटै सुरु हुन्छ कि कस्तो?
1: हजुर आज दसैँको चहल पहल भन्दा पनि आज गाउँ मेरो आमा समा टोलीहरू बाटो साफ गर्दै हुनुहुन्छ आजबाट।
0: भनेपछि दसैँ लगाइसक्यो त?
1: हजुर।
0: अनि हजुर जानु भएन?
1: अनि मेरो नानी गएको छ।
0: ओहो, नानीलाई पठाएर बाबा चाहिँ घरै बस्ने?
1: हजुर नानी नानी ठुलो त 20 वर्षको चक्रै गएको छ नानी, म जान्छु बाबा।
0: ओहो, भनेपछि हजुर त मेरो के पढ्नुहुन्छ होला है?
1: हजुर
0: नानी नै 20 वर्षको बनाउनु भएको रहेछ।
1: अनि हजुर नानी त 20 वर्षको भइसक्यो त, बाबु त 22 वर्षको भइसक्यो त, बाबु त ड्राइभिङ पनि हो अहिले गाडी लिएर आउँछ, उहाँले के आउँछ त मेरो बाबु गाडी लिएर?
0: ए हो र?
1: हजुर ढोका लगाएर रोड चलाउँछ त बाबुले।
0: ए भनेपछि त हजुर त पुरानो मान्छे हो कि जस्तो लाग्यो त अहिले त।
1: म त एकदम पुरानो मान्छे हो त, म त कहाँ त म त ठुलो युज भइसकेको, तपाईँ त म त छोरी लाग्छ।
0: कस्तो हजुरको आवाज पनि एकदमै क्युट सुमधुर छ कि सानो बच्चाको जस्तो।
1: साथीहरू झुक्किनुहुन्छ, साथीहरू पनि झुक्किनुहुन्छ। तिमी त कति तिम्रो भएस पनि कस्तो सानो छ, कस्तो भर्खरको केटाको जस्तो छ भन्नुहुन्छ
0: कि। त्यही भएर त मैले हजुरलाई शिवजी भनेर कति जिस्काइराख्ने नि त, मतलब भनेको एकदमै कति भोइस चाहिँ मलाई एकदम मनपर्छ कि तपाईँको, अनि आवाज पनि भर्खरको 22-23 वर्षको युवा अवस्थाको भोइस छ कि हजुरको। अनि त्यही भएर ए के भन्नुभएको शिवजी? म ढल्छु फेरि, अहिले कोही हुनुहुन्न रेडियोमा, फेरि म ढले पनि बर्बाद हुन्छ।
1: हजुरको त म त हजुरको ड्याड भन्दा पनि एकदम जेठो होला सायद।
0: होइन मेरो ड्याड त एकदमै उमेरको हुनुहुन्छ, तर हजुर पनि ड्याड भन्ने उमेरको चाहिँ हुनुहुँदो रहेछ है।
1: अनि अङ्कलै जस्तो
0: हो पक्कै पनि, बुवा बुवा भन्ने खालको हुनुहुँदो रहेछ त मित्र।
1: होइन
0: हजुरले जुट बोल्नुभयो, मलाई डिस्काउन्ट भयो जस्तो लाग्यो अहिले त।
1: होइन होइन होइन म्याम, होइन म झुट बोल्दिनँ म्याम। हजुर पोस्टमा हुनुहुन्छ अहिले, त्यस्तो राम्रो पोस्टमा हुनुभएको छ, त्यस्तो पोस्टमा बसेको मान्छेलाई मैले झुट बोल्न मिल्दैन। अहिले सामाजिक सञ्जालद्वारा सुनिसक्नु भएको छ नि त अहिले पनि, गाउँवासी यो केटा कस्तो झुट बोलेको भनेर भन्छ नि त अहिले
0: नि त। होइन ठिक छ, हजुरलाई चाहिँ हामी 52 वर्षको मान्दैनौँ, हामी हजुरलाई चाहिँ 25-26 वर्षको मान्छे मान्छौँ है त। त्यो खालको इनर्जी चाहिँ छ कि हजुरसँग, त्यही भएर अनि सम्झिनुहुन्छ, खुसी लाग्छ। त्यसो भए दसैँको चहल पहल सुरु भएको छ छाङसाङतिर है। अनि दसैँको टिका छ कि छैन?
1: छ म्याम, अब घरै माथि मन्दिर छ त म्याम। अब दसैँमा अब जाने कन्तवाली आउँछ होइन, कन्तवालीहरू आएर त्यहाँ पूजा हुन्छ नि त मेरा माथि, यहाँ माथि जबङ कालिका भनेर माथि पूजा हुन्छ, त्यसो हुनाले बाटो साफ गर्नुपर्छ म्याम।
0: पक्कै पनि बाटोघाटो सफा गर्न पर्यो, अनि सधैँ गरिराख्न सकिन्न, चाडबाडको बेलामा चाहिँ अलिकति बाटो सफा गर्दा राम्रै देखिन्छ, दसैँ तिहार महसुस हुन्छ।
1: हजुर वार्डले नगरपालिकाले अब डोजर पनि पठाउनुहुन्छ, एकछिन 2 घन्टा कतार कुतिर पार्न सफाई गर्न।
0: हजुर
1: त्यो पनि अब जाने हुन्छ, अब नौदुर्गालाई पछि ल्याउनुहुन्छ होला।
0: पक्कै पनि हुन्छ, एकदमै राम्रोसँग र माइलोसँग मनाउनु होला है त दसैँ।
1: हजुर एकदम म्याम, हजुर पनि दसैँ तिहार पनि होला, दसैँ तिहार सायद।
0: हुन्छ हुन्छ शिवजी, भाका रोज्नुहोस् है।
1: हजुर मानव कोटेमा भन्ने डेडिकेट गरिदिनु न।
0: हुन्छ साथीहरूलाई सम्झनुहोस्।
1: हजुर यति भाषा जाने हजुर सञ्चालिका अध्यक्षको लागि र म्याम हजुरको लागि र उसमा परिगित नै हजुर हुनुहुँदैछ।
0: हजुर म नै छु।
1: हजुर म्याम हजुरको लागि र साथी भ्यानमा पर्दा भन्न पर्दा लोकप्रसाद ढकाल अनि रूपनाथ ढकालजी आउनु भएको थियो होइन
0: यो भन्दा अझै अगाडि
1: अनि उहाँको लागि यता छवटा भाइको लागि भाइ पनि आउनु भएको थियो अनि ढोकला मित्र केसीज्यूको लागि र आँधी खोला सुनेर भन्नुहुने सम्पूर्ण मिडिया फिल्मको लागि र मेरा गाउँवासीको लागि र मेरो घर परिवारको लागि भन्दै बिताउन चाहन्छु।
0: नमस्ते।

हर्षिता मादै ज्यानडाडा भए नि झल्को मायाकै यस मधुर खालको भाका सँगसँगै अब पनि हामी कार्यक्रमबाट छुट्टिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरूमाझ रहेर आदिवहरूसँग कुराकानी गर्ने मन अनि तपाईँहरूको रोजाईमा रहेका भाकाहरूलाई चाहिँ धेरै समय स्थान दिने मन हुँदाहुँदै पनि छुट्टिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास लगाउँदै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति विशेष आभारको शब्द व्यक्त गर्दछु। त्यसै गरी कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण साथीहरूमा एकमुष्टमा आभारको शब्द व्यक्त गर्दछु र सौगात कुमारजीप्रति चाहिँ म एकदमै माफी चाहन्छु। हामीले भाका चाहिँ भेटेनौं, त्यस्तै खालको भाका चाहिँ भेटेका थियौं, तर लोकगीत भाकामा पनि तीज गीत भाका रहेको थियो। तर हामी अन्य श्रृंखलामा भेट्यौं भने चाहिँ पक्का पनि स्थान दिने विश्वास पनि दिलाउँदै र फोन नलाग्ने साथीहरूसँग अन्य श्रृंखलामा चाहिँ कुराकानी गर्ने विश्वास दिलाउँदै जाँदै जाँदै तपाईँहरू समक्ष शिव आलीजीको रोजाइमा रहेको भाका छोड्दै आजको यस बसाईबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते। जय गीत, जय संगीत।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: त्यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: सूचना एस वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम चलिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोध हक वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9847918921 र 9862439399।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9008747723।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दी करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-55-331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: यासरा, किन बोलाएको मलाई?
10: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
9: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका 6 मेर्दीमा छ रे, म पनि जान्छु त नि।
11: हाम्रा विशेषताहरू:
12: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
12: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
12: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 200 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।
13: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
14: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
13: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
14: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
15: हाम्रा सेवा तथा सुविधाहरू
16: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
15: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
16: सर्व सुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
15: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
16: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाए
15: सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी पनि जहाँको त्यही
16: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
15: हाम्रा सेवा तथा सुविधा

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9856019076, 9861971076 र 9817162223।

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साक्षर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असुल 24 गते शनिबारका दिन हार जोड्ने नसा तथा बाथरो विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, थ्रिएको फाँसिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हार जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
3: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 063-44-41-044, मोबाइल 98-460-81-173।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 98-460-21-629 र 98-461-68-251।
7: नाक छोडी कान छोडी नाक, बिमारले कहिल्यै नछोड्ने भयो।
8: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइ रहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
8: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-560-85-667।
9: छ्या कस्तो सास गनाएको तिम्रो त
10: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
9: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
10: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
9: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
11: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
12: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
13: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0-63-44-46-600।
4: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
4: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 98560-30-988।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
6: मोबाइल 98135-56-496।
8: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन नाक कान घाटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी नसा तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
8: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकोट वायर घारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279071 र 9847100867।
8: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।

0: वालिङ स्थिति फोर लेखि लेख वालिङ मोडमा विशेषज्ञ डाक्टर आउने सूचना।
1: हरेक महिनाको चौथो शनिबार सड़क मेमोरियल हस्पिटल पोखराका वरिष्ठ पेट छाती मुटु सुगर प्रेसर थाइराइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ।
0: उक्त दिन मुटु सम्बन्धी रोगको जाँच तथा उपचार,
1: सुगर सम्बन्धी रोगको जाँच तथा उपचार,
0: नयाँ तथा पुरानो दमको जाँच तथा उपचार,
1: धेरै औषधि खाँदा पनि निको नभएको ग्यास्ट्रिक अल्सर तथा पेट सम्बन्धी जाँच तथा उपचार,
0: थाइरोइड समस्याको जाँच तथा उपचार,
1: प्रेसर उच्च रक्तचाप सम्बन्धी जाँच तथा उपचार,
0: स्वस्थ जीवनशैली जिज्ञासा सल्लाह तथा परामर्श हुने भएकाले सम्बन्धित बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: सम्पर्क वालिङ सिटी पोली क्लिनिक प्राली वालिङ आठ मोड, फोन 0363-441-594, मोबाइल 98-560-32-804 र 98-472-48-699।
0: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0365-90-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली। होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
1: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0363-412-133।
4: सिक्स बिल्ला, हाम्रो नेपालको पापड।

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
0: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति सास्ती पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11,00,000 भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
2: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805130051।
4: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।
6: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
7: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
7: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9857303829।

0: सुनस न, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4 अहिले
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप, बेलुकी छ बजेसम्म उम्मेद्वारी दर्ता, एमाले गर्यो 26 पेज लामो अन्तरपार्टी निर्देशन जारी। दशैंको यात्राका लागि अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि खोल्ने निर्णय, लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने। विपदका कारण देशभर पूर्वाधार संरचनामा मात्रै 2 खर्ब 27 अर्बको क्षति, आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयर्कमा आपतकाल घोषणा। र भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीतले राजीनामा दिइन्। नेपाल खबरमा अब पूरा खबर। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप भएको छ। नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मनोनयन दर्ताको काम चलिरहेको छ। आज बेलुकी 6 बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता गर्न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशनका लागि 7,114 जना प्रतिनिधि को अन्तिम मतदाता सूचीमा समावेश भएका छन्। आज मनोनयन दर्ता सकिएपछि निर्वाचन समितिले भोलि उम्मेद्वारको नामावली प्रकाशन गर्ने तयारी छ। त्यसपछि दावी विरोध, उम्मेद्वारी फिर्ता र अन्तिम उम्मेद्वारको सूची प्रकाशन लगायतका प्रक्रिया अघि बढ़नेछ। बन्द सत्रले पार्टीको संशोधित विधान समेत पारित गरेको छ। संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 167 सदस्यबाट बढ़ाएर 297 सदस्यीय बनाएको छ। यसबाट कांग्रेसमा 80 क्लस्टरबाट केन्द्रीय कार्य समिति चयन हुने भएका छन्। यसैबीच यता नेकपा एमाले फागुन 21 को चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष सहित अन्तरपार्टी निर्देशन जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटी बैठकपछि 26 पेजको निर्देशनमा चुनावी हारलाई पार्टीको आन्तरिक कमजोरी, बाह्य वातावरण, डिजिटल आक्रमण, समयको मनोविज्ञान र चुनावी अवस्थाको संयुक्त परिणामका रूपमा विश्लेषण गरिएको छ। ओलीले अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवार स्वीकार गरे पनि अहिले नेतृत्वबाट भाग्ने वा दोषारोपण मा अल्झिने समय नभएको बताउनु भएको छ। अन्तरपार्टी निर्देशनको भाषाले ओलीले तत्काल अध्यक्ष पद नछोड्ने समेत संकेत गरेको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट आउँदो शुक्रबार असोज 23 गतेदेखि खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला बीचको बैठकले यस्तो निर्णय गरेको यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो। यस वर्षको दशैंमा झण्डै 10 लाख मानिसले काठमाडौँ उपत्यका छाड्ने अनुमान छ। बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्वपूर्ण निर्णय पनि गरेको महासंघका अध्यक्ष सिटौलाले बताउनु। अब लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदान प्रदान गर्न केन्द्रीय सूचना केन्द्र संचालनमा ल्याउने समेत निर्णय भएको छ। यसै दशैं नजिकैसँगै भारतबाट घर फर्कने नेपालीको चाप बढ़ेको छ। भारतसँग पश्चिम नेपाल जोड्ने नेपालगंज जमुनाहा नाकामा यात्रुको चाप बढ़ेको छ। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईका अनुसार पछिल्लो 5 दिनमा 50,000 भन्दा धेरै नेपाली जमुना नाका हुँदै नेपाल आएका छन्। दैनिक 10,000 भन्दा धेरै मानिस भारतबाट घर फर्किरहेको उहाँको भनाई छ। पछिल्लो विनाशकारी बाढ़ी, पहिरो तथा जलवायुजन्य

यसका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2,27,00,000,00,000 रूपियाँ बराबरको क्षति पुगेको छ। सरकारले विपदबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा पुनस्थापनाका लागि तत्काल 63,00,000,00,000 रूपियाँ आवश्यक पर्ने जनाएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले विपदबाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभयो। सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। 7,570 निजी र 48 सार्वजनिक भवनमा गरी 1,03,54,00,00,000 रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै सड़क सञ्जालमा 20,00,000,000,000, मोटरेबल पुलमा 13,80,00,000,000, झलंगे पुलमा 2,65,00,000,000 तथा खानेपानी र सरसफाई क्षेत्रमा 87,87,00,000,000 रूपियाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ। यसैबीच गएको भदौ 10 गते आएको विनाशकारी रसुवा बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर आर्थिक वर्ष 83-84 सुस्त भई 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र बाधक मुख्य बाधक बन्ने उल्लेख गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड पर्व में यूरो पेंट्स प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाने लकी ड्रॉ कूपन अने इन्वर्टर एसी एक टन डबल डोर फ्रीज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अने बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सुन त मेरो कपड़ा प्याकिंग गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भो
3: ए हो र अनि सुन्नु त अब क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0 56 4 94 3 33 4 93 5 55
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू काठमाडौँ महानगरपालिका 4 रहेको 112 रोपनी जग्गा नेपाल सरकारको नाममा आएको छ सार्वजनिक तथा सरकारी जग्गा छानबिन तथा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग 2052 सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा यो जग्गा सरकारको नाममा आएको हो राव लागेको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्न सिफारिश गरेका जग्गा मध्ये यो क्षेत्रफलको जग्गा सरकारको नाममा दाखिला गर्ने कार्य भूमि प्रशासन कार्यालय दिल्ली बजारले सम्पन्न गरेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरेका किताबाट अतिक्रमित भनिएका क्षेत्रफल एकमुष्ट कट्टा गरी सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढ़ाएको हो ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्रै बिक्री वितरणको व्यवस्था गर्न माग गरेको छ नेपालमा खाना पकाउने ग्यासको अभाव बढ़दै गएको र उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै महासंघले आज नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले बजारमा आवश्यकताभन्दा बढ़ी डिल सिलिण्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताउनु भएको छ तर ग्यास उद्योगले 2,500 देखि 2,700 रूपियाँसम्म लिएर नयाँ सिलिण्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ अब विदेशको खबर अमेरिकाको न्यूयर्कमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा भएको छ न्यूयर्कका गवर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ यस वर्ष न्यूयर्कमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ तीमध्ये 92 जना जुलाई 15 पछि संक्रमित भएका हुन् धेरैजसो संक्रमित कम खोप लगाएका ग्रामीण क्षेत्रका मानिस रहेका छन् न्यूयर्क शहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ छिमाकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढ़िरहेको छ त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1,004 जनामा दादुरा पुष्टि भएको खबरमा उल्लेख छ दादुरासँग सम्बन्धित 5 जनाको ज्यान गएको छ न्यूयर्क सरकारले दादुरा विरूद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्य कर्मीको संख्या बढ़ाएको छ साथै नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली संचालनमा ल्याएको छ घोषणा गरेका आपतकाल आउँदो नोभेम्बर 4 सम्म लागू हुने भनिएको छ अब खेल खबर। भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखि कप्तान रहँदै आएकी हरमनप्रीत कौरले कप्तानीबाट राजीनामा दिएकी छन्। 37 वर्षीय कौरले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फर्म्याटको कप्तानबाट राजीनामा दिएकी हुन्। उनको नेतृत्वमा भारतले गएको वर्ष घरेलु मैदानमा पहिलो पटक आईसीसी महिला एक दिवसीय विश्वकपको उपाधि जितेको थियो। जापानमा भएको विश्व संस्करणको एसियाली खेलकुदमा भारतलाई स्वर्ण पदक जिताएको दुई हप्तापछि कौरले आज सामाजिक सञ्जाल मार्फत कप्तानी छाडेको बताएकी हुन्। सन् 2016 जिम्मेवारी सम्हालेपछि उनी एक दशक भन्दा धेरै समयसम्म टी20 टोलीको कप्तानमा रहेकी थिइन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप, बेलुकी 6 बजेसम्म उम्मेद्वारी दर्ता। एमाले गर्यो 26 पेज लामो अन्तरपार्टी निर्देशन जारी। दशैंको यात्राका लागि अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि खोल्ने निर्णय। लामो दूरीका गाड़ीमा 2 जना चालक अनिवार्य राख्नुपर्ने। विपदका कारण देशभर पूर्वाधार संरचनामा मात्रै 2 खर्ब 27 अर्बको क्षति। यस वर्ष आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयर्कमा आपतकाल घोषणा। र भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीतले राजीनामा दिइन्।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका

0: 0671 48 870 र 98 65 94 497
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469918921 र 98 62 39 399।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98 55 55 271, 98 4 68 32 809 र 98 55 50 271।
6: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
7: अनि कफीको त्यत्रो शोख छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
6: कसरी र कहाँ?
7: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
6: यो त मलाई चाहिएकै कुरा हो, कहाँ छ त यो एकाडेमी?
7: एलिट बारिस्टा एकाडेमी कफी कोप द्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
6: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97 50 41 131।
7: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरूआत।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी स्टोर।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
2: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
3: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
2: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
3: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
2: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
3: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिकेढुङ्गा पोखरा।
2: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531366।
3: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।
1: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
0: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
0: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
0: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 9855049440।

0: छोरी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: अप्सरा, किन बोलाएको मलाई?
6: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेर्दीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
8: OMG श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
9: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
8: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
9: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
8: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
9: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
8: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
9: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
8: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप
10: प्रोपराइटर मंजु भंडारी र विमल भंडारी मंजु ब्यूटी सलून एंड ट्रेनिंग सेंटर वालिंग आठ जंगल रेस्टुरेंट भएको भवनको पहिलो तला
11: सम्पर्क मोबाइल 9842698145।
12: अहिले छोराको बिहे गरेको दही कुराउने लैजानु पर्ने
13: हैन ए दाई एक्लै किन बोलिरहनु भएको
12: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
13: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
12: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
14: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज व्रतबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
10: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाठ मोड फोन 0363441246 मोबाइल 9856501119 र 9856333246

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
0: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
0: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9947029386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीं कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364 41 4 69 र 0364 41 2 68।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ आठ मोड,
0: फोन 0364 41 2 58।

0: सुनो, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुख का तरेलीहरूसँग रम्दै
3: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहनु।
2: तपाईको मनको टुकटुकी आदि खोलाको स्पन्दन।
3: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
2: 105.4 मेगाहर्ज।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो पो पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि, त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
9: सम्पर्क मोबाइल 97484-34484।
10: चौरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
4: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
11: र मिर्देक करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-440-331, मोबाइल 98560-55331।
12: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364416624।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार नाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
5: मोबाइल नम्बर 9856019076, 9861790076 र 9817162223।
6: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
7: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
6: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
7: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
6: ए हो र, तर ओल्ड लिङ्कमा के पाइन्छ नि?
7: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
6: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
7: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9801835577। आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
6: पुरानो

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846021629 र 9846168251।
3: पलङ, लोभे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
4: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भर पर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
3: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
4: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856031966।
5: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापेकी क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा कुक्षु रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9856085667।
7: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
7: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
8: मुटुको जाँच, ईसीजी सेवा,
7: भाँचिएको हड्डी प्लास्टर सेवा,
8: डिजिटल एक्सरे सेवा,
7: चिरफार गर्ने,
8: थाइराइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
8: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
8: फोन नम्बर 0364140087, मोबाइल 9849706740।

0: अच्छा कस्तो सास गनाको तिम्रो त
1: दात दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाको भन्छौ
0: उपचार गर्नु पर्दैन त दात दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दात गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहारी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 छायन क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही असोज 24 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरूम विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने सलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्ने दुख्ने सुनिने पुरानो बात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा बाथरूम सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो विनाश टाउको दुख्ने टन्सिल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन
2: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
0: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो फोन 0364140044 मोबाइल 9847061173
2: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार
0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याएछ यो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कुल कलेजका लागि स्कुल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
5: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल मात्रै काम गर्छु
4: हो र दिदी अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त
5: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
5: टेलिफोन खाने पानी विद्युत डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
5: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
4: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
5: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेरो दिस्याङ्छा
5: फोन 0364 40 600
6: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
7: एकदम सही कुरा। आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
6: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
7: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
6: आजै सम्पर्क गर्नुहोस्।
7: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भेलकोट एक बयरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
6: सम्पर्क मोबाइल 98560309888।
8: रेडियो आदिखोला 105.4।

0: सधैं सामान्य कपड़ा लगाएर हिड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैं सिलाइदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एई वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइन का कोट पैंट, स्कूल कलेज तथा संपूर्ण अफिसियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल सटिंग सुटिंग टेलरिंग सेंटर वालिंग 8 मोड गरिमा बैंक को ओरालो में।
0: मोबाइल 9815356496।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त। त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5-90-025, मोबाइल 9860-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क केन्द्रमा गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9815769611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
7: रेडियो आदिखोला 105.4

0: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
0: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
0: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
0: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोली स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोली स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849718921 र 9862439390।
3: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
4: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु झुकझुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाले रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरे, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
3: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364141663, मोबाइल 9841698870।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
1: नहेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
0: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
0: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
0: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डिम्री पङ्गेनी,
0: मोबाइल नम्बर 9847621380।
3: सूचना एस वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोध हक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथेन्द्र राज अन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिल्चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: साथै उक्त दिन नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 63741, मोबाइल 98560.
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।

0: कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
1: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
0: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551 9468 32809 र 9855502171।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
2: मोबाइल नम्बर 9855554313 र 9141348 32।
3: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सुतिपो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855551068 र 9673707071।

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: प्रसन्न मेडिको फर्मा भिरकोट बैर घारीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन नाक कान घाटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू, कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नु
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98-560-27-971 र 98-460-00-866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
3: किन बोलाएको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
5: हाम्रा विशेषताहरू,
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुको साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-54-123 र 98-066-61-52।
7: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
9: उपलब्ध सेवाहरू।
10: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
9: दाँत सफा गर्ने टल्काउने,
10: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
9: दाँतको जरासम्म सफा गरी भर्ने,
10: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
9: दाँतमा खोल राख्ने,
10: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
9: बाङ्गो थिङ्गो दाँत मिलाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
9: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
10: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
9: मोबाइल 9860216629 र 9861868251।
11: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रेमराज पंगेनी आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रोशन पंगेनीद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364140006। मोबाइल 9856255266। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।

0: वालिङ स्थिति पोलिक्लिनिक वालिङ मोडमा विशेषज्ञ डाक्टर आउने सूचना।
1: हरेक महिनाको चौथो शनिबार चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ पेट, छाती, मुटु, सुगर, प्रेसर, थाइराइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ।
0: उक्त दिन मुटु सम्बन्धी रोगको जाँच तथा उपचार,
1: सुगर सम्बन्धी रोगको जाँच तथा उपचार,
0: नयाँ तथा पुरानो दमको जाँच तथा उपचार,
1: धेरै औषधि खाँदा पनि निको नभएको ग्यास्ट्रिक अल्सर तथा पेट सम्बन्धी जाँच तथा उपचार,
0: थाइरोइड समस्याको जाँच तथा उपचार,
1: प्रेसर, उच्च रक्तचाप सम्बन्धी जाँच तथा उपचार,
0: स्वस्थ जीवनशैली, जिज्ञासा, सल्लाह तथा परामर्श हुने भएकाले सम्बन्धित बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: सम्पर्क वालिङ सिटी पोलिक्लिनिक राली, वालिङ आठ मोड, फोन 0364145494, मोबाइल 9850632804 र 9842448699।
0: स्मरण नहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
2: अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने।
3: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
2: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन। बजारबाट ल्याउने हो भने राम्रो हुन्न, र त्यति समय पनि छैन। के गर्ने होला भनेर सोचिरहेको नि।
3: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
2: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आफ्नो देउतै मिल्यो त। दही पनि पाइने, कुराउनी पनि पाइने, झन्झटै सखाप।
4: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नव दुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, प्रतिबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, फोन 0364141246, मोबाइल 9850705119 र 9850733246।
5: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
8: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
8: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
9: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: अहिले हाम्रो गर्नेमा छ बजे छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4।
2: रेडियो आदि खोला 105.4।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेस महाधिवेशनमा नेतृत्वका लागि चुनावी सरगर्मी बढ़्यो। सभापतिमा गगन थापा निश्चित, जस्तै महामन्त्रीमा प्रदीप पौडेल, सुनिल शर्मा, नयन सिंह महर लगायतको उम्मेद्वारी।
0: चालू वर्ष नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। वृद्धि दर खुम्चिनुमा भोटेकुसी बाढ़ीको असर मुख्य कारण।
1: दशैंको यात्राका लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने। घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुला। घर जानेहरूलाई मौसमले पनि साथ दिने अनुमान।
2: अहिलेसम्म हेर्दा यो जुन पश्चिमी वायुको प्रभाव छ यो पनि त्यति लामो चाहिँ बस्दैन होइन। अब अर्को प्रणाली तत्काल नआउँदासम्मलाई चाहिँ खासै त्यस्तो चाहिँ देखिया छैन।
0: यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक हाल्जेनलाई प्रदान गरिने। अन्तरिक्षमा उत्पन्न न्यूट्रिनोको खोजी गरेकोमा सम्मान।
1: र आयरल्याण्ड र इजरायल बीचको खेलमा थुकेको घटनाबारे यूईएफएले अनुसन्धान गर्ने।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सर्वोच्च अदालतमा 4 जना न्यायाधीश सिफारिश हुनुभएको छ। आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सिफारिश गरेको हो। उहाँहरू अब संसदीय सुनवाईपछि नियुक्त हुनुहुनेछ। यसैबीच संसदीय सुनवाई समितिले प्रस्तावित 13 जना राजदूतको संसदीय सुनवाई अघि नै सम्पन्न गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले असोज 26, 27 र 28 गते सुनवाई गर्ने तथा 29 गते प्रतिवेदन लेखन र सिफारिश गर्ने कार्यतालिका तय गरेको हो। सरकारले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जंग थापा र बेलायतका लागि अवकाश प्राप्त पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको नाम सिफारिश गरेको छ। यस्तै जापानका लागि ज्ञान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सारू जोशी, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खडेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मञ्चला झा र साउदी अरबियाका लागि गिरी बहादुर सुनारको नाम सिफारिश गरेको छ।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी मनोनयन दर्ताको प्रक्रिया चलिरहेको छ। राष्ट्रिय सभा गृहमा रहेको पार्टीको निर्वाचन कार्यालयमा विभिन्न पदका आकांक्षी नेताहरूले उम्मेद्वारी दर्ता गराइरहेका छन्। मनोनयन दर्ताको समय अहिले बेलुकी 6 बजेसम्म थप गरिएको हो। यसरी मनोनयन दर्ताको समय दिउँसो 4 बजेसम्म रहेकामा 2 घण्टा थपेको हो। आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रको थप छलफल भोलि फेरि हुनेछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि 7,114 जना महाधिवेशन प्रतिनिधि अन्तिम मतदाता सूचीमा कायम भएका छन्। सभापति पदमा गगन थापा उम्मेद्वारका लागि अघि बढ़िरहनु भएको छ भने विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति पदका लागि उम्मेद्वारका रूपमा अघि बढ़नु भएको छ। सभापति पदका लागि श्यामकृष्ण खड्गेले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस्तै महामन्त्री पदका लागि नयनसिंह महरले उम्मेद्वारी दर्ता गराउनु भएको छ। यसअघि नै प्रदीप पौडेल र डाक्टर सुनिल कुमार शर्माले पनि महामन्त्री पदमा आफ्नो दावेदारी प्रस्तुत गरिसक्नु भएको छ। उपसभापति पदमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, विनोद चौधरी, जीवन परियार र पुष्पा भूषाल लगायतले उम्मेद्वारी दिनुभएको छ। यस्तै महामन्त्री पदमा डाक्टर ढिला संग्रौला, महालक्ष्मी उपाध्याय डिना र रीता खनालले उम्मेद्वारी दिनुभएको छ। त्यसै गरी सहमहामन्त्री पदमा देवेन्द्र राज कणेल र मनोजमणि आचार्य लगायत नेताहरू प्रतिस्पर्धाको तयारीमा छन्। कांग्रेसको नयाँ विधान अनुसार यसपटक केन्द्रीय कार्य समिति 167 सदस्यबाट बढ़ाएर 297 सदस्य बनाएको छ। यसपटक कांग्रेसको केन्द्रीय कार्य समिति 80 क्लस्टरबाट चयन हुने व्यवस्था छ। अन्तिम उम्मेद्वारको नामावली भोलि प्रकाशन हुने र पर्सी 22 गते मतदान गर्ने कार्यतालिका छ।
0: यसैबीच नेकपा एमाले फागुन 21 गतेको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताको रूपमा लिन नहुने निष्कर्षसहित अन्तरपार्टी निर्देशन जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटि बैठकपछि 26 पृष्ठको निर्देशनमा चुनावी हारलाई पार्टीको आन्तरिक कमजोरी, बाह्य वातावरण, डिजिटल आक्रमण, समयको मनोविज्ञान र चुनावी व्यवस्थाको संयुक्त परिणामका रूपमा विश्लेषण गरिएको छ। ओलीले अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गरे पनि अहिले नेतृत्वबाट भाग्ने वा दोषारोपणमा अल्झिने समय नभएको बताउनु भएको छ। आन्तरिक पार्टी निर्देशनको भाषाले ओलीले तत्काल अध्यक्ष पद नछोड्ने संकेत गरेको छ।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातवानिङका संचालनमा ल्याउन चीनसँग निरन्तर सम्वाद भइरहेको बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले यसबारे जानकारी दिनुभयो। अहिले तातवानी नाकामा नेपाली पक्षलाई कुनै समस्या छैन, चीन पक्षसँग पनि नियमित सम्वादमा छौं, दैनिक जसो नै सम्वाद भइरहेको छ। उहाँले भन्नुभयो, विपदका कारण नाका संचालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनस्थापनाका लागि काम गरिरहेको उहाँको भनाइ छ। मन्त्री लम्सालले तातोपानी नाका संचालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनिया पक्षबाट अझै अनुमति प्राप्त नभएको बताउनुभयो।
0: रसोया भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ। बाढ़ीका कारण जलविद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको अनुमान छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकहरूको जनजीविकामा भने उल्लेखनीय असर गर्ने विश्व बैंकले जनाएको छ। पुननिर्माण तथा पुनर्स्थापना लागि काम अघि बढ़ेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 2084-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व बैंकको अनुमान छ। यसैबीच पछिल्लो बाढ़ी पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2,27,00,000,00,000 रूपियाँ बराबरको क्षति पुगेको सरकारले अनुमान गरेको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्म कुमार मैनालीले विपदबाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभएको हो। सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। पुननिर्माणका लागि तत्काल 63,00,000,00,000 रूपियाँ आवश्यक पर्ने उहाँले बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय वाङ्मा बीच अमेरिकाको वाशिङटनमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंक अध्यक्षको निमन्त्रणामा अमेरिका पुग्नुभएका अर्थमन्त्री वाग्ले र अध्यक्ष वाङ्मा बीचको भेटमा रसुवाको भडेकुसी नदीमा आएको बाढ़ीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुननिर्माण, वृहत आर्थिक सुधार तथा बीमा र सामाजिक संरक्षणका लागि झण्डै 1 अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा विश्व बैंक अध्यक्ष बाङ्गाले नेपालमा बाढ़ीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुननिर्माणका क्षेत्रमा बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढ़ाएका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सृजना गर्नुपर्नेमा समेत जोड़ दिनुभएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मौसमी प्रणालीले दशैंको मौसममा पार्ने प्रभावका बारेमा मौसमविदसँग कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
10: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा,
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिबेला हामीले सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश, संसदीय सुनवाई समितिले प्रस्तावित 13 जना राजदूतको संसदीय सुनवाई दशैं अघि नै सम्पन्न गर्ने, कांग्रेसको 15औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया चल्दै, एमाले 26 पृष्ठ लामो अन्तर पार्टी निर्देशन जारी गर्यो, तातो पानी नाका संचालनबारे चीनसँग निरन्तर संवाद भइरहेको सरकारको भनाई, भोटेपछि बाढ़ीका कारण नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। यस वर्षको दशैंमा घर जाने यात्रुका लागि आउँदो शुक्रबार असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाहरूको बैठकले संघीय राजधानी काठमाण्डुबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चापलाई मध्यनजर गर्दै यो निर्णय गरेको हो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा गन्तव्यसम्म पुर्याउन अग्रिम टिकट बुकिङ खुला गरेको जानकारी दिनुभएको छ। यस वर्ष काठमाण्डु उपत्यकाबाट झण्डै 9-10 लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। टिकट बुकिङसँगै यात्रुलाई थप सहज बनाउन सरकारले यातायातमा सहजता ल्याउने भएको छ। त्यही अनुसार घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरका लागि रूट परमिट खुला गर्ने निर्णय पनि भएको छ। यसले गर्दा काठमाण्डुबाट पूर्वी, मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने गाड़ीहरूलाई आवत जावत गर्न सहज हुनेछ। साथै चाड़पर्वका बेला सड़कमा हुने अत्यधिक भीड़भाड़ र सम्भावित जामलाई ध्यानमा राख्दै विशेष सुरक्षा र नियमनको व्यवस्था समेत गरेको छ। निर्णय अनुसार दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नारायणगढ़ मुगलिन सड़क खण्डमा अत्यावश्यक बाहेका ठूला मालवाहक गाड़ीहरू सञ्चालनमा रोक लगाइएको छ। यसले यात्रुवाहक गाड़ीहरूको आवागमनलाई झन द्रुत र सुरक्षित बनाउने विश्वास लिएको छ। यसका साथै दशैं अघि बिग्रिएका सड़कहरू मरमत गर्ने, सम्भावित अवरोध तत्काल हटाउने तथा मुख्य नाकाहरूमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी समेत पूरा भएको सम्बन्धित निकायहरूले जनाएका छन्।
0: यसैबीच मनसून बाहिरिँदै गर्दा काठमाण्डु लगायत देशका धेरै ठाउँमा हिजो दिउँसोदेखि वर्षा भइरहेको छ। आज पनि दिउँसो काठमाण्डुमा असिना सहितको वर्षाले सड़क तथा तल्लो क्षेत्रमा सामान्य डुबान पनि भयो। 81 असिना सहितको वर्षा हुँदा केही समय जनजीवन प्रभावित भएको छ। छोटो समयमै ठूलो मात्रामा पानी परेपछि काठमाण्डु उपत्यका मुख्य सड़क तथा तल्लो भेगमा पानी जम्दा गाड़ीको आवागमन र पैदल यात्रु प्रभावित भएका छन्। कतिपय ठाउँमा सड़कमा पानी जम्दा गाड़ी चलाउन कठिनाई भएको थियो भने पैदल यात्रुलाई समेत आवत जावतमा समस्या भएको छ। मौसममा आएको यो परिवर्तनका कारण जोखिमयुक्त क्षेत्रहरूमा छोटो अवधिमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदहरूको अनुमान रहेको छ।
1: यसैबीच मनसूनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरैजसो भेगमा मध्यम तथा 1-2 ठाउँमा ठूलो पानी पर्ने क्रम भोलिसम्म रहनेछ। भोलिसम्म 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झरी भने नपर्ने मौसम पूर्वानुमानमा आशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभाव र मनसूनी प्रभावले वायुमण्डल अस्थिर रहने भएकाले केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित छोटो समयका लागि 1-2 ठाउँमा वर्षा हुन सक्ने महाशाखाको भनाई छ। अहिले देखिएको मौसमी प्रणालीले दशैंमा कस्तो असर पर्ला भन्ने आम चासो बढ़ेको छ भने धानबाली के गर्ने भन्ने चिन्ता पनि बढ़ेको छ। अहिले देखिएको मौसमी प्रणालीले दशैंको मौसममा पार्ने प्रभावका बारेमा जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद तथा प्रवक्ता विभूति पोखरेललाई साथी सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
2: तत्काललाई चाहिँ यो पश्चिमी वायुको प्रभाव देखिया छ होइन, पश्चिमी प्रणालीको प्रभाव तथा यो मनसुनी वायुको पनि प्रभाव देखिएको हुनाले चाहिँ होइन वर्षा भएको छ। बेलुकाकै कुरा गर्ने हो भने पनि सुदूर पश्चिम प्रदेशका केही एक दुई स्थानमा भनौँ न यो भारीसम्म वर्षा देखिया छ होइन। अब हामीले केही अगाडि केही दिन अगाडिदेखि चाहिँ अब यो मध्यमसम्म हल्कादेखि मध्यमसम्म चाहिँ वर्षा हुन सक्ने चाहिँ भनिरहेको थियौँ होइन, तर अब यो पछिल्लो अवस्थामा चाहिँ अलिकति यो पनि राम्रै देखिया छ हाम्रोमा होइन। यस्तो ठूलो चाहिँ हुँदैन, आइसोलेटेड सबै ठाउँमा हुँदैन होइन, त्यो एक दुई ठाउँमा चाहिँ सम्भावना चाहिँ देखियो होइन। त्यस्तो ठूलो त्यो एकदमै ठूलो प्रणाली पनि होइन, लगातार वर्षा हुने पनि होइन होइन। अब जस्तो एकछिन घाम पनि मजासित लाग्ने अनि त्यसपछि फेरि बदली भएर यो प्रणाली रहिरहेको भएर बदली भएर एक दुई ठाउँमा चाहिँ यो भारीसम्म वर्षा हुने सबै ठाउँमा चाहिँ हुँदैन, एक दुई ठाउँमा चाहिँ त्यो सम्भावना चाहिँ देखिया छ।
12: पानी पर्ने रोकिने खालको मौसम छ नि अहिले, कहिलेसम्म चाहिँ यस्तो खालको वर्षा रहिरहने देखिन्छ?
2: दुई तीन दिनलाई चाहिँ अझै पनि देखिया छ होइन, पश्चिमी वायुको भनौँ यो ट्रफ चाहिँ बसिरहने भएको भएर दुई तीन दिनलाई चाहिँ यस्तै देखिन्छ। र सबै ठाउँमा पनि हुँदैन फेरि, अब यो हल्कादेखि मध्यमसम्म कुनै अब रातछिन घाम पनि मजासित लाग्ने अनि त्यसपछि फेरि बदली भएर यो प्रणाली रहिरहेको भएर बदली भएर एक दुई ठाउँमा चाहिँ यो भारीसम्म वर्षा हुन सबै ठाउँमा चाहिँ हुँदैन, एक दुई ठाउँमा चाहिँ

0: चाहिँ पश्चिमी वायु पनि भयो र सँगसँगै चाहिँ मोइस्चर पनि आइरह्यो कि पश्चिमी वायुको प्रभावले बन्ने प्रणाली र त्यसमा चाहिँ हल्का जुन मोइस्चर आइरहेको छ त्यसले चाहिँ एड गरेको हो।
1: मनसुन कहिलेसम्म बाइदिने भनेर त्यस्तो केही प्रक्षेपण गरिसक्नु भएको छ?
0: केही स्थानहरूमा त हामीले दिइसके अवस्था पनि छ होइन, बाँकी स्थानहरूमा चाहिँ केही समय लाग्छ
1: भन्नाले कहाँ कहाँ भनिसक्नु?
0: अब जस्तै अब हामीले यो गण्डकीदेखि पश्चिमतिर होइन लुम्बिनीदेखि पश्चिमतिर चाहिँ अब दिइसके अवस्था छ भने बाँकी स्थानहरूमा कोशी प्रदेश बागमती गण्डकीका बाँकी भूभाग लुम्बिनीका बाँकी भूभाग हुन्छ अनि चाहिँ हामीले यो एक्टिभिटी अझै एक दुई दिन बढ्ने भएको भएर होइन एकछिन चाहिँ लाग्छ।
1: पूर्वतिर चाहिँ अब बिस्तारै मनसुनी गतिविधि घट्दै गएको हो?
0: गतिविधि चाहिँ घट्दै गएको, अहिले पनि अब पश्चिमी वायु चाहिँ जुन छ होइन प्रभाव नै बढी छ अहिले हेर्ने हो भने पनि, यद्यपि अब मनसुनले पनि त्यसमा एड गरिरहेछ।
1: ठुलो पानी पर्ने रोकिने क्रम चाहिँ भइरहेछ, दशैंमा घर जाने कि नजाने अथवा दशैं कस्तो रहला भन्ने भइरहेछ होइन, केही पूर्वानुमान गरिसक्नु भएको छ मौसमको?
0: दशैंलाई चाहिँ अब अहिलेसम्म हेर्दा यो जुन पश्चिमी वायुको प्रभाव छ यो पनि त्यति लामो चाहिँ बस्दैन होइन, दुई तिन दिन चाहिँ अब वर्षा हुने जाने चाहिँ गराउँछ नै। अब अर्को प्रणाली तत्काल नआउँदासम्मलाई चाहिँ खासै त्यस्तो चाहिँ देखिया छैन वेदर डिस्टर्ब हुने होइन, तर अब वेदर त फेरि यसपालि एकदमै अनसर्टेनिटी र चेन्ज भइरहेको हिसाबले चाहिँ यो अध्यावधिक चाहिँ रहिरहनु हुन चाहिँ हामी अनुरोध गर्दछौ होइन।
1: धान काट्ने र यात्रा गर्नेलाई चाहिँ सुझावै दिनु पर्दाखेरि चाहिँ यो केही दिन कस्तो सतर्कता अप्नाउने?
0: वर्षा पनि हुन सक्छ भन्ने टाइपको चाहिँ प्रिपेरेसन गर्नुपर्ने चाहिँ देखिया छ, वर्षाको त्यही अनुसार हामीले प्रिपेयर गरेर हामी हिँड्नुपर्ने हुन्छ।
2: हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, सरकारले विपदबाट प्रभावित महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई लक्षित गर्दै समुन्नति कार्यक्रम अघि बढ़ाएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद प्रभावितले तत्काल राहतमा मात्र सीमित नराखी संरक्षण जीविकोपार्जन पुनस्थापना सिप विकास रोजगारी र उद्यमशीलता मार्फत आर्थिक रूपमा पुनस्थापित गर्ने उद्देश्यले कार्यक्रम शुरू गरेको जनाएको छ। कार्यक्रमको प्रारम्भिक कार्यान्वयन रसुवा त्रिशुली बाढ़ी प्रभावित क्षेत्रबाट शुरू गर्ने सरकारको तयारी छ। प्रभावितको आवश्यकता जोखिम क्षमता र सम्भावनाका आधारमा संरक्षण जीविकोपार्जन तथा आर्थिक पुनर्लाभका कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कृषि मन्त्र नार्कसँग
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालो

0: युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। धनुषाको धनौजी गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आर्थिक वर्ष 2077-78 डिप बोरिङ, कोल्ड स्टोरको कम्पाउण्डिङ वाल र विद्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्दा राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्नेमा सूचना नै सार्वजनिक नगरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। तत्कालीन प्रमुख प्रशासक अधिकृत गौरीशंकर मण्डल, सहलेखापाल विनोद कुमार मण्डल तथा जनकपुर टुडे मीडिया ग्रुप र अमृत मीडियासँग सम्बन्धित व्यक्तिहरूको विनिमयमा पत्रिकाको फरक फरक प्रति तयार गरी अभिलेख र लेखा परीक्षण गर्ने कार्यलाई झुक्क्याएको अख्तियारको दावी छ। एकै विज्ञापनलाई दुई छुट्टा छुट्टै योजनाको विज्ञापन देखाई 3,80,000 रूपियाँ भुक्तानी लिएको आरोपमा उनीहरू विरूद्ध कानून बमोजिम सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
0: शेयर बजार दुई कारोबार दिनपछि आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 11.9 अंकले बढ़ेर 2578.73 दिन नपुगेको छ। आज माइक्रो फाइनान्स र जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज निफ्टी बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 3,27,00,000,00 रूपियाँ कारोबार भएकोमा आज 359 कम्पनीका 99,55,000 कित्ता शेयर 3,13,00,00,000 रूपियाँमा किनबेच भएको छ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 रहेको 112 रोपनी जग्गा नेपाल सरकारको नाममा आएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको 2052 प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा यो जग्गा सरकारको नाममा ल्याइएको हो। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्न सिफारिश गरेका जग्गा मध्ये यो क्षेत्रफल जग्गा सरकारको नाममा आएको भूमि प्रशासन कार्यालय दिल्ली बजारले जनाएको छ। रावल आयोगको 2052 सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्थाबारे अध्ययन गरी अतिक्रमित तथा व्यक्तिगत नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा संरक्षण गर्न सुझावसहित प्रतिवेदन दिएको थियो।
0: सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरेको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अधिकृत डाक्टर संजीव पण्डितले जानकारी दिनुभयो। परिचय पत्र प्राप्त गर्ने किसानलाई कृषि बीमा, अनुदान, राहत, उत्पादन प्रोत्साहन, कृषि यान्त्रिकरण, प्रविधि हस्तान्तरण, सहुलियत कृषि कर्जा तथा अरू लक्षित कृषि सेवा प्रदान गरिनेछ।
1: ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्रै बिक्री वितरणको व्यवस्था गर्न माग गरेको छ। नेपालमा खाना पकाउने ग्यासको अभाव बढ़दै गएको र उपभोक्ताले शास्ती खेप्नु परेको भन्दै महासंघले आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढ़ी सिलिण्डर हुनु नै ग्यास अभावको प्रमुख कारण रहेको बताउनु भएको छ। तर विभिन्न ग्यास उद्योगले 2500 देखि 2700 रूपियाँसम्म लिएर नयाँ सिलिण्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ।
0: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भुटेकोशी बाढ़ीबाट प्रभावित व्यवसायीलाई राहत तथा बेल आउटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। सिंहदरबारमा आज आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भुटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले बाढ़ीका कारण विशेष गरी साना तथा मझौला व्यवसायको पुँजी नै गुमेको बताउनुभयो। महासंघको सर्वेक्षण अनुसार बाढ़ीबाट प्रभावित उद्योग मध्ये 85% साना तथा मझौला उद्योग रहेका भन्दै उहाँले व्यवसाय पुनः सञ्चालनका लागि बिजनेस रिभाइभल प्लान र बेल आउटको आवश्यकता रहेको उहाँको भनाइ छ।
1: बाघको संख्या वृद्धिसँगै बढ़दै गएपछि समस्याग्रस्त बाघको दीर्घकालीन समस्या समाधान गरी मानव बाघ द्वन्द न्यूनीकरण गर्न सरकारले टाइगर सेन्चुरी स्थापनाको प्रक्रिया अघि बढ़ाएको छ। सरकारको प्राथमिकता प्राप्त नीति तथा योजनालाई कार्यान्वयन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकामा रहेको संस्था द वाइल्ड एनिमल सेन्चुरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा नेपालमा कम्तीमा 50 हेक्टर क्षेत्रफलमा खुला तथा प्राकृतिक वातावरण मैत्री आधुनिक बाघ सेन्चुरी निर्माण गर्नेछ। समझदारी पत्रमा कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी प्रसाद पोखरेल र टीडीडब्ल्यूएसएएस का कार्यकारी निर्देशक फ्याट क्रेगले हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ।
0: जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसादलाई 2,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेश लुइटेलको इजलासले प्रसाईलाई 2,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको हो। सांसद रचना खतिवड़ाले दिएको जाहेरीका आधारमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रसाई पक्राउ पर्नु भएको थियो। अदालतको आदेशपछि आवश्यक प्रक्रिया पूरा गरेर उहाँ रिहाई हुनुभएको छ।
1: मध्य प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि नीतिगत परिवर्तन आवश्यक रहेको सरकारवालाहरूले बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले 12 सिमरामा आयोजना गरेको दुई दिने उच्चस्तरीय संवादमा सहभागीहरूले विद्यालयदेखि विश्वविद्यालय तहसम्म सुधार आवश्यक रहेको बताएका हुन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक फ्रान्सिस हाल्जेनले पाउनुहुने भएको छ। अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोको खोज तथा आइस क्यूब न्यूट्रिनो अब्जर्भरीको स्थापनामा निर्णायक योगदान पुर्याए बापत नोबेल समितिले 82 वर्षका हाल्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँले 1,10,00,000 स्वीडिश कोरोना नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। आइस क्यूब न्यूट्रोनी अब्जर्भेटरीले सुदूर ब्रह्माण्डमा उत्पन्न भएका न्यूट्रिनोहरूको निगरानी गर्छ। न्यूट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन्। हिजो यस वर्षको पहिलो नोबेल पुरस्कार अन्तर्गत चिकित्सा शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब रसायन शास्त्र बिहिबार, साहित्य शुक्रबार, शान्ति आउँदो सोमबार, अर्थशास्त्रको विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कारबाट सम्मानित गरिन्छ।
1: नेपाल दर्पणमा अब खेल खबर। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले आइतबार भएको नेशन्स लीग अन्तर्गत आयरल्याण्ड र इजरायल बीचको खेलमा थुकेको घटनाबारे अनुशासनात्मक अनुसन्धान शुरू गर्ने जनाएको छ। तनावपूर्ण खेलका क्रममा इजरायली खेलाड़ीले आयरल्याण्डको प्रशिक्षक टोलीका एक सदस्यमाथि थुकेको आरोप लागेको छ। सर्बियामा भएको खेलका क्रममा खेलाड़ीबाट भएका सम्भावित दुर्व्यवहारको विषयमा छानबिन गर्ने यूईएफएले जनाएको छ। आयरल्याण्डका प्रशिक्षक टोलीका सदस्य डेमियन डोयलले मध्यान्तरको स्थिति बजेपछि एक इजरायली खेलाड़ीले आफूमाथि थुकेको आरोप लगाएका बारे आइरिस संचार माध्यमले समाचार प्रकाशित गरेका थिए। यद्यपि खेलपछिको पत्रकार सम्मेलनमा थुकिएको घटनाबारे सोधिएको प्रश्नमा आयरल्याण्डका मुख्य प्रशिक्षक हेइमिर हेलग्रिमसनले विस्तृत विवरण दिन अस्वीकार गरेका थिए। उनले यस विषयमा टिप्पणी नगर्ने तथा अनुशासन समितिले नै छानबिन गर्ने बताएका छन्।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: कांग्रेस महाधिवेशनमा नेतृत्वका लागि चुनावी सरगर्मी बढ़्यो। सभापतिमा गगन थापा निश्चित जस्तै महामन्त्रीमा प्रदीप पौडेल, सुनिल शर्मा, नयन सिंह महर लगायतको उम्मेद्वारी।
0: चालू वर्ष नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। वृद्धि दर खुम्चनेमा भटेपछि बाढ़ीको असर मुख्य कारण।
1: दशैंको यात्राका लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने। घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुल्ला। घर जानेहरूलाई मौसमले पनि साथ दिने अनुमान।
0: यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक हाल्जेनलाई प्रदान गरिने। अन्तरिक्षमा उत्पन्न न्यूट्रिनोको खोजी गरेकोमा सम्मान।
1: र आयरल्याण्ड र इजरायल बीचको खेलमा थुकेको घटनाबारे यूईएफएले अनुसन्धान गर्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी दिने गरौं।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सैन्य जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधीखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जामा पछिल्ला 3 महिनामा 439 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि। सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरू बीचमा समन्वय बैठक। सूचना अधिकारी र पत्रकार बीच सूचनाको हक सम्बन्धी छलफल। र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संघ गठन, सभापतिमा सिग्देल निर्वाचित। आँधीखोला खबर अब विस्तारमा। स्याङ्जामा पछिल्ला 3 महिनामा 439 जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा 60, साउनमा 159 र भदौमा 220 जनामा संक्रमण देखिएको हो। स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ। वालिङमा असारमा 34, साउनमा 91 र भदौमा 119 गरी 244 जनामा स्क्रब टाइफस पुष्टि भएको छ। त्यस्तै कालीगण्डकी गाउँपालिकामा असारमा 11, साउनमा 23 र भदौमा 60 गरी 94 जना, चापाकोट नगरपालिकामा क्रमशः 5, 17 र 15 गरी 37 जना तथा अर्जुनचोकपाली गाउँपालिकामा 2, 8 र 15 गरी 25 जनामा संक्रमण देखिएको छ। त्यस्तै भिरकोट नगरपालिकामा साउनमा 4, असारमा 4, साउनमा 13 गरी 17 जना, गल्याङ नगरपालिकामा 4, 6 र 6 गरी 16 जना तथा पुतेलबजार नगरपालिकामा साउनमा 1, भदौमा 5 गरी 6 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै फेदीखोला, आँधीखोला, बिरूवा र हरिनास गाउँपालिकामा उक्त 3 महिनामा संक्रमणको संख्या शून्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं तथ्याङ्क अधिकृत विनोद प्रसाद भट्टले बताउनुभयो। उहाँका अनुसार जिल्लामा स्क्रब टाइफस संक्रमणको संख्या बढ़दै गएको छ भने अवस्था नियमित रूपमा अद्यावधि गर्ने गरिएको छ। स्वास्थ्य कर्मीका अनुसार बिरामीको संख्या र संक्रमणको अवस्थालाई हेर्दा जिल्लामा स्क्रब टाइफसका जोखिम अझै कायमै छ। वर्षायाम र वर्षापछिको समयमै यसको जोखिम बढ़ी हुने भएकाले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन आग्रह स्वास्थ्य कर्मीले गरेका छन्। स्क्रब टाइफस ओरेन्टिएना सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो। संक्रमित झाड़ी तथा घाँसी क्षेत्रमा पाइने सानो किरणा जस्तो चिगरको टोकाईबाट मानिसमा यो रोग सर्ने गर्छ। संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्याधिक कमजोरी हुने, खोकी लाग्ने, वाकवाकी र बान्ता हुने जस्ता लक्षण देखिन्छ। चिगरले टोकेको स्थानमा कालो दाग र घाउ जस्तो चिन्ह समेत देखिन सक्ने चिकित्सकहरू बताउँछन्। समयमै रोग पहिचान गरी चिकित्सकको सल्लाह अनुसार एन्टिबायोटिक उपचार गरेमा स्क्रब टाइफस निको हुने स्वास्थ्य कर्मीको भनाइ छ। उपचारमा ढिलाइ भएमा फोक्सो, मृगौला र मस्तिष्क लगायतका शरीरका विभिन्न अंगमा जटिलता उत्पन्न गर्न सक्छ। स्वास्थ्य कर्मीले झाड़ी र घाँसी क्षेत्रमा जाँदा शरीर ढाकिने कपड़ा लगाउन, व्यक्तिगत सरसफाईमा ध्यान दिन र ज्वरो सहितका लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन्। संक्रमण पुष्टि हुँदैमा आत्तिनु पर्ने अवस्था नरहेको भन्दै उनीहरूले सामाजिक सञ्जाल र अन्य माध्यमबाट पनि फैलाने अपुष्ट सूचना र हल्लाको पछि लाग्न समेत आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजनामा जिल्ला स्थित सूचना अधिकारी र पत्रकारहरू बीचमा समन्वय बैठक गरिएको छ। बैठकमा सूचनाको हक सम्बन्धी विषयमा जिल्ला स्थित सरकारी कार्यालय र स्थानीय पालिकाका सूचना अधिकारी सहित जिल्ला स्थित पत्रकारहरू बीचमा छलफल र अन्तर्क्रिया गरिएको छ। सूचना अधिकारी र पत्रकार बीचको सूचनाको हक सम्बन्धी जानकारी प्रदान आदान प्रदान गरिएको थियो। सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले सूचना दिनु राज्यको दायित्व र सूचना पाउनु नागरिकको अधिकार रहेको उल्लेख गर्नुभयो। कार्यालयका हरेक गतिविधिका बारेमा जानकारी लिन र आम नागरिकले माग गरेका समयमा सुसूचित गराउन सूचना अधिकारीलाई प्रजय घिमिरेले निर्देशन दिनुभयो। सबै सूचना अधिकारीहरू आफ्नो जिम्मेवारी र दायित्वका बारेमा जानकारी हुन समेत उहाँले आग्रह गर्नुभयो। सूचना दिन र लिन केही समस्या भए पनि त्यस्ता कार्यलाई न्यूनीकरण गर्दै अघि बढ़नुपर्नेमा उहाँको जोड़ छ। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले सूचनाको हक सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सोही कार्यक्रममा जिल्ला स्थित नगरपालिका गाउँपालिका र सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयमा भए गरेका काम र सूचना सम्बन्धीका बारेमा जानकारी गराउनु भएको थियो। सैन्यको आधीखोला गाउँपालिका छ फाफरथुम स्थित आनन्द आश्रमको चौथो साधारण सभा सहित साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न भएको छ। साधारण सभामा संस्कृतिविद तथा वरिष्ठ साहित्यकार लोकबहादुर थापा मगरलाई सम्मान गरिएको छ। उहाँलाई आनन्द आश्रम प्रज्ञा सम्मानद्वारा सम्मानित गरिएको हो। मगरलाई 15,000 नगद सहितले सम्मान एवं पुरस्कृत गरिएको छ। संस्थाका संरक्षक त्रिलोचन ढकालले 2083 साल कार्तिक 22 गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती मनाउने र त्यस अवधिमा विद्यार्थी का बीचमा अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता गरिने बताउनुभयो। कवि उमाकान्त पोखरेल, कविता र केशबहादुर थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो। त्यस्तै कार्यक्रममा सदीक्षा जिटी, शमीरा ढकाल र श्रेष्ठ ढकालले कविता वाचन गर्नुभएको थियो। संस्थाका उपसचिव तथा कवि खेमनारायण लामिछाने, त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक तथा संस्थाका सदस्य हिमलाल पुरीले कविताका संरचनाका बारेमा जानकारी दिँदै आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो। संस्थाका अध्यक्ष टीकाराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव दुलराज ढकालले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा गत वर्ष 2082 साउन महिनादेखि 2083 असार मशान्तसम्मका संस्थाका क्रियाकलाप समेटिएको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो। सैन्यको पुतेल बजारमा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संगठन भएको छ। प्राध्यापक संघको विधान बमोजिङ उक्त प्राध्यापक संगठन गरिएको हो। प्राध्यापक संघको सभापतिमा बाबु कुमार सिगदेल विजय हुनुभएको छ। त्यस्तै कोषाध्यक्षमा शिव खड्का विजय हुनुभएको छ। सभापति र कोषाध्यक्षमा निर्वाचन भए तापनि अन्य पदहरूमा भने सर्वसम्मतिबाट पदाधिकारी चयन भएको निर्वाचन समितिका निर्वाचित सभापति सिगदेलले बताउनुभयो। उपसभापतिमा उपेन्द्र रेग्मी, सचिवमा युवराज पौडेल, कोषाध्यक्षमा शिव खड्का चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा कोमल लामिछाने, अर्जुन पौडेल, अमृत मरासिनी रहनु भएको छ। यस्तै केन्द्रीय प्रतिनिधिमा शंकर प्रसाद लामिछाने र दीर्घनारायण मरासिनी चयन हुनुभएको छ। लामो समयदेखि प्राध्यापक संघको सभापतिका रूपमा शंकर प्रसाद लामिछाने रहँदै आउनु भएको थियो। हाल उहाँ सहायक क्याम्पस प्रमुख रहनु भएको छ। रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: सूचना यस वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका कतिपय उपभोक्ताहरूको मिटरहरू घरभित्र रहेकोले मिटर रिडिङ गर्न असुविधा भएकोले कार्यक्रम सरिरहेको हुँदा संस्थाले भने बमोजिमका फिटिङ सामग्रीहरू उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। अनुरोधक वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
0: रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। लगातारको वर्षासँगै बाढ़ीले कालीगण्डकी नदीको ट्रस पुल बगाएसँगै टुटेको सैंजा र गुल्मीको सड़क सम्पर्क वैकल्पिक मार्गबाट सुचारू भएको छ। यहाँ असोज 11 गतेको बाढ़ीले कालीगण्डकी गाउँपालिका साथ मिरमी र गुल्मीको कालीगण्डकी गाउँपालिका एक हर्मिचोर जोड़ने पक्की पुल बगाएको थियो भने आवाजावत बन्द भएको थियो। दुई जिल्लाको आवाजावत बन्द भएको 9 दिनमा यहाँ सम्पर्क कायम भएको हो। सैंजा र गुल्मीका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कालीगण्डकी एजल विद्युत केन्द्रका कर्मचारी र स्थानीय बीचमा भएको सर्वपक्षीय छलफलले बाँध र सुरुङबाट हल्लुका सवारी साधन सञ्चालन गर्ने निर्णय भएसँगै यातायात सञ्चालन गरिएको छ। यहाँको कालीगण्डकी जलविद्युत आयोजनाको बाँध र गुन्नी तर्फको सुरुङ प्रयोग गरेर तत्कालको लागि यातायात सञ्चालन गरिएको केन्द्रका सहायक प्रशासकीय अधिकृत ठाकुर पाण्डेले बताउनुभयो। पुल बगाएपछि विद्यार्थी विद्यालय जान र बिरामीलाई अस्पताल लैजान तथा खाद्यान्न लगायतका अत्यावश्यक सामग्री सार प्रसार गर्न समस्या भएको थियो। सर्वपक्षीय सहमति पश्चात सैन्यको कालीगण्डकी सात तातो पानीदेखि गुल्मीको कालीगण्डकी गाउँपालिका एक सुरुङ मार्ग हुँदै हलुका चार पाङ्ग्रे सवारी सड़क सुरक्षाको न्यूनतम मापदण्ड पालना गरी सवारी सञ्चालन गरिएको छ। सुरुङ सफाई गरी बत्ती जडान गरेर सवारी सञ्चालन गरिएको बताउँदै पाण्डेले दुई जिल्ला बीचमा समन्वय कायम होस् भनेर सुरुङ सफा गरेर तत्कालको लागि मोटरसाइकल तीन पाङ्ग्रे र हरूका सवारी साधन सञ्चालन गरिएको बताउनुभयो। वैकल्पिक मार्ग तत्कालको समस्या समाधानको लागि मात्र भएकाले क्षतिग्रस्त पुलको स्थायी पुननिर्माण गर्नुपर्ने स्थानीयले माग गरेका छन्। चाडबाड नजिकिएसँगै र सेतीबेणी मिर्मी हर्मिचोर क्षेत्र दुई जिल्ला बीचको महत्वपूर्ण आवाजावत मार्ग भएकाले नियमित यातायात छिटो सञ्चालन गर्नुपर्ने माग रहेको छ। बाढ़ीले कालीगण्डकी ए जलविद्युत आयोजना निर्माणका क्रममा 5 करोड़को लागतमा निर्माण भएको 160 मिटर लामो ट्रस पुल पनि बगाएको थियो। अर्घाखाँचीको ऐतिहासिक अर्घा महाकाली भगवती मन्दिरमा यो वर्षको सराय नाचका लागि तयारी थालिएको छ। हिन्दूहरूको महान पर्व बड़ा दशैंको पूर्णिमाका दिन अर्घाको मैदानमा विशेष सराय नाचसहित मेला लाग्ने गर्छ। पश्चिम नेपालकै सबैभन्दा लोकप्रिय नाच हेर्न हजारौं संख्यामा भक्तजन आउने गरेका छन्। सराय नाचका लागि मन्दिर र आसपासका क्षेत्रको सफाई रंगरोगन र आवश्यक संरचना व्यवस्थापनको काम भइरहेको छ। लामो समयदेखि जीर्ण रहेको संरचना मनमत सम्हार गरी सञ्चालनमा ल्याइएको अर्घा महाकाली भगवती मन्दिर तथा दरबार गुठी संरक्षण समितिले जनाएको छ। अर्घा क्षेत्रलाई सराय नाचको उद्गम स्थलका रूपमा लिइन्छ। अर्घा भगवती मन्दिरमा दशैंका अवसरमा विशेष पूजा आजा हुने र पूर्णिमाका दिन सराय नाचसहित फूलपाती विसर्जन गर्ने परम्परा छ। अर्घामा हुने सराय नाचमा जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा मानिसहरू सहभागी हुने गर्छन्। तरवार खुणा र विभिन्न हतियार सहित पञ्चे बाजाको तालमा नाचिने सरायमा देवीको प्रतीकका रूपमा रहेको आलम समेत प्रदर्शन गर्ने गरिन्छ। देवीले महिषासुर लगायतका दानवको वध गरी विजय प्राप्त गरेको खुशियालीमा सराय नाच्ने परम्परा शुरूदेखि रहेको स्थानीय बताउँछन्। अर्घा महाकाली भगवती मन्दिर परिसरमा ऐतिहासिक घण्ट ढाल तरबार मूर्ति शिलालेख लगायतका पुरातात्विक महत्वका सामग्री अझै पनि छन्। मन्दिरको संरक्षण तथा पुरातात्विक सम्पदाको जगेड़ाका लागि पछिल्ला दुई वर्षदेखि पुरातत्व विभागबाट समेत केही सहयोग प्राप्त भएको संरक्षण समितिले जनाएको छ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सैन्यमा पछिल्ला तीन महिनामा 439 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि। सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकार बीचमा समन्वय बैठक। सूचना अधिकारी र पत्रकार बीचमा सूचना हक सम्बन्धी छलफल। र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संगठन सभापतिमा सिग्देल निर्वाचित। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

आदिखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदि खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0863-691-004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चोरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
6: मोबाइल नम्बर 9856054313 र 9841-4348-32।
7: मूल्य होइन, स्वास्थ्य रोजौं। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
8: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
7: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
8: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
7: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
7: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 9865019076, 9861-9076 र 9817-1682-23।
7: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
7: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
9: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
9: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे मन्दिरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364-41-502, मोबाइल 9856-40-502 र 9864-51-401।
10: नाक छोडी काम कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
11: हैन ए दाई बिमारले फेरि च्यापे भी क्या हो गुनगुनाई रहनु भएको त
10: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
11: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
12: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
11: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
12: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9856085667
13: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा सम्पर्क फोन 063-425-000 मोबाइल 9856052191
12: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
12: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
11: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
12: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
11: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
12: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
11: मुटुको जाँच ईसीजी सेवा
12: भाँचिएको हड्डी प्लास्टर सेवा
11: डिजिटल एक्सरे सेवा
12: चिरफार गर्ने
11: थाइराइड जाँच
12: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
11: सर्वसुलभ फार्मेसी सेवा
12: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
11: फोन नम्बर 063-441-087 मोबाइल 9849-0174-44
14: लौ फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
15: सावधान तपाईहरु पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला
14: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
16: चा कस्तो सास गनाको तिम्रो त
17: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाको भन्छौ
16: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
17: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
16: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
18: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
11: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821-4740029
19: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
11: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
20: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
21: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
22: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
23: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
22: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
23: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
22: आजै सम्पर्क गर्नुहोस्।
23: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बहरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
22: सम्पर्क मोबाइल 9856309888।
14: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
24: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
14: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
24: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
14: मोबाइल 9135564396।
25: वालिङ सिटी फोर लेखिलेको वालिङ मोडमा विशेषज्ञ डाक्टर आउने सूचना।
26: हरेक महिनाको चौथो शनिबार चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ पेट, छाती, मुटु, सुगर, प्रेसर, थाइराइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ।
25: उक्त दिन मुटु सम्बन्धी रोगको जाँच तथा उपचार,
26: सुगर सम्बन्धी रोगको जाँच तथा उपचार,
25: नयाँ तथा पुरानो दमको जाँच तथा उपचार,
26: धेरै औषधि खाँदा पनि निको नभएको ग्यास्ट्रिक अल्सर तथा पेट सम्बन्धी जाँच तथा उपचार,
25: थाइरोइड समस्याको जाँच तथा उपचार,
26: प्रेसर उच्च रक्तचाप सम्बन्धी जाँच तथा उपचार,
25: स्वस्थ जीवनशैली, जिज्ञासा, सल्लाह तथा परामर्श हुने भएकाले सम्बन्धित बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई लाभ लिनुहुन अनुरोध गर्दछौ।
26: सम्पर्क वालिङ सिटी पोली क्लिनिक प्राली, वालिङ 8 मोड, फोन 0364145094, मोबाइल 9856328004 र 9472648609।
25: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
27: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
28: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
27: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
28: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
26: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
28: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
29: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
0: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ

0: सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेण्ड ह्याण्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560954963, 98560554 र 98028 47723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटे छ टिपेर देऊ त, म एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 9556054313 र 9141443।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: हुनुनि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855-51068 र 9876-70771। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल

0: ईश्वर पांडे
1: मोबाइल नंबर 9846606005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल माथि काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0 63 44 46 600।
2: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
3: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
2: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
4: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
2: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
4: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
2: मोबाइल 9845163790 र 9811929062।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0 63 44 41 258। आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0 63 44 41 696।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने पूर्वाधार मन्त्री लम्सालको भनाई। विपदमा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधन गरिने कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमको भनाई।
1: मूल कानूनमा ऐनमै यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ।
0: नारायणगढ़ काठमाण्डौ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने। यात्रुलाई दुःख नदिन यातायात व्यवसायीको आग्रह।
2: फाइदामा त यो दशैंमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। एक रूपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्।
0: आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदको आग्रह। बागमती सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा भने ठूलो पानी पर्ने।
3: पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
0: र जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू। प्रतियोगितामा 11 टीम सहभागी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: नेपाल सरकारले विद्यालय पाठ्यक्रम पुनरावलोकन गरिरहेको वर्तमान समयमा जीवनमुखी शिक्षालाई प्राथमिकता दिने उपयुक्त अवसर हो। विद्यालयको उद्देश्य अंक दिलाउनु मात्र होइन, आत्मविश्वासी, जिम्मेवार, सृजनशील र जीवनका विविध चुनौतीको सामना गर्न सक्ने सक्षम नागरिक तयार गर्नुका साथै उक्त व्यक्तिहरूलाई जीवनका हरेक उतार चढ़ावको सामना गर्न सक्षम बनाउनु पनि हो। यो कुरा शिक्षा क्षेत्र र नीति निर्माण तहका दुवै पक्षले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाहरूको बैठकले असोज 23 शुक्रबारदेखि देशभर लामो तथा मध्यम दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले शुक्रबारबाट टिकट बुकिङ खुल्ला हुने सीआईएनसँग बताउनुभयो।
2: करिब 10-12 दिनको प्लेटमा 15-16 लाख मान्छेलाई व्यवस्थापन गर्ने भनेको यो भोटेकोसीको बाढी जस्तै नै हो। यो तपाईँ संचारकर्मीले बुझ्नु भएको छ, होइन? गाह्रो म्यानेजको गाह्रो हो यो, किनभने अस्तव्यस्त समयलाई थोरै समयमा मिलाउनु पर्ने। म अधिकतम के भन्न चाहन्छु भने कसैले पनि के भन्छ भने यात्रुलाई हैरानी नदिनुहोस् म आग्रह गर्न चाहन्छु। र बरु एक रुपियाँ कम पैसा लिइदिनुहोस्, एक रुपियाँ कम। फाइदामा त यो दशैंमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। एक रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्। र बिचौलाहरूबाट चाहिँ अलिकति बाहिर अब बोल्कल यताउति टोकिएको स्थानहरूमा त्यो टोकिएको भाडा जोड डिस लागेको छ, हुँदै हुँदैन। बल्कु लगायतका केही स्थानको कुराहरू उठेको छ, त्यसलाई पनि आज हामी अलिक घनीभूत ढंगबाट कुरा गरेका छौं।
5: नारायणगढ काठमाडौँ सड़क खण्डमा दशैं घटस्थापनादेखि पूर्णमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। दशैंमा यात्रुवाहक सवारीको अत्याधिक चाप रहन्छ। निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायणगढ़ काठमाण्डुको रूटमा ठूला सवारी चलाउन पाइने छैन। तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्बाध गुड्न पाउने विभागले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले विपदका बेला भएका व्यक्तिहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भइरहेको बताउनुभयो। सिंहदरबारमा आयोजित हिमाल मा जलवायु परिवर्तनका प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा वहाँले अध्यादेश मार्फत मृत्यु घोषणा तथा दर्ता सम्बन्धी र कानून संशोधन गर्न लागेको जानकारी दिनुभयो।
1: एउटा समाधान निस्किसकेको छ, अब कानूनमा मूल कानूनमा ऐनमै यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ। अब रेगुलर प्रोसेसमा हाम्रो संसद चलिरहेको अवस्थामा यो प्रक्रियाबाट जाँदाखेरि फेरि अलिकति समय लाग्ने हो कि भन्ने पनि थियो। संसद अधिवेशन अन्त्य भएको छ, अब अध्यादेश मार्फत छिटै नै सरकारले चाहिँ देवानी संहिता पञ्जीकरण ऐन अथवा विपद केमा हुन्छ यो उपयुक्त कहाँ राख्ने भन्ने कुरा यकिन गरेर हामीले चाहिँ मृत्यु घोषणा र मृत्यु दर्ताको सवालमा कानून निर्माणहरू गर्दैछौ, तयारीहरू भइसकेका छ।
5: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले भूकम्पपछिको पुननिर्माणमा जस्तो एउटै ढाँचाका घर निर्माण नगरी स्थानीय पालिका र सर्वसाधारण संघको सहकार्यमा घर बनाइने बताउनुभयो।
6: पहिचान जोगिने गरी नै पुनर्स्थापना गर्छौं र घर चाहिँ पहिला अर्थक्वेक यो भूकम्पपछिको पुनर्निर्माण जस्तो चाहिँ बन्दैन। हाम्रो एक तला दुई तलाको मोडल छ घरहरू, घरको कम्तीमा 2 BHK माथि 4 रूम गरेर त्यो बेडरूम नै हामीले त्यहाँ 6 वटासम्म निकाल्न सकिन्छ। त्यही भएर ठूलो परिवारलाई पनि त्यति समस्या हुन्छ जस्तो लाग्दैन र हामीले पहिचान झल्किने खालकै घर एउटा सहरै बनाउँछौँ होइन, टाउन बनाउँछौँ। त्यही भएर पहिचान नै मास्ने गरी र मान्छे बस्न रुचि नहुने गरी र त्यहाँ मान्छेले एक्सेप्टै नगर्ने गरी गर्दैनौँ। स्थानीय पालिका स्थानीय सर्वसाधारण सबैसँग सहकार्य गरेर हामीले घरको पुनर्निर्माण गर्छौँ।
5: रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अत्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ। बाढ़ीका कारण जल विद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आकलन रहेको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीवनमा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ। केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म ठूलो संख्यामा आकांक्षीहरूले उम्मेद्वार दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। सभापतिमा गगन थापा श्याम कृष्ण खड्कीको उम्मेद्वारी परेको छ। त्यस्तै बन्द सत्रको थप छलफल भने भोलि पुनः हुने नेताहरूको भनाइ छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषा अध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्य। यस वर्ष विजयादशमीको सायद कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यी त्यस दिन बिहान 8:49 विसर्जन देवी विसर्जन गरी 10:26 शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। आज राति र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भेट्याउन ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। आज राति देशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। धान बाली भित्र्याउँदा मौसम बारे जानकारी लिएर मात्र काम गर्न मौसमविद निष्ठा निरौलाले बताउनुभयो।
3: हिमाली भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने देशको पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ र मध्य प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ भने कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा हुने सम्भावना रहेको छ।
5: साझा खबरमा अब खेल खबर। जुम्लामा हाई अल्टिच्यूड ओपन टी20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। कर्णाली प्रिमियर लीग केपीएल नाम दिएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो। आजदेखि शुरू प्रतियोगितामा 11 टीम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाड़ीले प्रतियोगितामा भाग लिएका छन् जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाड़ी समेत समेटिएका छन्। प्रतियोगिता 5 दिनसम्म चल्नेछ। समुद्री सतहदेखि करिब 2400 मीटर उचाईमा रहेको हाकु क्रिकेट मैदानमा प्रतियोगिता शुरू भएको छ।
0: संतोषी रावल उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी।
7: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौ हामी।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने, हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला? किसानका कस्ता फोन र सामाजिक सञ्जालबाटै के समस्या समाधान हुन सक्छन्? मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधान आजको हेलो मौसममा।
4: किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला? किसानका कस्ता समस्या फोन र सामाजिक सञ्जालबाटै समाधान हुन सक्छन्? मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। मौसम फेरिँदै गर्दा किसानका बालीमा विभिन्न समस्या देखिने गर्छन्। मुख्य गरी अहिले धान बाली रहेकाले कतिपय क्षेत्रमा धानमा विभिन्न प्रकोप देखिन थालेको छ। यस्तो अवस्थामा किसानले निशुल्क परामर्श लिने फोन नम्बर छ। 11:35 हरेक शुक्रबार किसानले आफ्ना समस्या राख्ने निशुल्क फोन नम्बर हो। यो सँगै किसानले कस्ता कस्ता समस्या निशुल्क समाधान गर्न सक्छन्, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
12: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ, त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, तोबेर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
13: 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ, अनि त्यो समय पनि 2 घण्टाको समय भयो, अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौ, कति ट्राई गर्दा पनि, कोसिस गर्दा पनि कुरा हुँदैन, अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
12: यस्तो समस्या नहुनुपर्ने, तैपनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ त्यो
13: ठाउँमा।
12: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ, खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिलेकाहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाह पार्ने हुने रहेछ कतिपय केस हरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
13: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
12: हजुर, त्यो पनि हो नि, जस्तो कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टू वे कम्युनिकेसन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। तपाईँ यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ, हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि हाम्रो किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु। यो मौसम परिवर्तन, जल्दता मौसम परिवर्तनले गर्दा चाहिँ अब गर्न के सकिन्छ कि यो पानी पर्ने प्याटर्न भयो, टेम्परेचर बढ्ने प्याटर्न छ, यसमा चाहिँ हामीले हाम्रो कृषि जुन खेती गर्ने जुन तरिकाहरू थियो अलिकति फरक गर्नुपर्ने चाहिँ देखिन्छ। अब सुरुदेखि जग्गा तयारीदेखि लिएर व्यवस्थापनसम्म सबै कुराहरूमा चाहिँ अलिकति चनाको चाहिँ हुनुपर्छ, चनाको भइएन भने बर्बाद छ।
13: अघि तपाईँले कृषि मौसम सल्लाह बुलेटिन भन्दै हुनुहुन्थ्यो, त्यो बारेमा पनि यसो कुरा गर्नु पर्यो, खास त्यो के हो, किसानले कसरी त्यो हेर्न पाउँछन् त?
12: करिब करिब 1 दशकभन्दा बढी 12 वर्ष जति पुग्न लाग्यो,
13: 12 वर्ष
12: करिब करिब। अब यो नेपाल कृषि अनुसन्धान परिषदले जस्तो हप्ताभरिको मौसमी अवस्था कस्तो हुनेछ भन्ने कुरा जल तथा मौसम विज्ञानबाट जानकारी लिन्छ, त्यो आइसकेपछि चाहिँ त्यो कृषि मौसम सल्लाह बुलेटिन बनाउने एउटा टिम छ त्यसमा 10-15 जना सबै फरक फरक विषय विज्ञहरू, जस्तो कोही चाहिँ बालिका विज्ञहरू हुनुहुन्छ भने कोही आलुकै खास विज्ञ हुनुहुन्छ, कोही फलफूलका हुनुहुन्छ, कोही पशुपालनका हुनुहुन्छ, धेरै समूहका एक्सपर्टहरू बस्नुहुन्छ त्यो ठाउँमा। र त्यो के हुन्छ कि मौसमी अवस्था आउँदो हप्ता यस्तो हुनेवाला छ र लास्ट विकमा यस्तो अवस्था थियो मौसमको, त्यो भइसकेपछि यसमा कुन बालीमा कस्तो असर पर्न सक्छ, त्यो समाधान पर्न सक्छ भने त्यसको समाधान के हुन्छ, समाधान सहित दिन्छौ। अर्को कुरा कहिले काहीँ के हुन्छ, अघि पनि हामीले यतिकै पनि अब्जर्भ गरे आउँछौ सोसियल मिडियाहरू ठाउँ ठाउँबाट, न्युजहरूबाट पनि फलानु ठाउँमा यस्तो समस्या देखियो भनेर न्युजहरू आउँछ कि, त्यो कुराहरू पनि हामीले नोटिस गरे आउँछौ कि यस्तो समस्या फलानु ठाउँमा देखिएको छ र आगामी हप्तामा यस्तो चाहिँ मौसमी अवस्था हुनेवाला छ भने यसको चाहिँ इन्टेन्सिटी समस्या बढ्ने हो अथवा घट्ने हो, बढ्दाखेरि के समाधानका उपाय अपनाउने, लागिसकेका छ भने के गर्ने, यस्तो मौसमहरू, यो मौसम प्लस कृषिमा पर्ने असर सहितको चाहिँ सूचना चाहिँ एकै ठाउँमा राखेर हामीले हरेक शुक्रबार तयारी गर्छौं। त्यसको नाम चाहिँ कृषि मौसम सल्लाह बुलेटिन दिएका छौं र त्यो सबै पालिकामा पुग्छ देशभरिको।
14: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
0: उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी,
7: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौ हामी।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
14: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
17: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
18: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
17: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
18: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
17: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
18: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
14: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
18: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
13: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: तपाई रसुवाको उत्तरगया गाउँपालिकाको हुनुहुन्छ। बाढ़ीपछि नुवाकोट लगायतका सुरक्षित ठाउँमा बसिरहनु भएकै होला। आफ्नो गाउँ कहिले फर्कन पाइन्छ भन्ने पक्कै लागेको होला।
20: हामीसँग ठूलो संख्यामा भनेको उत्तरगया गाउँपालिकाको एक नम्बर ओडाको व्यक्तित्वहरू हुनुहुन्छ, जो चाहिँ 72 सालको भूकम्पबाट पनि आफ्नो थापथलो चाहिँ बाट विस्थापित हुनुभयो र उत्तरगयाकै 5 नम्बर खाल्टे बस्तीमा हुनुहुन्थ्यो। उहाँहरूको स्थायी संरचनाहरू नबनिसकेको अस्थायी टहरामा हुनुहुन्थ्यो, उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दा उहाँहरू अहिले लगभग 304 घरधुरी चाहिँ यता विदुर नगरपालिका नुवाकोटमा चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा पाडेर बस्नु भएको छ। उहाँहरूको चाहिँ मनसाय अब हामी रसुवातर्फ जाँदैनौँ, हामी हामीलाई भूकम्पले पनि लखेटियो, पहाडीले पनि लखेटियो, अब हामी अलिकति सुरक्षितै ठाउँ चाहिँ बसोबास गर्न चाहन्छौँ भन्ने आशय उहाँहरूको आएको छ। त्यो कारणले गर्दा विदुर नगरपालिका र उत्तरगया गाउँपालिका हामी समन्वय भइरहेको छ। त्यसले गर्दाखेरि अब उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौँ हामी।
13: आफ्नै गाउँपालिकाको सुरक्षित ठाउँमा राख्नका लागि प्रयास भइरहेको बताउँदै हुनुहुन्थ्यो उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरूङ। तपाईँको घरमा कुखुरा पाल्नु भएको छ कि छैन, अनि कुखुरालाई दाना चाहिँ के दिइरहनु भएको छ नि? अब एकैछिन सुनौ घरमै दाना बनाउने उपाय।
21: बजारमा बनाएको व्यावसायिक दानामा पनि मकै, भटमासका पिनाहरू, तोरीका पिनाहरू, धानको ढुटोहरू प्रयोग गरिरहेको हुन्छ। र मैले यति भन्दै गर्दाखेरि हजुरले पनि सोचिसक्नु भएको होला कि हजुरहरूको घरमा पनि मकै छ, धानको ढुटो छ, चामलका कनिकाहरू हुनसक्छ, तोरीका पिना, भटमासका पिनाहरू हुन सक्छ। यी चिजहरूबाट नै स्थानीय स्तरमा हामीले दाना बनाउन सक्छौँ। तोरीका पिना, भटमासका पिना भनेको खास गरी प्रोटिनका स्रोतहरू हुन् भनेदेखि मकै, त्यसै गरी गहुँहरू भनेको खास गरी यिनीहरू चाहिँ शक्तिका स्रोतहरू हुन्। र यसका साथसाथमा हामीले बजारमा एग्रोभेटमा पाइने थोरै मात्रामा मल्टिभिटामिन्सहरू, मिनरल्सहरू र हामीले खाने नुन सन्तुलित रूपमा यसको मात्रा मिलाएर प्रयोग गर्यौं भनेदेखि कुखुरालाई आवश्यक पर्ने सन्तुलित आहार बनाउन सक्छौ।
13: वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आफ्नो वरपर पाइने मकै, गहुँ, भटमास अनि तोरीको पिना मिसाएर कुखुराको दाना बनाउन सकिन्छ। तपाई बसेको ठाउँमा हिजो आजको मौसम कस्तो छ? अबको तीन दिन बाढ़ी प्रभावित जिल्लामा चाहिँ मौसम कस्तो रहला?
22: रसुवा नुवाकोट धादिङमा धेरै ठूलो भारी वर्षा चाहिँ अपेक्षा छैन, यद्यपि वर्षा चाहिँ हुन्छ। हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहन्छ। नुवाकोट रसुवा धादिङको चाहिँ हामीले केही समय अगाडिसम्म छुट्टै एउटा मौसम पूर्वानुमान होइन, यो तीनटा जिल्लालाई मात्र पनि, विशेष गरी यो भोटेकोसी रसुवाको बाढ़ी जुन आइसकेपछि चाहिँ हामीले दिइरहेको थियौं। बीचमा चाहिँ अलि मौसम अलि सफा जस्तै भनौँ न, यो देखिएको भएर हामीले दिएको थिएनौँ। यो आजबाट हामी पुनः चाहिँ यो सुचारू गर्छौँ, हाम्रो वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ। र त्यो सँगसँगै चाहिँ यो 1151 फोन गरेर जानकारी पनि लिन सक्नुहुन्छ।
13: मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद विभूति पोखरेल। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। नारायणगढ़ काठमाण्डौ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर तथा ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भएको बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ। आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकोले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदले आग्रह गरेका छन् र जुम्लामा हाई अल्टिच्युडको ओपन T20 प्रतियोगिता शुरू भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
2: यस समयको साथमा जेतुल सुनचाँदी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9847918921 र 9842939399
3: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट
4: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड
3: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो
4: कफी बनाउने सिप सिकौं करियर आफ्नो उज्यालो पारौं डाफे हस्पिटालिटी एकाडेमी सिप सिकौं विश्व जितौं
3: एसई वा सोभन्दा माथि उत्तीर्ण अब बन्नुहोस् प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ एएफए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट
4: कफीको सिप विदेशको अवसर डाफेसँग करियरको नयाँ सफर डाफे हस्पिटालिटी एकाडेमी सिकेढुङ्गा पोखरा
3: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531366
4: डाफे हस्पिटालिटी एकाडेमी स्यापिङ हस्पिटालिटी लिडर्स

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861868251।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुन कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9462698145।

0: घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्न म कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
0: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 063-44-646-96। यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउन तिमी। भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा दशैंमा यात्रुको चाप व्यवस्थापनका निम्ति अग्रिम टिकट बुकिङ खोल्ने सहितका निर्णय, तर सड़कलाई लिएर चिन्ता।
1: टिकट दिनु ठूलो कुरा होइन, सड़कलाई पहिलो प्राथमिकता छिटो दिनुपर्छ र सुधार अलि अलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: संवेदनशील सूचना चुहाएको भन्दै सशस्त्रका एआईजी निलम्बन गरिनुलाई कसरी बुझ्ने?
2: राज्यकै निर्णयकर्ताहरूले बढेको सूचना छुवाइदिन्छन्, सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्नु पर्दा कसैले सूचनामै दिँदैन।
0: र बाह्य शक्तिका लागि काम गरेको आशंकामा जर्मनीमा पूर्व गुप्तचर प्रमुख पक्राउ। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। विद्यालयहरूमा थप लगानीको आह्वान गर्दै देशभर भइरहेका प्रदर्शनमाझ फ्रान्समा प्रहरी र प्रदर्शनकारी बीच कैयौं शहरहरूमा झडप भएको छ। दक्षिणमा अवस्थित टुलुजमा प्रहरीले प्रदर्शनकारीतर्फ अश्रु ग्यास प्रहार गरेका जनाइएको छ। लियोमा आफूलाई निशाना साधिएपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ। लिलबाट बीबीसीका निक बिग भन्छन्, यदि तपाईहरूले यी विद्यार्थीसँग कुरा गर्नुभयो भने उनीहरूले आफूहरूले शिक्षामा एकदमै धेरै लगानी चाहिरहेको बताउँछन्। कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भीड़भाड़ रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन्। बीबीसी संवाददाताको भनाई, सयौं विद्यालयहरू बन्द भएका छन्। सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ। बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 वर्ष नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन्। अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छैनन्, तर जर्मन संचार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रूसी सेनाबारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन्। ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन्। केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढ़ाएको छ। ती बिरामी 7 वर्षसम्म प्रजातान्त्रिक गणतन्त्र कंगोमा बसेका थिए र कंगोबाट सड़क मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब 1 महिना अघि बिरामी परेका थिए। उनको मृत्यु भइसकेको छ। अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 जना व्यक्तिहरूको निगरानी गरिरहेका छन्। भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कंग्रेसका वरिष्ठ नेता राहुल गान्धी सहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो। आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन्, तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन्। र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्यूट्रिनो भनिने सूक्ष्म कणहरू बारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हाल्सनलाई दिने घोषणा गरिएको छ। द रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइस क्यूब न्यूट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले हाल्सेनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला गरिने भएको छ। फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाड़ी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि देशभर रूट परमिट समेत खुल्ला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सड़क बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तु सहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाड़ा दर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए। थिए।
4: महँगो भाडा भन्यो भने खबर गर्ने भनेर नम्बरहरू दिने, सहायता कक्षहरूमा चाहिँ भाडा दरहरू टाँसिदिने, जसले गर्दा यात्रुहरूलाई यहाँसम्म जान यति भाडा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै ठगी गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरू मिलाएको हुनाले त्यसरी भाडा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरूको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
0: यातायात व्यवसायीहरूले भने टिकट बुकिङसँगै सड़कको अवस्था सुधार्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सड़क थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता उल्लेखाए।
1: टिकट दिनु ठूलो कुरा होइन, सुरक्षित ढंगबाट घर पुर्याउनु ठूलो कुरा हो, त्यसकारणले सड़कलाई पहिलो प्राथमिकता अहिले छिटो दिनुपर्छ र सुस्त ढंगबाट सवारी साधन आवाज जवाब गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: सड़क विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने छानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जयसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पछाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
5: जस्तो हाम्रा मुख्य सड़कहरू मध्ये अहिले एउटा रेनी तातो पानी पाटोमा अलिक समस्या छ, त्यसलाई मर्मत गरिरहेका छौँ। त्यो भन्दा बाहेक अहिले पृथ्वी राजमार्गदेखि अन्य महत्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतै प्रोसेस हुन्छ, यो अलिकति घाम लाग्नु पर्छ नि त टालटुल गर्नु, त अलिकति भिटामिनको काम गर्नुलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
0: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसंग, सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्ने बारे विस्तृत विवरण दिइएको छैन। कतिपय संचार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौं।
2: के छ भने हाम्रो कानूनमा अलिकति ग्रे लाइन खैरो अंश चाहिँ बढ्दा छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै पहुँच हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गरेर सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ, यो हामीले पनि पत्र पत्रिकामै पढेको, त्यो चाहिँ गैर कानूनी हो। तर यसलाई यकिन गर्न चाहिँ कठिन छ, कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन, यो बाहिर आएकै छैन स्पष्ट कुराहरू। स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु हुँदैन।
6: राज्यले गर्ने आफ्ना काम कारवाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त, यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नु पर्छ भन्ने यहाँलाई लाग्छ?
2: हो, जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रष्ट खोल्नु पर्यो, सबैले थाहा पाउनु पर्यो कि किन कुन कस्तो खालको सूचना कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला, तर त्यो कुरा बाहिर आएको छैन।
6: अहिलेका गृहमन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ, यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
2: एकदम कम छ। सबभन्दा ठूलो कुरो त के भने राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। अब सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्यो, सरकारलाई असार्नु पर्दा त्यो कसैले सूचनामै लिँदैन।
6: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ?
2: त्यो त कानूनै छ नि। राज्यका महत्वपूर्ण र गोप्य राख्नु पर्ने वर्गीकृत गरिएका सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नु हुँदैन। त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ।
6: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ?
2: एकदमै रहन्छ। राज्य अनुत्तरदायी भयो, अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारबाट गर्न थाल्यो भने त कतिपय मानिसलाई मर्कामै पार्छन् राज्यले।
6: यो अहिलेको प्रकरणमा चाहिँ यहाँले यो शंका गर्ने अथवा यो सन्तुलनको कुनै ठाउँ यहाँले देख्नुहुन्छ कि देख्नुहुन्न?
2: बाहिर कुरा नआइकन त म भन्न सक्दिनँ होइन। बाहिर कुरा आयो भने कस्तो सूचना कसरी प्रसारण भयो र त्यसले सरकारलाई के नोक्सानी भयो र त्यो लिने मान्छेलाई के फाइदा भयो भन्ने कुराको त जानकारी चाहियो।
6: अनुसन्धान पछाडि चाहिँ हामीले यो आउने अपेक्षा गर्न सकिएला?
2: गर्नुपर्छ। यदि राज्य उत्तरदायी हो भने प्रश्न कुरा त ल्याउनु पर्यो।
0: उनी थिए भूतपूर्व मुख्य सचिव विमल कोइराला, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एउटा प्रसंग संक्षेपमा। नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग संचालन गर्न दिने सरकारी प्रस्ताव बारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन्। त्यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भनी आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए। ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला मिश्रित धारणा देखिएका छन्। एकाथरीले यसको विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ। यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जर्मनीका पूर्व गुप्तचर प्रमुख अउगुस्ट ह्यानिङलाई जासूसी, देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ। जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ह्यानिङ सन् 1998 सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडी का प्रमुख रहेका थिए र त्यस यता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन्। तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन्। प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडीका कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छन्। ह्यानिङका ब्यूरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन। सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रूसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिशनरी समूह बारेका जासूसी विवरण उपलब्ध गराएकोमा क्रास्टेन एलले लगभग 4,00,000 युरो प्राप्त गरेको आरोप लगाएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति।
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: हिम सम्झौता डिजिटल प्राइवेट लिमिटेड।
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनी को खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत

0: विशेषताहरू,
1: आफ्नै प्रोडक्शन हाउस भएको,
0: आफ्नै टेलिभिजन कार्यक्रम,
1: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र,
0: आफ्नै युट्युब च्यानल भएको, साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर, भिडियो निर्देशन, छायाङ्कन, रेकर्डिङ, मिक्सिङ, एडिटिङ कार्यका लागि सम्झनुहोस्
1: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि, म्युजिक भिडियो निर्माणको लागि, युट्युब, फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
1: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: नव प्रतिभाका लागि विशिष्ट स्थान, थप जानकारीको लागि
1: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: प्रबन्ध निर्देशक नन्दराम परियार, फोन नम्बर 98146947726। हामी छौ तपाईँको सेवामा।
2: रेडियो आदिखोला 105.4।

0: सुनिए अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनत न अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गते कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, आइए हम लोग अनिमा ताज बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज बुधबार
1: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाग्य,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोक गीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9:00 बजेदेखि 9:15सम्म बीबीसी नेपाली सेवा,
2: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदि खुला 105.4
1: आज विक्रम सम्वत 2083 साल असोज 21 गते बुधबार आश्विन शुक्ल द्वादशी 7 अक्टोबर सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: Good Life Digestive Biscuit.
4: कांग्रेस महाधिवेशनबाट विश्व र पुष्पा निर्विरोध उम्मेदवारी दिनेको लड्को।

0: कर्मचारी तन्त्रमा राजीनामा दिनेको ओइरो विपदको बजेट जति संघमा दोष जति स्थानीय सरकारमा पुनर्स्थापना र पुनर्निर्माणको तयारीमा जुट्दै सरकार विपद सम्बन्धित कानून फास्ट ट्र्याकमा संशोधन गरिँदै लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको सरकारको मुख ताके कहिले कहिले आफूले गरे अहिले शीर्षकको शुभ समाचार
1: गत भदौ 11 गते गोर्खाको पुङ्गेनमा हिम पहिरो झर्यो। पहिरोले चुम्बुन्द्री दुईको लोअर र स्याला बीच भएर बग्ने थोसाङ खोलामा बाढ़ी आयो। बाढ़ीले लो र स्यालाका बासिन्दा तथा मनास्लु पदमार्गका पर्यटक हिँड्ने काठे पुल बगायो। त्यही दिनमा चुम्नोब्री 4 नामरुङमा थेराङ खोलाले चार घर काठेपुल तथा फलामे पुल बगाएको थियो। साथै नामरुङ भन्दा तल सुक्सममा बुढ़ी गण्डकीले अर्को एक झलुङ्गी पुल पनि बगाइदियो। त्यस लगत्तै लो र स्यालाका स्थानीय बासिन्दा मिलेर थोसाङ खोलामा फेरि काठेपुल थपेका स्थानीय छिरिङ धाके लामाले जानकारी दिएका छन्। पुङ्गेन ल्यानगान स्थित यहाँको थोसाङ खोला तुनसुङ खोला र नुम्ला खोलामा समय समयमा बाढ़ी आइरहन्छ, पुल बगाइरहन्छ उनले भने, अनि गाउँलेहरूले बनाइरहन्छन्। यसो गर्दा गर्दा नै बानी परिसक्यो। अहिले त एक महिनाभित्रै दुई फेर बगाइसक्यो, फेरि गाउँलेहरू जुटेर बनाइसकेका छन्। गाउँका ससाना काममा स्थानीय बासिन्दाले सरकारको मुख नताक्ने उनको भनाइ छ। सबै गाउँले मिलेर एक दिन काम गर्यो भने पुल बन्छ, सरकारलाई गुहार्न थाल्यो भने वर्ष दिन बित्छ। त्यसैले गाउँले सरकारको मुख ताक्दैनन्, आफैले मिलेर बनाउने गरेका छन्।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेल्दी

0: हेल्थ सँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भातभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन।
3: मनैदेखि वाउ गोद्रेजको बाहर चाडपर्वमा ल्याऊ खुसी नै खुसी अपार।
4: यो दसैँ तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोद्रेज सँग मनैदेखि वाउ।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नागरिक दैनिकले विश्व र पुष्पा निर्विरोध शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेसको जारी 15 महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेद्वारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। उम्मेद्वारी दर्ताका लागि समय सीमा मंगलबार साँझ 7 बजेसम्म तोकिएको थियो। उक्त समय सीमाभित्र सभापति सहित 20 पदाधिकारीका लागि उम्मेद्वारी दर्ता सम्पन्न भएको हो। निर्वाचन समितिका अनुसार सभापतिमा गगन कुमार थापा, श्यामकृष्ण खड्की र किशोर सिंह राठौरले उम्मेद्वारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन्। उनलाई लक्षित गरेर वरिष्ठ उपसभापतिको पद सिर्जना गरिएको थियो। यसअघि कंग्रेसमा यो पद थिएन। गत पुसमा सम्पन्न कंग्रेस विशेष महाधिवेशनले शर्मालाई उपसभापति बनाएको थियो। यसै गरी 2078 सालमा सम्पन्न नेपाली कंग्रेसको 14 महाधिवेशनमा उनी महामन्त्री पदमा निर्वाचित भएका थिए। उपसभापतिका लागि 15 जनाले उम्मेद्वारी दिएका छन्। महिला उपसभापतिमा 1 जना, खुल्ला सभापतिमा 9 जना र समावेशी उपसभापतिमा 5 जनाले उम्मेद्वारी दिएका छन्। महिला उपसभापति पदमा पुष्पा भूषाल निर्विरोध भइसकेकी छन्। विशेष महाधिवेशनमा पनि उनी उपसभापति नै चुनिएकी थिइन्। 2078 सालमा सम्पन्न नेपाली कंग्रेसको 14 महाधिवेशनमा उनी महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। खुल्ला 2 उपसभापतिका लागि डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवले उम्मेद्वारी दिएका छन्। यसै गरी समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरू र रंजित कर्णले उम्मेद्वारी दिएका छन्।
3: यसैबीच यही समाचारलाई आजको अन्नपूर्ण प्रस्तुत दैनिकले कांग्रेस महाधिवेशन पदाधिकारी ताक्नेको लड़को शीर्षकमा खबर छापेको छ। कांग्रेसको समकालीन राजनीतिमा निवर्तमान सभापति शेरबहादुर देउवासँगै छुटेका भएका सिनियर नेताहरू अधिकांशले पदाधिकारी ताकेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशनमा अधिकांशले पदाधिकारीमा रहर गरेका हुन्। सभापतिमा गगन थापा सहित किशोर सिंह राठौर र श्यामकृष्ण खड्कीले उम्मेद्वारी दर्ता गरेका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसकेका छन्। त्यसैगरी 2 खुल्ला उपसभापति पदका लागि 9 जना र 1 समावेशी उपसभापतिका लागि 5 जना मैदानमा उत्रिएका छन्। महामन्त्रीतर्फ 1 महिला पदका लागि 3 जना र 2 खुल्ला पदका लागि 8 जना प्रतिस्पर्धामा छन् भने सहमहामन्त्रीका विभिन्न समूहमा खस आरेमा 3, आदिवासी जनजातितर्फ 2, मधेसीमा 8, दलितमा 4, थारूमा 3, अल्पसंख्यक तथा अपाङ्गतामा 3, मुस्लिममा 3, खुल्लामा 7, पिछड़िएको क्षेत्रमा 7 र महिला सहमहामन्त्रीमा 2 जनाले उम्मेद्वारी दर्ता गरेको आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ। खबरमा अगाडि लेखिएको छ, केन्द्रीय समितिको आकार 167 बढ़ाएर 297 पुर्याइयो। पदाधिकारीको संख्या 14 बढ़ाएर 20 बनाइयो। वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भूषाल निर्विरोध। अन्नपूर्ण पोस्टमा खबर छ।
2: यता हिमालय टाइम्सले यस महाधिवेशनमा सहमहामन्त्री पदमा सबैभन्दा धेरै उत्साह र आकर्षण देखिएको छ भन्दै खबर लेखेको छ। साविकमा 8 जना सहमहामन्त्री रहने व्यवस्था रहेकोमा परिमार्जित विधानले 15 जना पुर्याएपछि धेरै नेताहरू केन्द्रीय पदाधिकारीमा जोड़िने बाटो खुलेको हो। मंगलबार सहमहामन्त्री पदका लागि 32 जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। खुल्ला सहमहामन्त्रीतर्फ रामहरि खतिवड़ा, डिल्लीराम सुवेदी, अजय बाबु शिवाकोटी र रमेश धमलाले मनोनयन गराउनु भएको छ। आदिवासी जनजातितर्फ बहादुर सिंह लामा, खस आर्यतर्फ दिनेश कोइराला र मनोज मणि आचार्य तथा पिछड़िएको क्षेत्रबाट मीन भामले उम्मेद्वारी दिनुभएको छ। साथै नानु बास्तोला र देवेन्द्र राज कणेलले पनि सहमहामन्त्रीमै आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ। विधान संशोधनपछि नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति 25 पदाधिकारी सहित 297 सदस्यीय हुने भएको छ। निर्वाचन समितिले मंगलबार दर्ता भएका उम्मेद्वारहरूको आवश्यक कागजात, प्रस्तावक, समर्थक र शुल्क भौचरको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्नेछ। निर्वाचन कार्यतालिका अनुसार आगामी बिहिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ। देशभरबाट आएका 7114 जना महाधिवेशन प्रतिनिधिहरूले मतदान प्रक्रियामा सहभागी भएर कंग्रेसको आगामी 5 वर्षका लागि नयाँ केन्द्रीय कार्य समिति छनौट गर्नेछन्। यसैबीच नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरैजनाले उम्मेद्वारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटी भन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेद्वारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। मंगलबार सभापति पदमा मनोनयन दर्ता गरेपछि संचारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो। उहाँले पार्टीमा लामो समय योगदान दिएका नेताहरूलाई समेत विभिन्न कमिटीमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेद्वारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभयो।
3: कांग्रेसकै समाचारबारे आजको कान्तिपुरमा उपसभापति र महामन्त्रीमा महिला सुनिश्चित गर्ने निर्णयले कांग्रेसभित्र उत्साह शीर्षकमा समाचार छापिएको छ। कांग्रेसको सांगठनिक संरचनामै फेरबदल हुने गरी नेतृत्व तहमा महिलालाई सुनिश्चित गरिएको निर्णयलाई नेताहरूले प्रशंसा गरेका छन्। यसपटक कांग्रेसले केन्द्रीय तहमा उपसभापति र महामन्त्री पदमा महिला आरक्षणको व्यवस्था गरेको हो। त्यस्तै सहमहामन्त्रीमा एक निर्वाचित र सभापतिबाट मनोनित गरी दुई महिला सुनिश्चित गरिएको छ। कांग्रेस उपसभापति पुष्पा भूषालले यस निर्णयले महिलालाई नेतृत्वमा आउन सहज बनाएको बताइन्। 15 महाधिवेशनमा समावेशीकरणको नाममा महिला नेतृत्वलाई स्थापित गर्न विधानमै संशोधन गरेको छ। उनले भनिन् जुन किसिमबाट अहिले सक्रिय सदस्यबाट क्षेत्रीय प्रतिनिधिहरूमा महिलाहरूको उपस्थिति बढ़दैछ, त्यही अनुपातमा अधिवेशनमा महिलाको संख्या बढ़ेको छ। त्यो नै इन्क्लुजन हो। हरेक संरचनामा महिलाको सहभागिता देखिएको छ। उपसभापति र महामन्त्रीमा महिला सुनिश्चित गर्ने निर्णयले कांग्रेसभित्र उत्साह। कान्तिपुरमा समाचार छापिएको छ।
2: पछिल्लो बाढ़ी पहिरो तथा जलवायु जन्य विपदबाट प्रभावित नागरिकले राहत पुनर्निर्माण तथा अन्य कानूनी सुविधा प्राप्त गर्न सरकारले फास्ट ट्र्याकबाट कानून संशोधनको प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। विशेष गरी विपदमा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता गर्न विद्यमान कानूनी व्यवस्था लामो र झन्झटिलो भएकाले सरकारले मूल कानूनमै संशोधन गर्ने तयारी गरेको हो। संसदको नियमित अधिवेशन अन्त्य भएकाले आवश्यक कानूनी व्यवस्था अध्यादेश मार्फत छिटो अघि बढ़ाउने तयारी गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। विद्यमान कानूनमा रहेको प्रक्रियागत झन्झटका कारण विपद प्रभावित परिवारले भोग्नु परेको समस्या सम्बोधन गर्न ऐन संशोधनको प्रक्रिया अगाडि बढ़ाएको मन्त्रालयका सहसचिव सुभाष कुमार भट्टराईले जानकारी दिनुभयो। विपत्ताको मृत्यु दर्ता अड़चन हटाउन अध्यादेश फास्ट ट्र्याकमा विपद सम्बन्धी कानून संशोधन गरिँदै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
3: यस्तै प्रसंगमा आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ। विपदको बजेट जति संघ दोष जति स्थानीय सरकारलाई। भोटेपछि बाढ़ीपछि स्वदेशी विदेशी दाताले प्रधानमन्त्री राहत कोषमा वारवार्ती सहयोग रकम जम्मा गरे। कोषमा 16 अर्ब बढ़ी रकम जम्मा भइसकेको छ। तर जनताको घर दैलोका स्थानीय सरकारसँग विपद उद्धार र राहतका लागि खर्च गर्ने बजेट छैन, जबकि पीड़ितले सबैभन्दा बढ़ी घचघचाउने र सहयोग माग्ने स्थानीय सरकारलाई नै हो। केन्द्रले बजेट र जनशक्ति उपलब्ध नगराउँदा आफूहरू अप्ठ्यारोमा परेको स्थानीय सरकारका प्रतिनिधिहरूको गुनासो छ। अन्नपूर्ण पोस्टमा खबर छ।
2: पुनर्स्थापना र पुनर्निर्माणको तयारीमा जुट्दै सरकार शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारले भुटेकोशी त्रिशुली हिमबाढ़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट प्रभावित भएकाको पुनर्स्थापना, बेपत्ता भएकालाई मृतक घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एकैसाथ बढ़ाउने तयारी भइरहेको छ। भोटेकोशी त्रिशुली हिमबाड़ीमा करिब 5285 जना व्यक्ति बेपत्ता र 1455 जनाले ज्यान गुमाएका छन्। मृत्युको पुष्टि हुन नसक्दा बेपत्ता भएका व्यक्तिका परिवारजन र आफन्त उनीहरू अझै फर्किने आशमा बसेका छन्। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु सेवा सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानूनमा संशोधन गर्न लागिएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभयो।
3: भदौ 10 गतेको